0: श्रीमानले तपाईँलाई कस्तो लाग्छ?
1: अहिले केही भन्नुहुन्न, अब लय चलाइ भन्नुहुन्छ, आफूले पनि झिकिन्छ, अब त्यही हुन्छ।
0: अनि हजुरलाई ढुक्क हुँदो खुसी
1: ढुक्क नै हुन्छ, खुसी नै लाग्छ।
0: धन्यवाद
1: धन्यवाद।

0: जनहित का लागी नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज को सहकारीमा कुसुमा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
0: हामी यो सँगसँगै छोटो व्यापारिक विश्राममा पनि गयौं र विश्रामपछि फेरि यहाँलाई स्वागत गर्न चाहन्छु। विशेषत महिलाका बारेमा, महिला सशक्तिकरणका बारेमा हामी कुराकानी गरेका छौं। यिनै साना साना कुराले पनि महिलालाई सक्षम बनाउन सक्छ, महिलालाई आत्मनिर्भर बनाउन सक्छ र हामी पनि केही गर्न सक्छौ है भन्ने कुरा चाहिँ अवश्य पनि यसले पनि प्रमाण गरेको छ। कार्यक्रम सुन्नुभयो, कार्यक्रम कस्तो लाग्यो, तपाईँका सल्लाह सुझाव र हामीलाई खाँचो छ। तपाईँका सल्लाह सुझाव अवश्य पनि दिनुहुनेछ र हामीले तपाईँलाई साना साना कुराहरू जानकारी दिनेछौ। मैले फेरि पनि तपाईँलाई जानकारी दिन चाहे, नेपालको संविधानमा को धारा 38 महिलालाई सम्मान हक, स्वास्थ्यको हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक चाहिँ दिएको छ। यो हकको चाहिँ तपाईँहरूले अवश्य पनि पालना गर्नुपर्छ। नेपाल महिला अधिकार सचेतना विशेष सामाजिक न्याय र समानताका लागि अत्यन्तै महत्व छ र तपाईँले नेपालको संविधान 2072 महिलालाई मौलिक हकको रूपमा विशेष अधिकारहरू चाहिँ प्रदान गरेको छ र कानूनी सहायता र अन्य सरकारी जुन महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा राष्ट्रिय महिला आयोगले पनि महिला सशक्तिकरणका नीति कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यिनै विषयवस्तुमा अन्य हप्तामा पनि हामी तपाईँलाई जानकारी दिनेछौ। अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौ। जसले हामीलाई सुन्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको महिला सचेतना विशेषत र सशक्तिकरण आवास कार्यक्रम यतिमै समापन हुन्छ। कार्यक्रम सुन्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र तपाईँका राय सुझाव हामीलाई 98.5/33/199 टिपाउन सक्नुहुन्छ। रेडियो दिदी बहिनी कुसुमको फेसबुकमा पनि र तपाईँले radio.didibahini@gmail.com पनि पठाउन सक्नुहुन्छ। फेरि अर्को हप्ता भेटौँला। तपाईँको आजको समय शुभ रहोस्, सुखद रहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइलबाट फलोलना खैबै बिनी लिङ्क खुल्दै भन्दा उहिसो सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दी वेबसाइट ना URL चेक लना आख्याभर घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: अनि तयो कागज केमै थियो वा और झिल्काई के पर्सनल नम्बर ब्लकलाई वा दिए पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लकलाई र खल्खाई अनि बैंगरी बैंगरी सर चाहिँ तली लल पर्दी सम्लल पति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तन ठगी तब्द क्या जोगिना
3: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-7778।
7: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
8: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: सदस्य राख्न मन्त्री परिषदको स्वीकृति.
2: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव. राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध. 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति.
1: बाँकेमा लामो खडेरीले सुक्न थाले बालीनाली. बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार. बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा.
2: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई. इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने. नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा.
1: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जित. उज्बेकिस्तान 5-0 पराजित. इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके. अहिले पानामा र क्रोएसिया खेल्दै. 7:45 कोलम्बिया अनि डीआर कंगो खेल्ने.
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग.
2: पञ्चीमा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ. पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ. काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो. विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ. अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ. अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ. त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ. केही दिन अघि जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिड़ियाखाना बन्द गरिएको छ. विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8 बर्ड फ्लू देखिएको थियो. रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ. यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं.
4: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं. खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ. खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ. कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं. एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ. त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो. तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो.
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ. 7 असार 2079 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको थियो। प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए। राष्ट्रपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो। सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो। प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ। 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ। मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनको मन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ। तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ। सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनुभयो। राष्ट्रपा संविधानमा उपलब्धि संविधानका उपलब्धि र कमजोरी पनि नागरिकले चाहेको सुधारबारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको पनि सभापति लामिछानेको भनाइ छ।
2: थाई बासको पर्खाईमा रहेका सुकुम्बासीहरू हालै पाएको अस्थायी बास होल्डिङ सेन्टरबाट पनि निकालिने भएका छन्। उपत्यका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई 5 दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ। 5 दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विपन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्। कोठा भाडा तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्। यसअघि सरकारले प्रति परिवार 1,25,000 र 3 महिनासम्म मासिक 15-17,000 रूपियाँ दिने निर्णय गरेको थियो। सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीय राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाङले बताउनुभयो।
5: पहिला दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक थरीलाई चाहिँ त्यो भयो नि भएर नै एक थरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक थरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइ सकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
2: यसैबीच देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहु बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष भद्र बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी,
6: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौं।
2: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसंघको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्रपृष्ठमा स्नातक त पढ़ाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर प्रकाशित छ। 2 वर्ष अघि सञ्चालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई सञ्चालन गर्ने भएको छ। हाल मुलुकमा सञ्चालन रहेका विश्वविद्यालय भन्दा फरक धारको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई सञ्चालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम सञ्चालन गर्न लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालन हुने शीर्षकमा अर्को खबर छ। भारतको कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका 4 ट्र्याक मध्ये 2 ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधिक नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधिक नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाली शीर्षकमा विश्वराज बसल डंग्याले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरूकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनुभयो, उहाँले आकाशे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको पनि दुखेसो गर्नु भएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। बर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा प्रपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद शाही हत्या प्रकरण कांग्रेस नेतासहित 6 जनालाई जन्मकैद शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्मकैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्य स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख 2 मा बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा 6 के प्रवेशको प्रस्ताव शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि 6 के प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 मा त्यस्तो प्रावधान छ। मस्यौदाको दफा 10-14 मा भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए को भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोकसेवा आयोगको परामर्शमा 6 के प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेकोमा 3,000 देखि 3,500 मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, किन पक्राउ परे पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु शीर्षकमा नीतु घलेले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसुन भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाई बारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि हर्मुज जल मार्गमा अब थप नौ सैनिक नाकाबन्दी नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्टेट अब हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि नौ सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू यथावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानका राष्ट्रपति मसूद पेजिक्स कियान र विदेश मन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत हप्ता बुर्गेस स्ट्रेकमा भएको वार्तापछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा, सहकार्य र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो। पछिल्ला 5 विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको 2 गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो। समूह केमा पहिलो जीतपछि पोर्चुगल 2 खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगु खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगु 43 स्थानमा छन्। यसै बीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिमिर ले दोस्रो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो। खेल अहिले पनि चलिरहेको छ।
2: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब विपदको सूचना दिन सरकारले चालेको कदम। सरकारको योजना अबको एक महिनाभित्रै मौसमजन्य विपदको पूर्व सूचना दिन एप्लिकेशन संचालनमा ल्याउने तयारी छ। यसका लागि भइरहेको काम, विपदको सूचना र सावधानीका लागि नागरिकको भूमिकाका बारेमा साथी सुशीला श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
6: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै तथ्याङ्कहरूलाई पूर्व सूचनासम्म सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौं, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ।
14: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
6: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
14: कतिको सम्भावना छ त्यो एक महिनाभित्र ल्याउन?
6: अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण जुटेको बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
14: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
6: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो, त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं, त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
14: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
6: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ, त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं।
2: बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति,
2: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति,
15: बाँकेमा लामो खडेरीले सुक्न थाले बाली नाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी, सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा,
2: हर्मुज जलमार्गमा अब थप नौसैनिक नाकाबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा,
15: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिए।
1: साझा खबर कन्तिमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ रासोपाको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, महाधिवेशन लेखिएको गेट अलिक पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा दुईजना व्यक्ति छन्, फाइल बोकेका छन् र सोटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एकापसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्यज्यू।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईंलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल। यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषदको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुँदै आएको छ। कार्यक्रम युवा चौतारी देशभरका विभिन्न सामुदायिक रेडियोका साथै सीआईएनको यूट्यूब च्यानल सीआईएन च्यानल, फेसबुक सीआईएन खबर, टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 10 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारीका साथै राष्ट्रिय युवा परिषदको आयोजनामा विभिन्न प्रदेशमा भएका प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको बारेमा विशेष प्रस्तुति सुन्नुहुनेछ।
0: राष्ट्रिय युवा परिषदको आयोजनामा गण्डकीको पोखरा, सुर्खेतको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, मधेसको वीरगंज, बागमतीको हेटौँडामा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ भने बाँकी प्रदेशमा पनि छिट्टै सम्पन्न हुँदैछ।
1: वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा स्टार्टअप व्यवसाय र मधेस प्रदेशका विभिन्न जिल्लाका युवा उद्यमीहरूले आफ्ना उत्पादन सेवा विभिन्न परियोजना प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञाननाथ गौतमले 16-40 वर्षका युवाहरूलाई केन्द्रित गरेर सरकारी सहायताको बाटो बनाउने प्रयत्न गरिएको बताउनुभयो।
2: राष्ट्रिय युवा परिषद 16-40 वर्ष उमेर समूहका नेपाली युवालाई विशेष गरेर नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र मुलुकमा उद्यमशीलता प्रवर्धन गरेर आफ्नै मुलुकमा अनन्त सम्भावनाहरू छन्, आफ्नै मुलुकको समृद्धिका लागि हामी आफैले योगदान गर्न सक्छौँ भन्ने अभिप्रायबाट सबैलाई त्यही ढङ्गबाट शिक्षित गर्ने कुरामा, अभिवरण गर्ने कुरामा हामी क्रियाशील छौँ र यो युवा मामिला हेर्ने संघीय मन्त्रीको संयोजकत्वमा अध्यक्षतामा गठन भएको राष्ट्रिय युवा परिषदले विगत 10 वर्षदेखि यसै गरी क्रियाकलापहरू गर्दै आएको छ र यो आर्थिक वर्षमा स्टार्टअप व्यवसाय प्रदर्शनी गर्ने कार्यक्रम रहेको थियो। सातै प्रदेशमा सञ्चालन गर्ने गरी आयोजना गरिने यो कार्यक्रम यस वर्षको तेस्रो कार्यक्रम हो। योभन्दा अगाडि हामीले पोखरा, गण्डकी प्रदेश स्तरीय पोखरामा, कडाली प्रदेश स्तरीय कार्यक्रम सुर्खेतमा सम्पन्न गर्यौं र आज हामीले वीरगंज भनेको मधेस प्रदेश स्तरीय र यो विशेष गरेर मधेस प्रदेशभित्र पनि मात्रै नभएर नेपालकै एउटा महत्वपूर्ण औद्योगिक नगरी र छिमेकी मित्र राष्ट्र भारतसँग सीमा जोडिएको एउटा पर्यटकीय र अन्य दृष्टिकोणले पनि उच्चतम महत्व भएको एउटा स्थानमा हामीले यो कार्यक्रम आयोजन गरिरहेका छौँ र यस पछाडि हामी लगत्तै पर्सि लुम्बिनीमा 2 गते यस्तै कार्यक्रम गर्छौँ। 5 गते हामी हेटौँडामा कार्यक्रम गर्छौँ। त्यस्तै 14 गते हामी विराटनगरमा कार्यक्रम गर्छौँ र 18 वा 19 गतेतिर सुदूरपश्चिममा कार्यक्रम गरेर हामी यो स्टार्टअप अभियान सम्पन्न गर्छौँ यो वर्षको। यस पछाडि अरू कार्यक्रम पनि हाम्रा नियमित रूपमा भइरहन्छन्। विशेष गरेर राष्ट्रिय युवा परिषदले सम्पूर्ण युवा उद्योग व्यवसायहरूलाई र युवा भाइ बहिनीहरूलाई राष्ट्रिय युवा परिषदको वेबसाइटमा जोडिन, फेसबुक च्यानलमा जोडिन र राष्ट्रिय युवा परिषदका विभिन्न गतिविधिहरूमा सहभागी हुनका लागि सबै म आह्वान गर्छु। राष्ट्रिय युवा परिषदले आफूले गर्ने सबै कामहरू निशुल्क हुन्छ। सरकारी कार्यक्रम सबै निशुल्क हुने भएकोले गर्दा विशेष गरेर सरकारी सहायता चाहिने युवाहरू, युवा भनेको मतलब युवती पनि हो, सबैजना जोडिन सक्नुहुन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। र यो कार्यक्रममा मन्त्रीको कुरो धेरै नराखिकन बाँकी समयमा हामीले यहाँको विशेष गरेर विद्यार्थी भाइ बहिनीहरू, व्यवस्थापनसँग जोडेका युवाहरू र उत्साही उद्यमी हुन चाहने युवाहरूलाई यो स्टार्टअप प्रदर्शनीमा हामीले आह्वान गरेका छौँ। क्रमशः क्रमशः यहाँहरू आउँदै हेर्दै फर्किँदै जाने गरी यो पालो पनि मिलाएको छ। त्यसले गर्दा अहिले केही साथीहरू बसिरहनु भएको छ, केही विद्यार्थी भाइहरू तपाईँ उफ्रिनु भएको छ, अब यहाँहरूले आफ्नो स्थान छोडिदिएपछि उहाँहरू पस्नुहुन्छ, यहाँहरू जानुहुन्छ। यो क्रमले हामीले सिलसिलेवार ढङ्गले बेलुका 5 बजेसम्म हामी क्रियाकलाप गर्छौँ र अन्तिममा यो आज प्रदर्शनीमा रहेका स्टलहरूलाई हामी मूल्याङ्कन गर्ने अघि पनि कुरो भइसकेको छ, मूल्याङ्कन गर्छौँ र मूल्याङ्कन गरेर हामी पुरस्कृत पनि गर्छौँ। त्यो चाहिँ यहाँ प्रथम हुने स्टार्टअप व्यवसायलाई 40,000, द्वितीय हुनेलाई 30,000, तृतीय हुनेलाई 20,000 र सान्त्वना दुईटालाई 10,000 दरले प्रोत्साहन पनि दिन्छौँ भने व्यवस्थापनका लागि सबै स्टल व्यवसायलाई 10,000 दरले हामीले अनुदान पनि दिने व्यवस्था गरेका छौँ। हाम्रो स्टार्टअप व्यवसाय सम्बन्धित यो प्रदर्शनसँग सम्बन्धित ब्रोसेयर छ, यहाँले हेर्न सक्छ, त्यहाँबाट पनि धेरै कुरो जानकारी प्राप्त हुन्छ भन्ने कुरा राख्दै यो महत्वपूर्ण कार्यक्रममा नृत्य सहितको व्यवस्थापन, विद्यार्थीलाई भ्रमण समेत गराउने अवलोकन गराउने कामको व्यवस्थापनका लागि त्रियुद्ध माध्यमिक विद्यालय र अर्को विद्यालयलाई पनि मैले नाम ठ्याक्कै भुलेको छु, दुवै साउथ एकाडेमीलाई पनि म विशेष धन्यवाद व्यक्त गर्दछु र अन्य यहाँको कलेज र विद्यालयलाई पनि क्रमशः प्रदर्शनी हुनेछ र प्रदर्शनी वास्तवमा आएर हेर्ने मात्रै होइन, यहाँले हेरेर यहाँबाट सिक्ने पनि हो र सिकेको कुरा जीवनमा उपयोग गर्नका लागि एउटा आधार पनि बन्न सक्छ भन्ने हामी अपेक्षा गर्छौँ। र अर्को कुरा के भने आज स्टलमा रहेका सामग्रीहरू जे छन् त्यो सामग्रीहरू बिक्रीका लागि पनि खुला छ, त्यसले गर्दाखेरि यहाँहरू चाहिँ इच्छा भएको सामग्रीहरू हेर्दै अवलोकन गर्दै खरिद गर्नका लागि पनि म अनुरोध गर्छु, किनभने व्यवसायलाई हामीले खरिद गर्दै जाने हो, त्यो दिशाका लागि पनि म अनुरोध गर्छु। र अर्को कुरा के छ भने हामी यो सीमा नाकामा भन्सारको कुरा गर्दा 100-500 कुरा गर्दा हामीलाई अप्ठ्यारो पर्छ, यस्तै अप्ठ्यारो यस्तो भन्सारको कुरा गर्दा यता नेपालतिर खरिद गर्न आउने भारतीय नागरिकलाई पनि पर्नु पर्यो क्या, त्यो किसिमको वातावरण बनाउनु पर्छ र उतापट्टिका मान्छेले नेपालमा आएर खरिद गर्ने यहाँको सामग्री लैजाने र यतापट्टि पैसा खर्च गर्ने वातावरण बनाउनको लागि हामी नेपालीहरूले लाग्नुपर्छ। उद्यम व्यवसायको क्षेत्रमा स्टार्टअप व्यवसायहरू र हामी उद्योग वाणिज्य सँगसँगको सहकार्यको कुरा गर्दा यहाँहरूले त्यो ढङ्गले पनि सोचेर जानुपर्छ। हामीले दीर्घकालीन सोचका साथ नेपाललाई एउटा औद्योगिक क्षेत्र, नेपाललाई उत्पादनको एउटा हबको रूपमा विकास गरेर जानुपर्छ र अरू देशका नागरिकहरू नेपालमा आएर ठ्याक्कै नेपाली भाषा भन्दा पैसा खर्च गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ। विद्यालय शिक्षा, कलेजको शिक्षाले पनि त्यो दिशामा हामीले अभिवृद्धि गर्नुपर्छ।
0: वीरगंज उद्योग वाणिज्य संघका सहसचिव एवं स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले युवा परिषदले युवाहरूलाई प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने काम गरेर युवाहरूलाई उद्यममा लाग्ने वातावरण निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो।
3: आज यो राष्ट्रिय युवा परिषदद्वारा युवाहरूद्वारा उत्पादित प्रदर्शनी जुन मध्य प्रदेशलाई समेटिएर टाउन हल वीरगंजमा गरिएको छ त्यो एकदमै स्वागत योग्य छ, आभार गर्न चाहन्छु म सरकारलाई उहाँले गर्नुभएको यो पहल, यताका युवाहरूलाई को उत्पादनलाई हामी कमसेकम प्रदर्शनी गरी उहाँहरूलाई अलिकति प्राइज पनि राखेर उहाँलाई जुन हामी प्रोत्साहन गर्ने काम गरेका छौँ त्यो एकदमै स्वागत योग्य छ, एकदमै उहाँहरूलाई मोटिभेसन हुनेछ। र यो मलाई लाग्छ मध्य प्रदेश पहिलोचोटि नै कुनै यस्तो कार्यक्रमहरू मैले अनुभव गरेको छु, मध्य प्रदेश या नेपालकै कुरा गर्दाखेरि हामी स्टार्टअपमा अलि धेरै पछि, छिमेकी राष्ट्रहरूभन्दा धेरै पछि भए तापनि सरकारले यस्तो पहल गर्नु भनेको हामी सुरुवात गरिसकेका छौँ। अब स्टार्टअपको डेफिनेसनहरू नेपालमा बनिसकेको छ, अहिले आइडिआईद्वारा पनि हामीले हेरेका छौँ कि स्टार्टअप फण्डहरू पनि सरकारले 3% कर्जामा 25,00,000 कर्जाहरू उपलब्ध गराएका छन्। धेरैजनाले मतलब लाग्छ 1,000 उद्यमीहरूले त्यो कर्जाको सहुलियत पाएका पनि छन्। यस्ता कदमहरूले कमसेकम राष्ट्रियका युवाहरूलाई कमसेकम हामीले उद्यमी पनि बन्न सक्छौँ भन्ने एउटा बाटो पनि खुलाएको छ। हामी श्रममा मात्रै हामी 5,00,000 बढी युवाहरू जहिले पनि विदेश गएका छन्, त्यसलाई रोक्न कहिलेकाहीँ यस्ता प्रदर्शनहरूले धेरै नै सहयोग गर्नेछन् र हामी पनि उद्यमी बन्न सक्छौँ भन्ने सोच यदि एउटा युवामा आयो भने हामी जब सिकर भन्दा पनि जब प्रोभाइडर बन्न पनि सक्छौँ। मध्य प्रदेशको कुरा गर्दाखेरि हामी एकदमै पोटेन्सियल भएको एउटा प्रदेश हो, किनभने हामीसँग छिमेकी राष्ट्र खुल्ला बोर्डर भएकोले त्यहाँका पपुलेसन लगभग 50 करोडभन्दा मात्रै पपुलेसन छ, त्यसलाई पनि एउटा टार्गेट गरी केही प्रोडक्टहरू हामीले बनाउन सक्यो भने धेरै नै क्षमता योग्य मध्य प्रदेशमा युवाहरू छन्, तिनीहरूको सिपलाई हामी यदि यस्ता प्रदर्शनीले गर्न सक्यो भने हामी कहीँ न कहीँ नेपाललाई चिनाउने काम गर्नेछौँ।
1: वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले औद्योगिक राजधानी हुनुपर्ने क्षेत्र वीरगंजमा युवा परिषदले महत्वपूर्ण कार्यक्रम गरेर उद्यमको प्रवर्धन गर्न र निजी क्षेत्रबाट रोजगार सृजना गर्ने बाटो खुलेको भन्दै आफ्नो मन्तव्य राख्नुभयो।
0: रोजगारका लागि दैनिक 2,000 भन्दा बढी युवा विदेश पलायन भइरहेका छन्। युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि नयाँ सूचना प्रविधिको प्रयोग गरेर नवप्रवर्धनको काम गर्नुपर्दछ।
1: अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ीलाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नु भएको छ।
4: हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेनर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छन्। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला, होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, होइन, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन। जस्तै एउटा सिटिभिटीको कुनै ठाउँमा छ, तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोस लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो। त्यसमा फ्री कम्पिटिसन छैन, होइन, तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उनलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू, होइन, यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन्, होइन। त्यो भनेको चाहिँ हामी के प्रफिट गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि। यो भनेको चाहिँ हाम्रो लागि एउटा गर्वको कुरा हो। अहिले पनि हाम्रो कम्पनीमा तपाईँको तिनीहरू नै 55 कार्यरत छन्, म लगायत
5: काठमाडौँभित्रमा या बाहिर?
4: हजुर, काठमाडौँभित्रमा मात्रै। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ, होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ, होइन। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई, होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन्, होइन, हप्तामा एकचोटि गार्बेज लिन आउँछ। हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो, होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ, होइन। भन्नुहुन्छ तपाईँले बायोडिग्रेबल नन बायोडिग्रेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस्, होइन, त्यो छुट्याएर राखेको 15 लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले? त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या, ए फोहोर त म्यानेजमेन्ट गरेको रहेछ भनेर। अब फोहोर हामी लगेर कहाँ फाल्दिने? सानो यो चाहिँ च्यालेन्जेसहरू यो चाहिँ हामीलाई डेली बेसिसको। जस्तै अब अहिले इन्धनको रूपमा हेर्नुहोस् न, होइन, फ्युल क्राइसिस हेर्नुहोस्, होइन, ग्यास हेर्नुहोस्, हाफ सिलिन्डर आइरहेको छ। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, होइन, कतिले त आफैले आगो लगाएर इन्सुरेन्स पनि निकालेको छन्। यो कुराहरू पनि तपाईँलाई थाहा भए नै होला, होइन। तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ, होइन, म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ, होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला, होइन, यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँ फेस गर्दै हामी अगाडि बढ्छौँ।
5: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू, उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको च्यालेन्जेस चाहिँ कस्तो, चुनौतीहरू कस्तो, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला, होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त,
4: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ, नभएको होइन। तपाईँको चाहिँ कहिलेकाहीँ रस अर्डरहरू हुँदा, जस्तो यो चाहिँ प्राय तपाईँको पब्लिक होलिडेहरूको बेलामा, होइन, अथवा हजुरको चाडबाडको बेलामा चाहिँ डिस्प्याचहरूबाट तपाईँको अलिकति अर्डर मिस्टेकहरू, जस्तै मानिलिउँ तपाईँले भेज मोमो मगाउनुभयो, तपाईँले भेज मोमो सँगसँगै अरू कुनै एउटा गेस्टको प्रडक्ट पनि जान सक्छ क्या। त्यो चाहिँ कस्तो हुन्छ भने नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रजातिमा हेर्ने हो भने यदि 8 आवर्स 9 आवर्स फ्याक्टर बाहेक नेपालमा रेसिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन क्या। तर हामीले त्यहाँ त्यो कुराहरू नहुनको लागि चाहिँ के गरेको छौँ भने, जस्तै तपाईँले मलाई आज अर्डर गर्नुभयो, बाई एनी चान्स तपाईँले त्यो अर्डरमा केही डिफल्टहरू भयो अथवा त्यसको तपाईँलाई टेस्ट टान्जी लाग्यो अथवा तपाईँले रेगुलर खाइरहेको जस्तो भएन भन्ने चाहिँ हामीले तपाईँलाई नेक्स्ट मिल होइन कम्पन्सेट पनि गर्छौँ। यदि होइन म खाँदिनँ अब भन्यो भने चाहिँ तपाईँको हामीले होल अमाउन्ट होइन हामी हजुरलाई रिफन्ड पनि गर्छौँ होइन, र हामी गरिरहेको पनि छौँ। सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भने हुँदैन, त्यसमा चाहिँ हजुरको सँगै हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन।
5: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन, त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि।
4: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको
5: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेको छौँ भन्ने खालको।
4: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चले हेर्ने भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ होइन, कुपन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेस गर्दा झन्डा चाहिँ तपाईँको काठमाडौँको एभ्री नोक्सान कर्नर भ्याउँछौँ होइन।
5: अब यसको यो काम गर्दै गर्दाखेरि चाहिँ नेपालमा त्यसको सम्भावना कस्तो छ होइन, यसले नेपालमै बसेर उद्यमशीलतामा काम गर्न चाहने युवाका लागि चाहिँ त्यसको सम्भावना कस्तो छ होइन, आफै पनि अन्टरप्रेनर हुनलाई उद्यममा पनि केही गर्छु भन्न चाहने युवाका लागि चाहिँ यो कस्तो छ, अनि तपाईँले भनेअनुसार चाहिँ करिब 50,000 भन्दा बढी तपाईँहरूसँग अहिले पनि रोजगारमै हुनुहुन्छ, स्वरोजगार बनाइरहनु भएको छ होइन, भोलि ती 50,000 अरू 50,000 पनि थप्न सक्नुहोला, त्यो हिसाबले चाहिँ यो व्यवसाय चाहिँ तपाईँले एउटा युवाको हिसाबले भन्दाखेरि नेपालमा यसको सम्भावना कस्तो छ, युवाहरूले यसलाई कसरी अगाडि बढाउन सक्छन्, अनि यसको लगानी के हो खासमा चाहिँ, यसको लगानीको मात्रा चाहिँ कति हुन्छ खासमा?
4: यो चाहिँ नर्मल्ली क्लाउड किचन भनेको चाहिँ धेरै मान्छेहरूले चाहिँ एउटा भान्सा जहाँबाट पाकेको पकवानहरू बाहिर निस्किने भनेर बुझ्छन् होइन, तर यसको बुझाइ चाहिँ अलिकति भिन्न छ होइन। यो चाहिँ म हरेक युवाहरूलाई चाहिँ सजेस्ट गर्दिनँ, किनभने हस्पिटालिटी भनेको चाहिँ जो कोहीको एउटा कपमा राखेर खाने पिउने चिया होइन क्या, यसको लागि चाहिँ तपाईँले कतिको निरन्तरता रूपमा आफ्नो डिसिप्लिन हुनुहुन्छ होइन, तपाईँले कन्टिन्यू चाहिँ कतिको दिन सक्नुहुन्छ, र तपाईँमा त्यो आत्मनिर्भर कति छ म यो गर्न सक्छु भन्ने होइन। क्लाउड किचन भनेको नेपालको लागि एउटा फ्यामिलीको लागि सस्टेनेबल बिजनेस हो।
0: मनिष श्रेष्ठ जस्तै नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरोकारवाला पनि केन्द्रित हुनुपर्दछ।
1: यस्तै छलफलसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा पुगेका छौं। कार्यक्रम सुनिसकेपछि तपाईलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न मन लागेको होला।
0: बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरोकारवाला पनि केन्द्रित हुनुपर्दछ।

0: 2020 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएनको फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ।
1: हवस् त, आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौ। कार्यक्रमको अर्को भागमा फेरि भेटौंला। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई विदा दिनुहोस्। नमस्कार, नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 7 बज्यो।

0: एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुष्मा पर्वत।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुष्मा पर्वत।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी गएको 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढ़ीले दिएको चेतावनी सहित मनसुनमा आउने बाढ़ी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा चर्चा गर्दैछौ। हामीसँग त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराई हुनुहुन्छ। उहाँसहितको टोलीले काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा 2081 सालको असोज महिनामा गएको बाढ़ीका कारण र क्षतिबारे अनुसन्धान गरेर नेचुरल हेजार्ड्स रिसर्च नामक अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान पत्र प्रकाशन गरेको छ। यहाँलाई उज्यालो रेडियोमा स्वागत छ सर।
3: धन्यवाद भोजनजी।
2: कुराकानीको शुरूआत तपाईँहरूले गर्नुभएको काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा 2 वर्ष अघि असोजमा गएको बाढ़ीका कारण र क्षतिबारेको अनुसन्धानबाट गरौं। अनुसन्धानको निष्कर्षबारे छलफल गर्नु अघि चाहिँ त्यस्तै बाढ़ी यसअघि पनि आएका थिए कि थिएनन्, विशेष गरी यो काठमाडौँ उपत्यका र आसपासलाई हेर्दाखेरि चाहिँ?
3: हजुर, यदि हामी अभिलेखको रूपमा हेर्ने हो भने 1954 बाढ़ी चाहिँ अभिलेखित भएको छ। अभिलेखको हिसाबले हेर्ने हो, त्यस्तै 1981 बाढ़ी पनि तीव्र मनसूनको कारणले आएको थियो र यसले काठमाडौँका केही क्षेत्रमा प्रभावित पारेको थियो। तर सन् 1993 बाढ़ी सबैभन्दा विनाशकारी मध्ये एक थियो, जसमा 130 जना भन्दा बढ़ीको चाहिँ ज्यान गएको थियो र व्यापक क्षति भएको थियो। त्यही भएर यो अकल्पनीय होइन, यस्तो बाढ़ी भइ नै रहेको छ।
2: अब चाहिँ अध्ययनमा जाउँ, अध्ययन कसरी गर्नुभएको थियो?
3: हामी एउटा ग्रुप थियौं जसमा चाहिँ नेपाल सरकारका चाहिँ वरिष्ठ इन्जिनियर रिसर्चर र विदेशमा भएका क्यानाडामा हुनुभएका वरिष्ठ जियोटेक्निकल इन्जिनियर लगायत पुल्चोक क्याम्पसका विद्यार्थीहरू र जल तथा मौसम विज्ञान विभागका साथीहरू सबै मिलेर हाम्रो एउटा टीम थियो। र हाम्रो विधि भनेको चाहिँ हामीले बाढ़ी प्रभावित स्थानको स्थलगत अनुगमन गर्यौं, प्रभावित स्थानीयवासीसँग अन्तर्क्रिया गर्यौं, भू उपग्रहबाट प्राप्त गरेका तस्विरहरू हेर्यौं, रिमोट सेन्सिङ प्रविधिको विश्लेषण गर्यौं, सामाजिक आर्थिक र जल मौसम सम्बन्धी तथ्याङ्कहरू लियौं, पूर्व प्रकाशित अध्ययन र प्रतिवेदनहरूको साथै मौजूदा संस्थागत कानूनी र नीतिगत व्यवस्था सहित विविध तथ्याङ्कहरूको आधारमा रहेर हामीले यो अनुसन्धान गर्यौं।
2: अनुसन्धानको क्रममा स्थानीय बासिन्दाहरूसँग भेटघाट अथवा उनीहरूको पुरानो अनुभव, उनीहरूले त्यतिखेर भएका कुराहरूलाई कतिको समेट्नु भएको?
3: धेरै नै समेटेका छौं। हामीले भ्याएसम्म त्यो एरियाका सम्पूर्ण प्रभावित जनसंख्याहरू, प्रभावित व्यक्तिहरूसँग छलफल गर्ने मौका पायौं। त्यहाँका स्थानीय सरकारसँग पनि छलफल गर्यौं, स्थानीय निकायका व्यक्तिहरूसँग पनि छलफल गरेका छौं र भ्याएसम्म हामीले फिल्ड भिजिटको क्रममा सबैको कुराहरू समेट्ने प्रयास गरेका थियौं।
2: त्यो बेलामा धेरै पानी परेको थियो अथवा रेकर्ड भएको अनुसारले अहिलेसम्मकै बढ़ी पानी परेको भनेर त हामीले यसअघि नै तथ्याङ्कहरू सार्वजनिक भइसकेको छ, जल तथा मौसम विज्ञान विभागले पनि गरेको छ। बाढ़ी आउनुको कारणमा चाहिँ त्यो अत्याधिक ठूलो वर्षा मात्रै थियो कि त्यहाँ अन्य

0: मानवीय कारणहरू पनि बढी जिम्मेवार
1: अब यस्तो छ, बाढी भनेको जहिले पनि पानी मौसमको के अरे मनसुनको बेरामा पानी बढी आउँछ। मनसुनको समयमा अत्याधिक वर्षा हुनु भनेको सामान्य हो, जसले बाढी सम्भावना बढाउँछ नि, किनकि पानीको लेभल जहाँ पनि विश्वको जुनै पनि ठाउँमा चाहिँ पानी बढी आएपछि चाहिँ त्यसले चाहिँ एउटा लेभल बढाउँछ, जसले गर्दा बाढी आउँछ। तर उपत्यकाको केसमा जुन अहिले हामीले हेर्यौं त्यो, किनभने हाम्रो उपत्यका कस्तो छ भने घेरिएको भेग कचौरा जस्तो छ, त्यो भएको हुनाले पानीको बहाव सीमित क्षेत्रमा जम्मा हुने प्रवृत्ति हुन्छ। त्यही भएर काठमाडौँमा जस्तै बागमती भयो, विष्णुमती छन्, साना छन्, तर अत्याधिक बाढी हुने बित्तिकै तुरन्तै ओभरफ्लो हुने गर्छ। तर बेसिक कारण तपाईँले सोध्नुभएको चाहिँ मानवीय कारणहरू नै हुन्, किन बाढी जहिले पनि आइरहेको हो, तर अहिले किन हामी क्षति भइरहेछौँ भन्दा यसको मानवीय कारणहरू, जस्तै घर संरचना, व्यवसाय, खोलाहरूको किनारमा अवैध रूपमा निर्माण गरिएका छन् जसले नदीको बहावलाई सीमित बनाइदिएको छ, बागमती विष्णुमती लगायत खोलाहरू साँघुरो बनाइएको छ, वर्षाको पानी नालीबाट सहज रूपमा बग्न नपाएर सड़क र बस्तीहरूमा पस्छ, खुला जमीन, हरियाली क्षेत्र, खेतीबारी सिमेन्टेड सतहमा परिवर्तन भएका छन् जसले गर्दा पानी सोच्न पाउँदैन, शहरी योजना, भू उपयोग नीति प्रभावकारी छैन, यी सबै कारणले चाहिँ हामीले क्षति बिहोरेको।
0: काठमाडौँ उपत्यकाको कुरा गर्दाखेरि बारम्बार चर्चा हुन्छ आसपासका डाँडाका छेउछाउमा प्लटिङ हुन थालेको छ, त्यसै गरी गिटी बालुवा लगायतको उत्खनन, ढुङ्गाको उत्खनन बढेको छ भन्छ, त्यो कारणहरूलाई तपाईँले कतिको हेर्नुभयो अनुसन्धान गर्दै गर्दा?
1: हामीले त्यो हेरौं, तर एउटा कुरा बुझ्नु के जरूरी छ भन्दा उत्खनन आफैमा गलत होइन। जनरली हामीले पढ्ने गर्छौं उत्खननले गर्दा धेरै भयो, उत्खनन आफैमा गलत होइन, सम्पूर्ण निर्माण कार्यको मुख्य स्रोत नै ढुङ्गा, गिट्टी, बालुवा हुन्। अझ काठमाडौँ उपत्यकामा जुन तीव्र गतिले भौतिक संरचना निर्माण भइरहेको छ त्यसको लागि भविष्यमा अझ बढी निर्माण सामग्री आवश्यक पर्ने अनुमान गर्न सकिन्छ। त्यसको लागि उत्खननलाई कसरी व्यवस्थित र वैज्ञानिक ढंगले लाने भन्ने प्रश्न चाहिँ मुख्य हो। अवैज्ञानिक उत्खनन र अव्यवस्थित जग्गा प्लटिङले बाढ़ीको प्रभावलाई प्रत्यक्ष रूपमा बढ़ाउनु भूमिका खेल्छ। पानीको मात्राको बहाव र गेग्रान सहितको बहाव, आजकल तपाईँले हेर्नु भने गेग्रान सहितको बहाव हाम्रो धेरै नै भइरहेछ, त्यसको चरित्र फरक हुन्छ। नक्खु र रोशी खोलाकमा बाढ़ीको मुख्य विशेषता नै उत्खनन, नदी संकुचन, जग्गा प्लटिङले गर्दा बहावमा मिसिएको गेग्रानको अत्यधिक प्रभाव नै हो।
0: उत्खनन र प्लटिङ काठमाडौँ उपत्यका भनौँ बीचमा र आसपासमा पनि विधिसम्म तथा वैज्ञानिक तरिकाले प्रयास भएको चाहिँ पाइँदैन?
1: छैन, त्यो छैन। इभेन हामीले नदीबाट बालुवा निकाल्दा पनि वैज्ञानिक रूपमा कति निकाल्दा चाहिँ त्यो नदी क्षेत्रको चाहिँ प्राकृतिक संरक्षण भइरहन्छ भन्ने कुरा अध्ययन पनि भएको छैन। हामी अहिले त्यसमा पनि एउटा अध्ययन गर्न खोजिरहेछौँ र यो अलिकति वैज्ञानिक तरिकाले उत्खनन गर्दा चाहिँ त्यति खासै समस्या चाहिँ पर्दैन।
0: उत्खनन गर्ने कुराहरूमा चाहिँ अनुमति लिनुपर्ने प्रक्रिया नै हुन्छ, यसो गर्ने भन्ने पनि हुन्छ, वातावरणीय प्रभाव मूल्याङ्कन पनि होला, ती सबै हुँदाहुँदै पनि किन छाडिरहेको देखिन्छ कि अथवा के देखिन्छ?
1: अब यसमा अहिले अध्ययन नभएर हो, अध्ययन कति उत्खनन गर्ने, खानी छ कति उत्खनन गर्ने, त्यसमा पनि अर्को समस्या छ। उत्खनन मात्र समस्या भन्दा पनि उहाँहरूले जब गिटीबाला उत्खनन गरेर त्यसमा भएका धुलाहरू जुन चाहिँ काम नलाग्ने कुराहरू हुन्छ उहाँहरूले नदीको छेउमा थुपार दिनुहुन्छ, अनि त्यो हुँदा के हुन्छ, पानी तुरन्तै पानी पर्छ अनि त्यसले चाहिँ त्यसलाई चाहिँ गेग्रानको रूपमा चाहिँ पानीको नदीमा बहाव गर्छ, र जब गेग्रान नदीमा बगेर आउँछ त्यसको चरित्र फरक हुन्छ र त्यसले नदीको चरित्र पनि फरक पारिदिन्छ, किनकि त्यो कहीँ गएर डिपोजिट हुन्छ, त्यसले गर्दा के अरे नदीको लेभल माथि चढ्छ अनि बाढ़ीको प्रकोप चाहिँ बढ़न थाल्छ। त्यसले गेग्रान सहितको बाढ़ी हाम्रो लागि अहिले च्यालेन्ज छ, एकदम ठूलो च्यालेन्ज छ, र त्यस्तै विभिन्न किसिमका मेटेरियलहरू हामीले नदीको छेउमा थुपार दिने, घरहरू बनाउँदाखेरि सँगै राख्ने, र त्यो उत्खननको कुरामा चाहिँ त्यस्ता जुन काम नलाग्ने उत्खनन पछिका कुराहरू चाहिँ नदीको छेउमा अथवा नदीभित्रै धेरै नै हामीले चाहिँ राखेको पाइन्छ।
0: तपाईँले जोड दिएर भन्नुभएको गेग्रान सहितको बाढ़ी हाम्रो लागि चुनौती भन्दै गर्दा, गेग्रान सहितको बाढ़ी चाहिँ हाम्रोमा चाहिँ प्राकृतिक कारणले बढ़ी समस्या छ अथवा हाम्रा मानवीय गतिविधिहरूले चाहिँ त्यो गेग्रान सहितको बाढ़ी ल्याउनमा बढ़ी भूमिका खेल्छ?
1: हाम्रो अलिअलि त अब हाम्रो जियोलोजी भनौँ, हाम्रो यो भौगोलिक स्थिति चाहिँ एकदम यङ छ, फ्रेजाइल छ भन्छौँ हामी, त्यो भनेको चाहिँ हामी एकदम म्याच्योर्ड स्टेजमा पुगेका छैनौँ। त्यो भएकोले पानी पर्ने बित्तिकै केही मात्रामा त सेडिमेन्टहरू अथवा गेग्रानहरू त आउँछन् नै, तर मेजोरिटी चाहिँ धेरैभन्दा धेरै चाहिँ हाम्रो यस्तै उत्खनन, विभिन्न सामानहरू थुपार्ने, के अरे कन्स्ट्रक्सन गरिसकेपछिका कामहरूलाई भएकोलाई नदीमा छोड्ने, यस्ता कुराहरूले नै यो बाढ़ीलाई चाहिँ बढ़ाएको छ।
0: यो बाहेक चाहिँ तपाईँहरूले अध्ययनको निष्कर्षमा बाढ़ीका कारणहरूमा रोशीमा पनि जानुभयो, रोशीमा अलिकति प्रकृति फरक होला अब उपत्यकाभन्दा अथवा उपत्यकामा उस्तै उस्तै, कस्तो पाउनुबाट निष्कर्षमा चाहिँ बाढ़ीका अन्य कारणहरू के उल्लेख गर्नुभएको छ तपाईँहरूले?
1: काठमाडौँ उपत्यका तथा रोशी क्षेत्रमा जलाधारको प्राकृतिक चरित्र, मानव सिर्जित कारण, जल तथा मौसम प्रणाली र नीतिगत, कानूनी र संस्थागत व्यवस्थापनको कमजोरी लगायतको सममिश्रणले यस क्षेत्रको बाढ़ीलाई अझ भयानक बनाएको हाम्रो निष्कर्ष छ। केवल एउटा कारणलाई मात्र अलग्याई बाढ़ीलाई बुझ्नु नै हाम्रो गल्ती हो र त्यस दृष्टिकोणबाट उपत्यका लगायतका क्षेत्रको बाढ़ी समस्या समाधान हुन सक्दैन। बरू सबै कारणहरूलाई एकीकृत रूपमा विश्लेषण गरे मात्र दिगो र व्यवहारिक समाधानको उपाय अप्नाउन सकिन्छ। हाम्रो चाहिँ निष्कर्ष
0: संचार माध्यम अथवा विज्ञहरूले अथवा स्थानीय बासिन्दाहरूले आरोप लगाउँदै भन्दै गर्दाखेरि रोसीमा पनि र काठमाडौँ उपत्यका पनि आसपासमा उत्खनन अति भयो, उत्खनन भन्ने कुरा भयो, उत्खननसँगै हाम्रो बस्ती विकास अथवा हाम्रा सड़क पुल लगायतका संरचनाहरू तिनीहरू चाहिँ केही कुरा जोडिएको पाउनु भयो कि भएन? तपाईँहरूले
1: जोडिएको छ, उत्खननलाई मात्र सम्पूर्ण रूपमा दोष दिन मिल्दैन। नदीको जहिले पनि प्रकृति के हुन्छ भन्दा माथिल्लोतिर सानो चौडा हुन्छ, तर जब तल तल बग्दै जान्छ त्यसको चौडापन बढ्दै जानुपर्छ, अनि बल्ल त्यसले चाहिँ आफ्नो बहावको बाटो फेला पार्छ। तर हाम्रोमा के भइदियो, यदि तपाईँले चाहिँ हेर्नुभयो भने तल्लो भेगमा आइसकेपछि चाहिँ नदी चाहिँ चौडा हुनुपर्नेमा हामी अतिक्रमण गरेर अथवा कोरिडोर निर्माण गरेर त्यसको बाटो हामीले सानो बनाएको छौं। हामीले गरेको अध्ययन हेर्ने हो भने सन् 2000 2019 अवधिमा शहरीकरणको भू उपग्रहीय नक्साङ्कन गरी विश्लेषण गर्दा समग्र काठमाडौँ उपत्यकाभित्र नदीको 100 मिटर दायाँ बायाँ बस्ती विकास 2 गुणाले बढ़ेको छ। भनेको मतलब 17 वर्ग किलोमिटरदेखि 33 वर्ग किलोमिटरसम्म चाहिँ बस्ती बढ़ेको हामीले देखेको छौं, जसले गर्दा बाढ़ीको कारणले प्रभावित जनसंख्या समेत धेरै बढ़न गएको कारण त्यो पनि हो।
0: यी कुराहरू हेर्दै गर्दाखेरि हाम्रा मानवीय क्रियाकलापलाई सुधार्नुपर्ने एउटा पाटो भयो। सँगसँगै तपाईँ जलस्रोत विज्ञ पनि हुनुहुन्छ। काठमाडौँ उपत्यकामा एउटा भन्ने गरेको कुरा चाहिँ कतिपयले चाहिँ वर्षाको पानी सोच्न नपाएको कारणले नै बाढ़ीको चरित्र चाहिँ एकदम उपत्यकामा बढ़ेको छ, बाढ़ीको अवस्था बढेको छ। कतिको पाउनुहुन्छ त्यो चाहिँ?
1: एउटा मात्रै कारणबाट हामीले हेर्नै मिल्दैन। पहिले पनि रिसर्चहरू धेरै भए, अनुसन्धानहरू यो शहरीकरणको कारणले बाढ़ी आयो भन्ने खालका धेरै रिसर्चहरू भएको छन्। तब जब हामीले 2-3 वर्ष अगाडि लाग्छ मलाई हामीले अर्को निष्कर्ष के निकाल्यौं भने शहरीकरण मात्र बाढ़ीको कारण होइन, एउटा कारण हो, त्यसमा शहरीकरण प्लस त्यसमा जोड्नुहोस् के भन्दाखेरि अतिक्रमण, त्यो अतिक्रमणको दुईटाको मिक्सले बाढ़ी बढ़ाएको छ। सर्वोच्च अदालतले 40 मिटर वरपर नगर्नु भन्ने जुन निर्णय आएको छ त्यसलाई चाहिँ गम्भीर रूपमा मनन गर्नुपर्ने चाहिँ आवश्यकता देख्छु म चाहिँ।
0: जमिन पुनर्भरणको समस्या चाहिँ कतिको पाउनुहुन्छ काठमाडौँ उपत्यकामा? तपाईँले जस्तो पानी निकाल्ने त छ तर जमिन मुनि पानी जाने ठाउँै छैन, कंक्रिट लगाएको छ सबै, त्यो किसिमको समस्या चाहिँ कतिको पाउनुहुन्छ?
1: त्यो पनि छ, अब शहरीकरण बढ़िसकेपछि त्यो समस्या चाहिँ अफकोर्स हाम्रो चाहिँ त्यो भइ नै हाल्छ। र मैले अघि नै भनिसकेँ तपाईँलाई त्यो चाहिँ एउटा कारण चाहिँ हो। अब त्यसलाई मैले अघि नै पहिले पनि भने बाढ़ीलाई एउटा मात्रै कारण निकाल्न जरूरी नै छैन, यहाँ धेरै मिश्रण छ, त्यसमा चाहिँ हाम्रो पोलिसीको पनि प्रब्लम छ। त्यसकारण एकीकृत रूपमा सोचेन भने चाहिँ हामी चाहिँ एउटा मात्रै आस्पेक्टबाट बाढ़ी हेर्यो भने चाहिँ सम्भावना चाहिँ छैन सबैलाई सल्भ गर्नको
0: लागि। तर हामीले गर्ने अहिलेसम्मको पूर्व तयारी अध्ययन सबैलाई हेर्दा चाहिँ यी सबै कुराहरूलाई समेटेर चाहिँ पूर्व तयारी गर्ने चलन नेपालमा कतिको देख्नुहुन्छ?
1: अहिले छैन, धेरै कमजोर छ हाम्रो त्यो व्यवस्थापन। र त्यसमा अर्को समस्या के छ भन्दा अब अहिले हाम्रो जल तथा मौसम विज्ञान विभाग राम्रो प्रगति गरिरहेछ पूर्वानुमानमा, तर हामी जनता त्यसलाई व्यवस्था गर्छौं, हामीलाई थाहा छैन, हामी अप्ठ्यारो परेपछि कुरा गर्छौं, तर त्यो पूर्वानुमानलाई व्यवस्था त्यसलाई चाहिँ नटेर्ने प्रकृति धेरै छ। त्यो कारण के हो त भन्दा हामीले त्यो किसिमको चाहिँ उहाँहरूलाई चाहिँ सुसूचित गरेका छैनौं। त्यही भएर यो सामुदायिक बेसमा स्थानीय सरकार तीनै तहको सरकार मिलेर त्यो पनि मैले अघि जुन भने बाढ़ीलाई गर्नको लागि चाहिँ त्यो एउटा आस्पेक्ट चाहिँ हेर्नुपर्ने जरूरी छ। त्यही भएर त्यो चाहिँ छ।
0: अध्ययनको क्रममा जस्तो बाढ़ीले गरेको क्षति कतिको स्वाभाविक अस्वाभाविक अथवा त्यही किसिमको बाढ़ी त्यही किसिमको वर्षा त्यसबाट चाहिँ यो क्षति कम गराउन सक्ने अवस्था थियो थिएन भन्ने किसिमको तरिकाबाट हेर्नुभयो कि हेर्नुभएन? कतिको स्वाभाविक क्षति लाग्छ त्यतिखेरको जनधनको क्षतिलाई?
1: अब यस्तो हो, अघि हामीले धेरै कारणको कुरा गर्यौं, हामीले कुनै पनि कारण राम्रोसँग एकीकृत जलाधार नीतिदेखि लिएर एकीकृत रिभरलाई कसरी हामीले चाहिँ ऊ गर्ने त्यसलाई कसरी चाहिँ म्यानेज गर्ने भन्ने नगरेको हुनाले अब पानी आएर बाढ़ी बढेपछि क्षति चाहिँ स्वाभाविकै थियो हुन्थ्यो नै, र यो पहिले पनि हुन्थ्यो र अहिले पनि हुन्छ। तर केही मात्रामा हामीले देख्यौं पूर्व अनुमान गरेर अथवा केही हिसाबले चाहिँ आपतकालीन उपायहरू अपनाएर बस्तीहरू खाली गराएर केही मात्रामा क्षति कम गर्ने उपाय चाहिँ गरियो, तर त्यो पर्याप्त भएन।
0: अहिले तपाईँले नै भन्नुभयो जल तथा मौसम विज्ञान विभागले सुसूचित गर्छ, हामी नागरिकहरू त्यतिर चासो दिँदैनौँ अथवा भनौँ सचेत हुँदैनौँ भन्ने किसिमको, त्यो बाढीको बेलामा चाहिँ पूर्वानुमान गरेको थियो भने एक हप्ता अगाडि नै ठूलो पानी पर्दैछ है पर्दैछ भनेर बारम्बार सूचना आएको थियो, त्यति गर्दा गर्दै नै हाम्रो नागरिक तह र सरकार तह दुवै तर्फबाट तयारी कतिको पाउनुभयो तपाईँले त्यसबाट बस्नको लागि?
1: अब हामीले फिल गरेको हामी नागरिक तहका मान्छेहरू त्यो पूर्वानुमान अनुसार चाहिँ हामीले त्यसलाई टेरेकै छैनौँ, हामीले त्यसलाई महत्वै दिँदैनौँ, किनभने त्यो किनभने उहाँहरूलाई हामीले सिकाएका छैनौँ, हामीले फेरि दोष दिने पनि होइन, यस्तो हुन्छ है। अब जस्तै अस्तिको बाढीबाट उहाँहरूलाई थाहा भयो कुन लेभलसम्मको क्षति हुँदो रहेछ भनेर, त्यो हामी कमजोर छ। सरकारी तवरमा पनि मैले के देखेको छु भन्दा अब अहिले चाहिँ अलिअलि शुरू भएको देखिन्छ, तर पूर्वानुमान पूर्व कार्य नगरिकन चाहिँ अलि बढी चाहिँ बाढीपछिको चाहिँ यो राहत वितरण गर्ने अनि चाहिँ त्यसलाई चाहिँ पुनर्निर्माण गर्नेतिर चाहिँ अलिकति त्यो होला अब राजनीतिक रूपमा फाइदाजनक भएर त्यो होला, तर त्यतातिर चाहिँ बढी ध्यान दिएको देखिन्छ। तर आजकल सरकारले पनि त्यसमा एकदमै मलाई लाग्छ अहिले विपद पुनर्निर्माण प्राधिकरण लगायत विभिन्न संघ संस्थाहरू र नेपाल सरकारले पनि यसमा अलिकति ध्यान पुर्याएको हो कि जस्तो देखिन्छ, तर अझैसम्म पर्याप्त चाहिँ छैन।
0: त्यसको लागि नागरिक तहबाट चाहिँ प्रयासहरू अथवा सचेतनाको लागि कसले के गर्नु पर्यो, किनकि नागरिक हामी आफै कमजोर छौं त भन्दै गर्छौं, तर कमजोर छौं भन्दै गर्दाखेरि त कोही सिकाउने त चाहिएला नि।
1: त्यसको लागि चाहिँ यो तीनै सरकार एक ठाउँमा आउनुपर्छ। सबभन्दा ठूलो भनेको चाहिँ जुन स्थानीय तहमा विद्यालय छन् त्यहाँ रहेका समूहहरू बनाएर यस्ता जानकारीहरू उनीहरूलाई दिने, कसरी विपदबाट बस्ने, उहाँहरूको पनि आफ्नो एउटा किसिमको नलेज छ, मतलब के आयो भने पहिरो आउँछ, के देखेपछि बाढी आउँछ, जुन साइन्ससँग त्यसलाई जोड्ने, विज्ञानसँग जोड्ने र उहाँहरूका कुरा पनि लिएर समूह बनाएर अब यस्तो भयो भने हामी यसरी गर्छौं है भनेर स्थानीय तहका बासिन्दाहरूलाई चाहिँ हामीले सुसूचित गर्न सक्यौं र उहाँहरूबाट त्यो किसिमको चाहिँ व्यवस्थापन हुन सक्यो भने अब यो बाढी त आउँछ तर त्यसको क्षति चाहिँ हामी धेरै नै कम गर्न सक्छौं। जुन कुरा तपाईँले विदेशहरूमा देख्नुहुन्छ, विदेशमा पनि सबै धेरै ठूला ठूला विकसित देशमा बाढी आउँछन् तर त्यसको क्षति एकदम न्यून हुन्छ, मानवीय क्षति त हुँदै हुँदैन, त्यसको कारण भनेको त्यही नै हो।
0: हाम्रोमा त मानवीय क्षति नै बढी देखिन्छ, त्यसको पछाडि चाहिँ हामी नागरिक नै सकेसम्म सुसूचित हुनु चाहिँ राम्रो देख्नुहुन्छ तपाईँले भने?
1: त्यही नै हो, किनभने मैले अघि नै भने हजुरलाई नदीको बहावको क्षेत्रलाई हामीले संकुचित गरेका छौं, हामीले अघि नै मैले भने काठमाडौँमै दुई गुणाले चाहिँ नदीको वरपर बढ्ने बस्ती बढ़ाएको छ भने चाहिँ अब पानी त्यो ठाउँमा गएपछि त मानवीय क्षति हुनु त स्वाभाविक हो, तर त्यो क्षतिलाई अब कसरी व्यवस्थापन गर्ने भन्ने कुरा इम्पोर्टेन्ट चुनौती हो। त्यसकारण पूर्वानुमान गरेर, पूर्वानुमान भनेको जहिले पनि विज्ञान हो र त्यसपछि कार्ययोजना भनेको चाहिँ त्यसपछिको काम गराएर कसरी चाहिँ सुसूचित गर्ने र कसरी उनीहरूलाई चाहिँ ल बाढी आउन लाग्यो, जुन हाम्रो जल तथा मौसम विज्ञान विभागले चाहिँ जुन हाम्रो किसिमको चाहिँ पूर्वानुमान गर्छ त्यो आधारमा अब हामी चाहिँ सतर्क हुनुपर्छ, यसरी जानुपर्छ, हामी खोल नदी खोल्सा नजिक जानु हुँदैन, भिरालो जमिन नेरी बस्नु हुँदैन, हाम्रो बच्चा गाई बस्तुहरूलाई हामीले सेफ गर्नुपर्छ, हामी चाहिँ कुन बाटोबाट यदि बाढी आयो भने कुन बाटोबाट चाहिँ हामी चाहिँ भाग्न सफल हुनुपर्छ अथवा इभ्याकुएसन हुनुपर्छ, त्यो पहिलेदेखि नै गाउँलेहरू मिलेर चाहिँ त्यो बनाइसकेर गर्न सक्यो भने चाहिँ यो चीजहरू चाहिँ केही मात्रामा चाहिँ हुन सक्छ।
0: बाढीले क्षति पुर्याउनुमा चाहिँ त्यो खोलाको क्षेत्र मिचिनुलाई चाहिँ कतिको जिम्मेवारी देख्नुभयो तपाईँले रिपोर्ट हेर्दै गर्दाखेरि?
1: त्यो चाहिँ एउटा मेजर कारण हो। नदीको चरित्र कस्तो हुन्छ भन्दाखेरि चाहिँ माथिपट्टि चाहिँ सानो हुने र तल बग्दै गइसकेपछि त्यसलाई ठूलो एरियामा बग्नुपर्ने हुन्छ, र अघि नै मैले काठमाडौँ उपत्यकामा दुई गुणाले चाहिँ 2000 देखि 19-20 वर्षमा चाहिँ हाम्रो 100 मिटर वरपर बस्ने जनसंख्या वृद्धि भएको छ। भनेपछि अब सानो छ नदी, एकैचोटि पानी पर्ने कुरा, अब जलवायु परिवर्तन लगायत सम्पूर्ण विभिन्न कारणहरूले त्यो बढ़िरहेछ र जसको कारणले गर्दाखेरि चाहिँ त्यहाँ बाढ़ी आउनु स्वाभाविक हो, फेरि पनि आउँछ र त्यहाँको जनसंख्यालाई प्रभावित हुन्छन् हुन्छन्, त्यसकारण त्यो मुख्य नै समस्या हो।
0: अघि पनि चर्चा गरेकै विषय मैले अलिकति दोहोऱ्याएँ, फेरि जोड़ दिएर, असोजको दोस्रो हप्ता जुन ठूलो पानी पर्यो मौसमविदहरूले लामै समय अगाडिदेखि नै भनिरहनु भएको नै हो, पानी आउँछ उपत्यकामा आउँछ आसपासमा आउँछ भनिरहनु भएको नै हो, त्यति हुँदाहुँदै नै ठूलो क्षति भयो। पूर्व तयारी यदि गरिएको भएदेखि घटाउन सकिने ठाउँहरू चाहिँ कतिको हुन्थ्यो होला त्यहाँनिर?
1: हुन्छ नै, किनभने पूर्वानुमान र पूर्व तयारी एउटै सिक्काको दुईटा पाटा हुन्, एक बिना अर्को अधुरो छ। पूर्वानुमान अघि नै मैले भने विज्ञान हो भने पूर्व तयारी त्यसको कार्ययोजना हो, र विज्ञान र कार्ययोजना यदि मिल्ने हो भने चाहिँ जोखिम घटाउने ठोस रणनीति बन्न सक्छ, र यदि हामीले समयमा पूर्वानुमान गर्ने हो र त्यो पूर्वानुमान अनुसार त्यहाँ भएका जनसंख्यालाई चाहिँ सुसूचित गरेर उहाँहरूलाई चाहिँ हामीले चाहिँ समयमै इभ्याकुएट गर्न सक्ने हो भने चाहिँ यो क्षति मजाले कम गर्न सकिन्छ र जन मानवीय क्षति चाहिँ कम नै हुन्छ भन्ने जस्तो मलाई लाग्छ।
0: अध्ययनले चाहिँ अबका दिनमा काठमाडौँ उपत्यकामा बाढी र त्यसबाट हुने क्षति कम गराउनका लागि चाहिँ के सुझाव दिनुभएको छ यो जुन अध्ययन क्षेत्र छ त्यो क्षेत्र?
1: यस अध्ययनले चाहिँ काठमाडौँ उपत्यकामा दिगो तथा प्रभावकारी बाढी व्यवस्थापनको लागि एकपक्षीय वा एकल दृष्टिकोणको सट्टा यस क्षेत्रको पृथक विशेषता र विशिष्ट चुनौतीहरू अनुरूप सहकार्यमा आधारित बहुआयामिक रणनीतिको आवश्यकता चाहिँ महसुस गरेको छ। समुदाय र प्रकृतिमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन, शहरी योजना, कानूनी र नीतिगत सुधार, कड़ा कार्यान्वयन, अन्तरनिकाय सहकार्य, सुदृढ स्थानीय सरकार र विपद जोखिम व्यवस्थापनमा प्रणालीगत सुधारको तत्काल आवश्यकतामा जोड़ दिनुपर्छ जस्तो लाग्छ। र दीर्घकालीन उपायहरूमा उपल्लो भागमा जलाधार व्यवस्थापन योजना लागू गर्ने, बीचको भागमा डिटेन्सन बेसिन केही समयलाई पानीलाई रोक्ने पोखरी टाइपका जलाशय निर्माण गर्ने ठाउँ पहिचान गर्ने, तल्लो भागमा नदीलाई बहावको लागि खुल्ला मार्ग दिने, बाढ़ी क्षेत्रसँग सम्बन्धित कानून तथा मापदण्डलाई पुनरावलोकन गर्ने, साथै अवैध खानी नियन्त्रण र दिगो उत्खननको मात्रा निर्धारण गर्न सके यो बाढ़ीको समस्या चाहिँ सल्भ गर्न सकिन्छ।
0: यो कामको लागि चाहिँ स्थानीय बासिन्दा, नागरिक, सरकार, विशेष गरी पालिका सरकार सबै लाग्यो भने क्षति चाहिँ घटाउन सकिन्छ भन्ने?
1: धेरै नै सकिन्छ। त्यो गर्न सकियो भने त्यसमा त म झन विश्वविद्यालयहरूलाई पनि सरकारले जोड्नुपर्छ। विश्वविद्यालयमा धेरै यस्ता अनुसन्धानहरू भएका छन्। त्यो सबै मिलेर स्थानीय सरकारदेखि लिएर केन्द्र सरकारदेखि लिएर सरकारका विभिन्न निकायदेखि लिएर विश्वविद्यालय मिलेर यसरी यो अघि मैले भनेका हिसाबले अगाडि बढ्ने हो भने हामी धेरै नै न्यूनीकरण गर्न सक्छौं बाढ़ीलाई।
0: पानी र पर्वत विशेष बदिरो नेपालमा अहिले हामी दुई वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढ़ीको कारण सहित मनसूनमा आउने बाढ़ी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ। पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढ़ीको कारणसहित मनसूनमा आउने बाढ़ी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका उपप्राध्यापक पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। अब यसपालिको मनसून र बाढ़ी पहिरोको जोखिम बारेमा चर्चा गरौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा औसत भन्दा कम वर्षा र बढ़ी सुक्खा हुने अनुमान गरेको छ। कम वर्षाको अनुमान गर्दै गर्दा बाढ़ी र पहिरोबाट मुक्ति मिल्छ कि भन्ने एक किसिमको सोच पनि हुन्छ। बाढ़ी पहिरो लगायतका प्रकोपहरू यस्तो बेलामा आउने सम्भावना चाहिँ कतिको रहन्छ?
3: सम्भावना धेरै नै छ। थुप्रेर बसेका गिगरानदेखि लिएर सबै कुराले नदीको चरित्र चेन्ज गरिसकेको हुनाले भयावह स्थिति देख्नुपर्ने चाहिँ प्रक्षेपण गर्न सकिन्छ।
2: विशेष गरी बाढ़ी र पहिरो मात्रै हुन्छ अथवा त्योसँग जोडिएका अरू प्रकोपहरू पनि हुन्छन्?
3: अब धेरै नै आजकल नेपालमा चाहिँ यो हामी मल्टी हजार्ड भन्ने गर्छौं अथवा क्यास्केडिङ हजार्ड भन्छौं। मल्टी हजार्ड भनेको चाहिँ एकैचोटि पहिरो पनि आउने, बाढ़ी पनि आउने, गिगरान सहितको चाहिँ भेल बगेर आउने टाइपको हुन्छ भने क्यास्केडिङ भनेको चाहिँ एकपछि अर्को हुने। पानी आउँछ, त्यसपछि गेग्रान बगाएर ल्याउँछ, त्यसपछि त्यसले थुन्छ, बाँध बनाउँछ, त्यो बाँधमा पानी रोकिन्छ, फेरि त्यसपछि त्यो बाँध भत्किन्छ, त्यसले फेरि ठूलो बाढ़ी लिएर आउँछ, अनि फेरि पहिरो जान्छ। हो यस्ता खालका एकपछि अर्का हुने घटनाहरू हाम्रो जस्तो हिमालयन मुलुकमा चाहिँ यो धेरै नै हुनेवाला छ।
2: नेपालमा मनसूनको ढाँचा परिवर्तनको कुरा पछिल्लो 1-1.5 दशकमा एकदमै धेरै उठेको छ। जलवायु परिवर्तन भनेर धेरैले भन्छन्। ढाँचा परिवर्तन भनेको हिमालतिर पनि मनसूनको शुरूमै पानी पर्ने अथवा एकै ठाउँमा धेरै पानी पर्ने, 1-1.5 घण्टामै धेरै पानी पर्ने लगायतका कुराहरू, परिवर्तनहरू कतिको भएको महसुस गर्नुभएको छ र यसका कारणहरू के हुन सक्छन्? यहाँ अलिकति छलफल गरौँ।
3: धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। नेपालमा पछिल्ला दशकहरूमा मनसूनको ढाँचामा स्पष्ट परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अनुसन्धान, जलवायु विश्लेषण तथा कृषकहरूको अनुभवहरू हेर्ने हो भने मनसून पहिले भन्दा अब अस्थिर, अनियमित र चरम हुँदै गएको देखाएको छ। विश्वव्यापी तापमान वृद्धिले नेपालमा पनि वायुमण्डलीय चक्र प्रभावित भएको छ। एल निनो र ला निना जस्ता वायुमण्डलीय प्रभाव र इण्डियन ओसियन डाइपोल भन्छौं हामी, यी समुद्री घटनाहरूले दक्षिण एसियाको मनसूनलाई अस्थिर बनाउँछ र जंगल फडानी, शहरीकरण, कृषि क्षेत्रमाको परिवर्तन आदिले गर्दा स्थानीय हावापानीको चक्रमा धेरै नै असर परेको देख्न सकिन्छ।
2: सरले भन्नुभएका यी जुन समुद्री घटनाहरू अथवा वन फडानी भनौं लगायतका घटनाहरू सँगसँगै जलवायु परिवर्तनको जुन मुद्दा अथवा जुन कुरा छ त्यसले कतिको प्रभाव पारेको छ हाम्रो यो मनसूनको ढाँचा परिवर्तनमा? खास त्यसकै कारणले हो भन्न सकिन्छ अथवा समुद्री कारण सरले भन्नुभएको केही वर्षमा परिवर्तन भएर नि समुद्री कारण घटनाहरू पनि हुन्छ?
3: एउटा कारण जलवायु परिवर्तन अफकोर्स बाढ़ीको लागि हो। त्यसले गर्दाखेरि अघि नै तपाईँले भन्नुभयो एकै ठाउँमा धेरै वर्षा हुने, हाडीघोप्टे वर्षा हुने त्यस्ता चिज चाहिँ हुन्थे हिमाली पहाड़ीमा, तर अहिले आएर अलिकति त्यसको चाहिँ फ्रिक्वेन्सी, त्यसको चाहिँ संख्या बढ़न थालेको छ। अघि नै मैले भनेका समुद्री घटनाले हाम्रो दक्षिण एसियाको मनसूनलाई चाहिँ अवश्य प्रभाव पारेछ। यो चाहिँ हामीले प्रिडिक्ट गर्न नसक्ने किसिमले चाहिँ अगाडि बढ़िरहेको छ। त्यसमा चाहिँ जलवायु परिवर्तनको चाहिँ केही रोल चाहिँ पक्कै छ।
2: मनसूनी ढाँचा परिवर्तन हुँदाखेरि आकस्मिक घटनाहरूको दर कतिको बढ़न सक्ने सम्भावना जोखिम रहन्छ?
3: त्यो बढ़न सक्छ हजुरको। कुनै बेला 81 पानी पर्ने, अब तपाईँले देख्नुभयो भने सानो खोल्सो हुन्छ, सानो खोल्सोमा एकै ठाउँमा पानी पर्यो, त्यो पानीले चाहिँ गेग्रान बगाएर लिएर आयो, यति स्पीडमा बगाएर ल्यायो, त्यहाँ व्यक्तिहरूले त्यो ठाउँमा सोचेकै थिएनन् कि त्यत्रो पानी आउँछ। तर त्यसकै छेउको रोसी खोलामा कुनै किसिमको पनि त्यो खालको सिचुएसन थिएन। उनीहरूले एउटा सानो क्याचमेन्ट एरियामा भयंकर पानी परिदिन्छ र त्यो पानीले त्यहाँका चाहिँ सेडिमेन्ट गेग्रानलाई लिएर आउँछ र पानीले बग्नु र गेग्रान सहितको पानी बग्नुको चरित्र फरक हुन्छ, त्यसको पावर फरक हुन्छ र त्यसले गर्दाखेरि चाहिँ ठूलो मात्रामा क्षति गरेको छ।
2: धेरै परिवर्तन हुन थाल्छ अथवा धेरै जोखिम बढ्न थालेछ भने कस्तो लाग्यो तपाईँलाई?
3: एकदमै छ, अझै पनि हामीले घटनाबाट सिकेको देखिएन। हामी माथि गयौं रुसीको अपस्ट्रिममा, त्यहाँ अझै पनि उत्खनन गरेका नचाहिँदा सामग्रीहरू नदीमा थुपारेर राखिएको छ, सबै कुरा नदीमा थुपारेर राखिएको छ, धेरै ठाउँमा पहिरो गएका छन्, मानव बस्तीहरू जम्मै पहिरो हुनेको तल अझै पनि छ। जनता, हामीले स्थानीयवासीसँग कुरा गर्दा उहाँहरू डराइरहनु भएको छ। एउटा स्थानीयवासीले त पहिरो आएको थाहा पाएर अर्कोतिर जाँदाखेरि बल्ल ज्यान बचेको रहेछ। त्यसकारण त्यो साना खोलाहरूमा एउटा सानो क्याचबेनमा हाँडीगोप्टे वर्षा क्लाउड ब्रस्टिङ भन्छौँ हामी, त्यस्ता वर्षाहरू हुँदाखेरि चाहिँ अघि मैले भने जस्तै चाहिँ त्यहाँ थुपारेका गिगरानहरूलाई अथवा पहिरो समेत लिएर आएका गिगरानहरू एक्कासी बढ्दा त्यसको चरित्र फरक हुने भएकोले हामीले सोचेको भन्दा बढी क्षति गर्न सक्छ।
2: काभ्रे लगायत केही ठाउँमा हेर्दाखेरि चाहिँ त्यो क्षेत्रमा अत्याधिक उत्खनन पनि छ, जथाभावी उत्खनन भन्नु जथाभावी उत्खनन पनि छ भन्ने पनि गर्छौँ। त्यस्तै किसिमको आरीगोप्टे हाँडीगोप्टे के वर्षा भन्छौँ हामीले, त्यो किसिमको पानी पर्ने हाम्रो हिमालय र पहाड़ी क्षेत्रहरूमा चाहिँ आकस्मिक बाढ़ी आउने खतरा कतिको रहन्छ?
3: एकदमै रहन्छ। पानीको हिसाबले हामीले सोच्ने भन्दा अब हाम्रो चाहिँ अत्यन्त गेग्रान सहितको बाढ़ीमा जानुपर्छ सबै क्षेत्रले भन्ने जस्तो नेपालको परिप्रेक्ष्यमा लागेको छ। अब पहिले नै मैले कुरा गरेँ, हाम्रो जियोलोजी एकदम म्याच्योर्ड छैन, एकदमै यङ छ, जसको कारणले सानो पानी पर्दाखेरि पनि पहिरो जाने र त्यसबाट चाहिँ विभिन्न किसिमको चाहिँ घटना हुने देखिन्छ।
2: हाम्रो पहाड़ी र हिमाली क्षेत्रहरूमा बाढ़ी पहिरो कुरा गर्दाखेरि पछिल्ला दशकहरूमा घटना निकै बढ़ेको पाइन्छ र त्योसँग चाहिँ सड़क लगायतका पूर्वाधारहरूलाई अलिकति बढ़ी जोड्ने गरेका छन्। कतिको सम्बन्ध अथवा समस्या पारेको पाइन्छ? कतिपयले डोजरे विकासले चाहिँ पहाड़ भत्काए भन्छन्, त्यो किसिमको समस्या तपाईँहरूले
3: एकदमै सही कुरा गर्नुभयो तपाईँले। त्यो सड़क जथाभावी खन्ने, भिरालो जग्गामा प्लटिङ गर्ने, उत्खनन, यी सबै चाहिँ सिद्धान्त विपरीतका कार्य हामी गरिरहेछौँ। जुन चाहिँ जल व्यवस्थापनको सिद्धान्त भनेर हामी भन्छौँ त्यसका सबै विपरीत हुन्। त्यसकारण त्यो चाहिँ पहाड़ी क्षेत्रले चाहिँ यसलाई चाहिँ वर्षाको जोखिमयुक्त बनाएको छ त्यस्ता कुराले। जस्तै तपाईँले मुस्ताङको कागबिनीको घटना सुन्नुभयो, नक्कु क्षेत्रको घटनामा पनि हेर्नुभयो, थामेको ग्लफ सुन्नुभयो, यी सबै कुराहरूले चाहिँ हामीलाई के देखाउँछ भन्दा हामीले हिमाल र पहाड़ी क्षेत्रको जुन चरित्र र विशेषता छ त्यसलाई पूर्ण रूपमा नजरअन्दाज गरेर हामीले भू उपयोग परिवर्तन गरिरहेछौं र विकास गरिरहेछौं।
2: शहरी क्षेत्रमा डुबान र बाढ़ीको समस्या चाहिँ पछिल्ला वर्षमा धेरै देखिएको छ। शहरमा पनि मान्छे डुबेर मर्छ र अथवा सुविधा सम्पन्न शहरमा नै मार्छ र भन्ने खालको पहिले पहिले लाग्थ्यो, अहिले चाहिँ एकदम नर्मल हुन थालेको छ। यो बेला चाहिँ तत्काल गर्नुपर्ने उपायहरू के हुन सक्छन्?
3: हजुरले भने जस्तै शहरी क्षेत्रमा डुबान र बाढ़ीको समस्या हाल वर्षेनी गम्भीर बन्दै गएको छ। विशेषतः काठमाडौँ, बनेपा, भरतपुर, विराटनगर, नेपालगंज, हेटौडा लगायतका शहरहरूमा अनियन्त्रित शहरीकरण, जल निकासको अपर्याप्त व्यवस्था र वर्षाको चरित्रमा आएको परिवर्तन यसका प्रमुख कारणहरू हुन्। सबैभन्दा प्रभावकारी उपाय भनेको पूर्व सूचना प्रणाली र बाढ़ीको सूचना प्रवाह गरी जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै आजको आवश्यकता हो। साथै आकस्मिक उद्धार र राहत सामग्री तयारीमा राख्नुपर्ने पनि मैले चाहिँ देखेको छु। शहरको उच्च जोखिम क्षेत्रलाई तत्काल नक्साङ्कन गर्नु पर्यो। नक्साङ्कन भनेको कुन कुन स्थानमा डुबानको सम्भावना बढ़ी छ भनेर तत्काल पहिचान गरी प्राथमिकता निर्धारण गर्नुपर्ने देखिन्छ।
2: सरसँग यो प्रारम्भिक चेतावनी प्रणालीहरू र त्यसले चाहिँ कतिको क्षति घटाउन सक्छ भन्ने विषयमा चर्चा गर्छु, तर त्योभन्दा अगाडि चाहिँ हाम्रोमा चाहिँ बाढ़ी पहिरो अथवा कति वर्षा हुँदा कति बाढ़ी आउँछ भन्ने खालका अध्ययन अनुसन्धानहरू सरकारी निकायहरूबाट कतिको भएको प्राथमिकतामा राखेको पाउनुहुन्छ?
3: त्यो त्यति धेरै देखिँदैन, हालका दिनमा चाहिँ अलिकति शुरू भएको छ, तर विश्वविद्यालयहरूमा हामीले त्यो गरिरहेछौँ। अझै पनि हामी अहिले के अध्ययन गर्दैछौँ भन्दाखेरि केही समयमा हामी त्यसको निकालौंला, हामीले चाहिँ वर्षाको आधारमा कति क्षेत्रमा चाहिँ पानी कुन लेभलमा पुग्छ भन्ने खालको हामीले पूर्वानुमान गर्न सक्ने हो भने भोलिका दिनमा जल तथा मौसम विज्ञान विभागले वर्षाको मात्रा यति हुनेछ भनेर पूर्वानुमान गरिरहँदा हामीले कुन घरमा कति लेभलसम्म पानी पुग्छ र कुन घरले चाहिँ प्राथमिकता साथ अगाडि गर्नुपर्ने, यदि त्यसलाई हामीले अनलाइन, आजकल सबैको हातमा इन्टरनेट छ, अनलाइनमा चाहिँ राखिदिन सक्ने हो भने कमसे कम उनीहरूलाई पूर्व नै थाहा हुन्छ भोलि यो लेभलको पानी पर्दाखेरि चाहिँ मेरो घरको यति लेभलसम्म पानी आइपुग्छ र उहाँहरूले आफू चाहिँ सेभ हुन सक्नुहुन्छ। त्यही भएर त्यस्ता अध्ययनहरू भइरहेछन्, तर कुरा के भयो भन्दा चाहिँ विश्वविद्यालयहरू आफ्नो किसिमले अध्ययन गरिरहने, सरकारी निकाय पनि आफ्नो किसिमले कुनै अध्ययन गर्ने, तर हाम्रो यो समन्वयको कमीको कारणले गर्दाखेरि चाहिँ एउटै काम दुवैतिर डबल डबल पनि हुने, र हामी यदि सरकार र विश्वविद्यालय समन्वय गर्न सक्ने हो भने चाहिँ यो तपाईँले अघि भने जस्तो त्यस्तो खालको प्रविधि पनि हामी चाँडै नै निकाल्न सक्छौ र त्यो निकाल्ने हो भने जनतालाई चाहिँ धेरै सहज हुन्छ।
2: तपाईँहरू जस्तो विश्वविद्यालयहरूले विभिन्न अध्ययनहरू विभिन्न जर्नलहरूमा प्रकाशित भएको देखिन्छ, हामी बेला बेलामा हेर्छौं के रहेछ अवस्था रहेछ भनेर पढ्छौं, त्यो किसिमको प्रतिवेदनहरू चाहिँ हाम्रा पालिका सरकार, अझ हाम्रो तीन तहकै सरकार छ, प्रदेश सरकार, संघ सरकार, उनीहरूले माग्ने के गर्न सकिन्छ भनेर सुझाव लिने, अनुसन्धान दाताहरू अनुसन्धानकर्ताहरूसँग त्यो किसिमको चलन चाहिँ नेपालमा कतिको
3: छैन छैन त्यो किसिमको एकदमै छैन। कहिलेकाहीँ हामी गएर त्यहाँका पालिकाहरूसँग स्थानीय सरकारसँग कुरा गर्दा उहाँहरू एकदमै पोजिटिभ हुनुहुन्छ, तर त्यो किसिमको सोच अझै विकास भइसकेको छैन हाम्रो स्थानीय तहमा। होला उहाँहरूले बजेटको कुरा गर्नुहुन्छ, अब तर जुन क्षति हुन्छ बाढीले त्यो क्षतिको तुलनामा अलिकति थोरै बजेट राखेर त्यहाँका विद्यालयहरूबाट हामी शुरू गर्ने हो, आमा समूह लगायत विभिन्न समूह बनाएर उहाँहरूलाई चाहिँ सिकाउने, पूर्व सूचना के हो, कसरी पढ्ने, यसपछि के गर्ने भनेर गर्ने हो भने थोरै बजेट राख्दाखेरि पनि यो ठूलो बाढीको समस्यालाई चाहिँ समाधान गर्न सकिन्छ जस्तो हाम्रो समय छ।
2: अहिले आम नागरिकको छेउको सरकार पालिका सरकार भएकोले उनीहरूले चाहिँ यस्तो अध्ययन अनुसन्धान विशेष गरी विज्ञहरू नै ल्याएर आफ्नो क्षेत्रमा कुन कुन किसिमका बाढी पहिरो लगायतका प्रकोपको सम्भावना छ, कसरी क्षति घटाउन सकिन्छ, कुन क्षेत्रमा बस्ने नबस्ने, यस्ता किसिमको अध्ययन गर्नु कतिको जरुरी छ। यदि चाहे भने उनीहरूले त्यो किसिमको जनशक्ति अथवा त्यो किसिमको प्रविधिहरू पाउन सक्छन् कि छैन?
3: पाउन सक्छन्, मजाले पाउन सक्छन्। नेपाल सरकार केन्द्रीय तहका विभिन्न अफिसहरू पनि स्थानीय तहमा छ, स्थानीय तहको आफ्नै अफिस छ, त्यसलाई चाहिँ अलिक समायोजन गर्ने, त्यसपछि त्यो बीचमा चाहिँ सहयात्रा गर्ने, विश्वविद्यालयलाई पनि सँगै राख्ने, हामी विश्वविद्यालयका प्राध्यापकहरू विद्यार्थीहरूलाई त्यो कुनै धेरै बजेट छुट्याउनु पनि पर्दैन र नेपालको लागि चाहिँ हामी विश्वविद्यालयमा बसेर केही गर्न सक्छौ भने हामी तयार छौं र यो खालको चाहिँ एउटा संयन्त्र चाहिँ जरूरी देख्छु म।
2: अब चाहिँ हामी प्रारम्भिक चेतावनी प्रणालीहरूको बारेमा कुराकानी गरौं। नेपालमा चाहिँ प्रारम्भिक चेतावनी प्रणालीहरू अहिले कति प्रयोग गरेको छ र कतिको प्रभावकारी पाइन्छ अहिले?
3: यदि तपाईँले हेर्नुहुन्छ भने नेपालको पूर्व सूचना प्रणालीमा क्रमशः सुधार हुँदै गएको देखिन्छ, तर आम नागरिकमा पूर्व चेतावनीको गम्भीरता बोध गराउनु नै अहिलेको मुख्य चुनौती हो। पूर्व चेतावनीलाई व्यवस्था गर्ने प्रविधि विकसित देश, तपाईँले यदि जापान हेर्नुभयो, युरोपियन देशमा पनि छ, अहिले केही दिनदेखि केही घण्टा अगाडिसम्मको चेतावनी जारी हुने प्रविधिको प्रयोग भइरहेको छ, जसले गर्दा मानवीय क्षति पहिलेको तुलनामा धेरै नै कम भएको छ। तर हामीले त्यहाँ बस्ने जनतालाई यदि हामीले त्यहाँबाट बाढीको एरियाबाट हटाउन सक्दैनौँ भने पनि हामीले सुसूचित गरिदिन सक्ने र उहाँहरूलाई गम्भीरता बोध गर्न सक्यो भने यो क्षति चाहिँ धेरै नै कम हुन्छ।
2: जल तथा मौसम विज्ञान विभागले पनि बाढीको सूचना प्रणालीलाई अलिकति व्यवस्थित गरेको पाइन्छ। विभिन्न क्षेत्रमा मोबाइलमा म्यासेज पठाउनेसम्मको व्यवस्था हुन्छ र उसले भन्थ्यो हामीले हजारौं म्यासेजहरू पठाउँछौ तर पनि त्यति सचेत भएको पाइन भन्थ्यो। सरकारले ठ्याक्कै त्यही कुरा गर्नुभयो, गम्भीरता भन्ने कुरा कसरी बनाउने त उनीहरूलाई, अब पालिका सरकार अथवा संचार माध्यम अथवा तपाईँहरू सब विज्ञ कसले के गर्यो भनेदेखि चाहिँ उनीहरूलाई सचेत गराउन सकेला कि जबरजस्ती अब हकारेर भएन?
3: यो चाहिँ उहाँहरूलाई बुझाउनै पर्छ। हामीले मैले अघि नै भने समूहहरू बनाउने, विज्ञहरू लिएर जाने, यो भयो भने यस्तो हुन्छ भनेर उहाँहरूलाई देखाउने। जब हामीले उहाँहरूलाई त्यस्तो किसिमको चाहिँ मेटेरियलहरू बनाउने, अहिले देखिरहेछौँ हामी रेडियो, तपाईँहरू जस्तो रेडियोले चाहिँ मेटेरियल बनाएको छ, टेलिभिजनमा मेटेरियल छ, अब अहिले अघि नै मैले भने विपद प्राधिकरणले पनि धेरै मेटेरियलहरू बनाइरहेछ, आजकल त हात हातमा टिकटक मोबाइल सबैले चलाउँछ हो, त्यस्ता खालका अथवा सड़क नाटक अथवा त्यहाँ गएर उहाँ उनीहरूलाई कुन तरिकाले भन्दा चाहिँ उनीहरूले बुझ्छन्, त्यसरी नै अब लेभल अफ स्थानीयवासी हेरेर हामीले सुसूचित गर्ने बाहेक उहाँहरू बुझ्नुहुन्छ तर उहाँहरूलाई सही तरिकाले उहाँहरूको आफ्नो भाषा आफ्नै संस्कृतिको हिसाबले अब कसरी हुन्छ त्यो बुझाउने गरी चाहिँ अगाडि बढ्न सकिन्छ।
2: यसमा चाहिँ पूर्व चेतावनी दिएका अथवा पूर्वानुमान गरिएका कुराहरू मेल नखाएर चाहिँ उनीहरूले नपत्याइरहेको पनि अवस्था छ कि अथवा मेल खाने क्रम चाहिँ बढेको पाउनुहुन्छ, कस्तो छ?
3: पहिले चाहिँ हाम्रो व्यवस्थाले पूर्वानुमान गरे अनुसार चाहिँ मिल्दैन थियो, त्यो पनि एउटा कारण हुन सक्छ। तर हालका दिनमा हामीले जल तथा मौसम विज्ञान विभागले, नेपाल सरकारले नयाँ नयाँ प्रविधिहरू प्रयोग गरिरहेको छ, हामी अहिले विकसित देशकै जस्तो प्रविधिहरू प्रयोग गरिरहेको हुनाले आजकल हाम्रो पूर्व सूचना प्रणाली एकदमै सुधार भएको छ र म सम्पूर्ण यस रेडियोबाट सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हाम्रो पूर्व सूचना प्रणालीमा विश्वास गर्नुहोस्, अहिले धेरै नै परिष्कृत भइसकेको छ र त्यो सूचना प्रणाली अनुसार तपाईँले एक्ट गर्नुभयो, अब कसरी एक्ट गर्ने भनेर हामीले सिकाउनु पर्यो र त्यो एक्ट गर्नुभयो भने यो बाढी यो मनसूनको कारणले जुन नेपालमा क्षति भइरहेछ त्यो तपाईँहरू त्यसबाट बच्न सक्छ।
2: फेरि पनि मैले एकदमै जोड़ दिएर निष्कर्षसहित स्थानीय बासिन्दाले बुझ्ने र प्रयोग गर्ने कुरालाई नै जोड़ दिए, अघिदेखि गरेकै छलफल हो। साधारण मानिसले मौसम पूर्वानुमान चेतावनीलाई कसरी बुझ्ने, कसरी प्रयोग गर्ने, एकदम उनीहरूले के गर्दाखेरि राम्रो हुन्थ्यो?
3: एकदम राम्रो प्रश्न हो यो। साधारण मानिसका लागि मौसम पूर्वानुमान र चेतावनी बुझ्न र प्रयोग गर्न सहज बनाउनु पर्ने आवश्यकता हुन्छ ताकि तिनीहरूले समयमै सावधानी अपनाउन सकुन् र सम्भावित जोखिमबाट बच्न सकुन्। पहिलो कुरा स्थानीयवासी अथवा जनताले के बुझ्नु पर्यो भन्दा मौसम पूर्वानुमान के हो भन्ने बुझ्नु पर्यो। मौसम पूर्वानुमान भनेको आगामी केही घण्टा, दिन वा हप्तामा हावा, वर्षा, तापक्रम, आँधी, चट्याङ, बाढ़ी आदि कस्ता हुनेछन् भन्ने वैज्ञानिक अनुमान हो। अब सूचना कहाँबाट पाउने त जनताले भन्दा सरकारी स्रोतहरू छन्। जल तथा मौसम विज्ञान विभागको वेबसाइट छ, डीएचएम जसलाई मौसम विज्ञान विभागको मोबाइल एप छ, एसएमएस सेवा छ, सामाजिक सञ्जाल छ, रेडियो, टीवी, अनलाइन न्यूज, स्थानीय सूचना प्रणाली जस्तै साइरन, माइक आदिबाट पनि हामी यस्ता कुरा थाहा पाउन सक्छौ। र चेतावनीको रंग संकेत बुझ्नु पर्यो। हामीले नेपालमा पनि प्रयोग हुने चेतावनी प्रणालीमा रंग संकेत धेरै नै उपयुक्त हुन्छ। हरियो भयो भने सामान्य अवस्था हो, सामान्य सावधानी अपनाउनुहोस् भन्नु पर्यो। पहेँलो भयो भने सम्भावित जोखिम हुन सक्छ, सतर्क रहनुहोस्, जानकारी अध्यावधिक गर्नुहोस् भन्न सकिन्छ। सुन्तला रंग भयो भने उच्च जोखिम हो, तयारी अवस्थामा रहनुहोस्, सुरक्षित स्थान जान तयार हुनुहोस् बुझ्नु पर्यो भने। रातो रंग भयो भने अत्याधिक जोखिम हो, आपतकालीन अवस्था हो, तुरन्त सुरक्षित स्थानमा जानुहोस्, आपतकालीन योजना लागू गर्नुहोस् भन्ने हो। अब पूर्वानुमान सुनेपछि के गर्ने? पूर्वानुमान त हामीले सुन्यो, त्यसपछि हामीले के गर्ने भन्दा यदि भारी वर्षाको पूर्वानुमान छ भने खेतबारी, खोल्सा नजिक जान नहुने, हामी जानु भएन। बालबालिका, पशु साधन सुरक्षित स्थानमा राख्ने, घर वरपरका नालाहरू सफा गरेर राख्ने, त्यही जम्मा भएको छ भने, यदि बाढ़ीकै चेतावनी आएको छ भने गो ब्याग तयार राख्ने, एउटा किसिमको इमर्जेन्सी ब्याग, भोलि गएपछि त्यसमा खानपिन सबै राखेर एउटा ब्याग तयार पार्नु पर्यो। रेडियो फोन अन गरेर सूचनामा ध्यान दिने, सुरक्षित स्थानमा जानुपर्ने बाटो पहिलेदेखि नै निर्धारण गर्नु पर्यो, र सरल भाषा र चित्र प्रयोग गर्ने सामग्री खोज्नु पर्यो। हामीले जस्तै जल तथा मौसम विभाग र स्थानीय निकायहरूले चित्रसहितको मौसम सूचना प्रदान गर्ने खालका प्रणालीहरू छन्, त्यस्ता सामग्री बुझ्न सजिलो हुन्छ। विद्यालय, समाजसेवी संस्था, टोल, विकास संस्थाको सहयोगमा सूचना बोर्ड वा वाल पोस्टर जस्ता सामग्री गर्यो भने चाहिँ उपयुक्त हुन्छ।
2: यी सबै कुराहरूमध्ये सरले भन्नुभएको एउटा गो ब्याग, त्यो चाहिँ बारम्बार चर्चा भइरहेको छ, झटपट झोला भनेर धेरैले भन्ने गरेका छन्। त्यसपछि मुख्य के कुरा राखियो भने यो वर्षायामको विपदमा, जस्तो भूकम्पको जोखिममा पनि काम लाग्ला, लगायत वर्षायाममा पनि, त्यसमा के कुरा राखियो भने चाहिँ ठ्याक्क मान्छेलाई एक दिन भए पनि।
3: अब हामीलाई आपतकालीन पर्ने कागजहरू राख्नु पर्यो, नागरिकता, जग्गाधनी प्रमाणपत्र, एटीएम, औषधि विवरण प्लास्टिकमा सुरक्षित राखेर राख्नु पर्यो, पिउने पानी, ड्राई फूड जस्तै बिस्कुट, चाउचाउ, प्राथमिक उपचारको किट, टर्च, मोबाइल, चार्जर, ब्याट्री, सानो रेडियो र कपड़ा राखेको झोला बनाउन सक्यो भने चाहिँ राम्रो हुन्छ।
2: हजुर, त्यो झटपट झोला चाहिँ जहिले पनि काम लाग्छ,
3: जहिले पनि काम लाग्छ।
2: अब चाहिँ हामी अलिकति अघि पनि चर्चा गर्यौं, मौसमको ढाँचा परिवर्तन भएको छ, यसमा चाहिँ जलवायु लगायत विभिन्न कारणहरू छ भनेर भनेका थियौं। जलवायु परिवर्तनका कारण चाहिँ आउँदा दशकहरूमा मनसून र बाढ़ीको अवस्था कस्तो हुने अनुमानहरू गर्न सकिन्छ अहिले?
3: जलवायु परिवर्तनका कारण यदि हामीले आगामी दशकहरूमा हेर्ने हो भने मनसून र बाढ़ीको अवस्था झन जटिल, अनियमित र चरम हुने अनुमान गरिएको छ। नेपाल जस्तो हिमालय देशमा त यसको प्रभाव झन गम्भीर हुन सक्छ। जस्तै एकैचोटि अत्याधिक वर्षा हुने, कहिलेकाहीँ लामो खडेरी हुने, यो दुईटै चीज हुन सक्छन्। वर्षाको मात्राभन्दा तीव्रता बढ्छ। कुल वार्षिक वर्षा समान जस्तै भए पनि एकै दिन वा केही घण्टामा धेरै पानी पर्ने घटनाहरू बढ्न सक्छ। बाढ़ीको घटना बढ़ी हुन्छ, पूर्वानुमान गर्न कठिन हुन्छ। जलवायु मोडलहरूले के देखाउँछन् भने हिमालय क्षेत्रको तापक्रम वृद्धिसँगै बाढ़ीको आवृत्ति र तीव्रता दुवै बढ्नेछ। त्यस्तै हिमाल पग्लिने र ग्लफको जोखिम बढ्ने देखिन्छ। हिमाली क्षेत्रमा हिम नदी पग्लदा हिमताल फुट्ने सम्भावना पनि तीव्र रूपमै बढ्दै जाने देखिन्छ जलवायु परिवर्तनको कारण।
2: हामीले जोखिमहरूको कुरा गर्दै गर्दाखेरि व्यक्ति वा परिवारलाई थाहा हुन्छ म कतिको जोखिम ठाउँमा बसेको छु भन्ने कुराहरू, यी सबै कुरालाई ख्याल गर्दै व्यक्ति र पारिवारिक स्तरमा चाहिँ मनसून र बाढ़ीको तयारीहरू के गर्न सकिन्छ?
3: अब यस्तो राम्रो क्वेशन गर्नुभयो, यो पनि रेडियो, टीभी, सामाजिक सञ्जाल मार्फत प्रसार हुने बाढ़ी सम्बन्धी पूर्व सूचना चेतावनी नियमित रूपमा जानकारी लिनु पर्यो हामी सबैले। आपतकालीन सामग्री तयार राख्नु पर्यो, अघि मैले भने जस्तै झटपट ब्याग भन्नुभयो तपाईँले, त्यो चिज चाहिँ हामीले तयारी गर्नु पर्यो। सुरक्षित स्थान र निकास मार्ग पहिचान गर्नु पर्यो। घरबाट नजिकको उच्च स्थान, विद्यालय, सार्वजनिक भवन आदि सुरक्षित स्थान कहाँ छ भनेर पहिले नै पहिचान गर्नु पर्यो। बाढ़ी आएमा कुन बाटो प्रयोग गरेर सुरक्षित स्थान जान सकिन्छ भनेर परिवारमा छलफल गर्नु पर्यो। छरछिमेक, अब धेरै नगरे पनि आफ्नो छरछिमेकमा चाहिँ यो मनसून हुने बेलामा चाहिँ समन्वय गरेर अगाडि बढ्नुपर्ने देखिन्छ पारिवारिक।
2: यही कुरा चाहिँ सामुदायिक स्तरमा चाहिँ यो विपद जोखिम न्यूनीकरणलाई के कुराहरू उपायहरू अप्नाउन सक्छ?
3: सामुदायिक स्तरमा कुरा गर्ने हो भने विपद जोखिम न्यूनीकरण अत्यन्त प्रभावकारी हुन्छ, किनभने स्थानीय जनशक्ति, ज्ञान र स्रोतको प्रयोग गरेर सतर्कता तयारी र तत्काल प्रतिक्रिया गर्न सकिन्छ। स्थानीय जोखिम मूल्याङ्कन र जोखिमको नक्सानकन गर्नुपर्ने देखिन्छ। बाढ़ी, भूपैह्रो, डुबान, आगलागी जस्ता सम्भावित विपदको हामीले पहिले स्थानीय तवरमा पहिचान गर्नु पर्यो, जोखिम क्षेत्रहरूको नक्सा बनाउनु पर्यो र सार्वजनिक स्थलमा त्यसलाई राख्नु पर्यो। त्यस्तै अब हामीले अरू कुरा गर्ने भने वडा, टोल वा गाउँ शहर तहमा विपद व्यवस्थापन समिति गठन गर्नु पर्यो। विद्यालय, टोल, बजार, संघ संस्थाहरूमा विपद जोखिम सम्बन्धी सचेतना कार्यक्रम, तालिम र अभ्यास गराउनु पर्यो। रेडियो, साइरन, मोबाइल म्यासेज जस्ता माध्यम प्रयोग गरी बाढ़ी वा अन्य विपदको सूचना छिटो फैलाउने प्रणाली बनाउनु पर्यो र स्थानीय खोल्सा, नाला, पानीको निकास सुधार गर्नु पर्यो। बोट बिरूवा रोपेर भूक्षय रोक्नु पर्यो। पुनर्भरण क्षेत्र जोगाउनु पर्यो। पहिरो रोक्ने उपायहरू अप्नाउनु पर्यो। यी सबै चाहिँ हामीले स्थानीय स्तरमा चाहिँ गर्नु।
2: अघि काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा गरेको अध्ययनको कुरा गर्दै गर्दा पनि मैले अलिकति पालिकाको कुराहरूलाई जोडेको थिएँ र अझ पनि जोड दिएर हामी पालिकालाई किन भन्छौँ भन्दा ऊ नजिकको सरकार हो, उसलाई जोखिम थाहा हुन्छ र उसलाई चाहिँ मेरो नागरिकले के समस्या पर्यो, म के गर्न सक्छु भन्दा उसले पहिले गर्न सक्छ भन्ने एउटा मान्यता हामीले राख्न सक्छौँ। यसरी हेर्दाखेरि चाहिँ पालिकाहरूले बाढ़ी र पहिरोको जोखिम न्यूनीकरण र तत्काल उनीहरूलाई उद्धार लगाएको यी कामहरूलाई के कुराहरू तयारी गर्नुपर्ने देख्नुहुन्छ?
3: त्यही अघि अलिकति कुराहरू आइसकेको छ। हामीले पालिका लेभलमा रेखाङ्कन नक्साङ्कन गर्नु पर्यो। कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भनेर त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्नु पर्यो र त्यो गरिसकेपछि त्यसका आधारमा त्यहाँ भएका स्थानीयवासीलाई चाहिँ ट्रेनिङ गर्ने, उनीहरूलाई सिकाउने, ड्रिलहरू गर्ने, कहिलेकाहीँ यस्तो भयो भने के हुन्छ भनेर साना साना अभ्यासहरू गराउने त्यो खालका कार्यक्रमहरू चाहिँ हाम्रो चाहिँ पालिका लेभलबाट गर्न सक्छ र त्यो सबभन्दा स्ट्रङ हुन्छ। अर्को कुरा पनि मैले के जोड दिन्छु भन्दा हामीसँग धेरै तथ्याङ्कहरू हुँदैनन्। हामी वैज्ञानिक रूपमा अध्ययन गर्नु पनि हामीलाई तथ्याङ्क चाहिन्छ। अब धेरै तथ्याङ्क बाढ़ी आउँदाखेरि बगाएर लगिदिन्छ, तथ्याङ्क हामी पाइँदैन। तर नागरिक स्तरबाट, नागरिक विज्ञान भन्छौँ हामी, यदि नागरिक स्तरका स्कूलमा पढ्ने बालबालिकाहरूलाई यो सिकाएर डाटा कहाँनिर पानी पुग्यो, यो बाढ़ी आउँदाखेरि कुन लेभलमा पुग्यो भनेर त्यो राख्ने हो भने त एउटा नयाँ किसिमको डाटाबेस प्रणाली पनि स्थानीय निकायबाट चाहिँ हामी लिएर आउन सक्छौँ।
2: तपाईँले यही जोडिहाल्नुभयो, नागरिकबाट लिने तथ्याङ्क उनीहरू स्रोत हो भन्ने खालको, यही कुरालाई जोड्दै चाहिँ मैले परम्परागत ज्ञानलाई कुरा गर्दा हाम्रा परम्परागत ज्ञानहरू चाहिँ यो बाढ़ी पहिरोबाट बस्ने अथवा बाढ़ी पहिरो आउन नदिनको लागि कतिको उपयोगी हुन्छन्, कस्ता ज्ञानहरू थियो, त्यसलाई कतिको प्रयोग?
3: धेरै नै उपयोगी हुन्छन् हाम्रा ज्ञानहरू, पारम्परिक ज्ञानहरू धेरै नै उपयोगी खालका छन्। हाम्रा पहिलेका बुढापाकाहरूले कुन बेलामा पहिरो आउँछ, कस्तो चीज भयो भने पहिरो आउँछ, बाढ़ी आउनुभन्दा अगाडि के खालका चाहिँ उहरू देखिन्छन्, त्यस्ता कुराहरू सबै कुराहरू चाहिँ मिलिरहेको हुन्छ। तर त्यसलाई हामीले एउटा मात्रै कार्य विज्ञानसँग जोड्नु पर्यो। त्यो चीजहरू हामी त्यहाँबाट छनौट गरौं, विभिन्न पालिकाहरूमा भएका हाम्रा इन्डिजिनियस नलेज भन्छौँ हामी, त्यसलाई कलेक्ट गरेर त्यसलाई विज्ञानसँग जोड्ने हो भने यो एकदम प्रभावकारी हुन्छ जस्तो मलाई।
2: तपाईँले एकजना विज्ञको हिसाबले भन्नुहुँदा चाहिँ हामीले बाढ़ी र पहिरो आउनु अगाडि कस्ता किसिमका पूर्व संकेतहरू पाउन सक्छौँ, के कुरा भयो भने चाहिँ आउन सक्छ है भनेर हर मानिस सचेत हुने?
3: अब एउटा हाम्रो बाढ़ी आउनु पूर्व चाहिँ हामीले के देख्न सक्छौ भन्दाखेरि चाहिँ अब एउटा चाहिँ पानी कस्तो प्रकृतिको परिरहेको छ, पहिले कस्तो पानी पर्दाखेरि के हुन्थ्यो, अब चाहिँ फेरि पानीको प्रकृति फरक भयो भन्दाखेरि चाहिँ अब यहाँ केही बाढ़ी आउँछ है भन्ने खालको हुन्छ। अब कति ठाउँमा अब त्यो त्यसलाई चाहिँ विज्ञानसँग अहिले हामी जोड्न सकेका छैनौँ, चराचुरुङ्गीहरूदेखि लिएर अरू विभिन्न जनावरहरूले गर्ने चाहिँ तिनीहरूले गर्ने चाहिँ प्रतिक्रिया लगायत सम्पूर्ण कुराले पनि अब हामीले चाहिँ त्यो थाहा पाइरहेका देख्छौँ। तर अहिले वैज्ञानिक रूपमा हामीले त्यसलाई कुनै किसिमले नजोडेको भएर अहिले त्यसलाई चाहिँ मैले चाहिँ नभन्नु
2: भनेको ठूलो पानी पर्यो लगायतका कुराहरू भयो हामीले विज्ञानमा भन्ने चाहिँ पूर्व सचेतना अप्नाउनु राम्रो हुन्छ। अब अन्तिम अन्तिममा चाहिँ संघीय सरकार र संघ संस्थाहरूले चाहिँ दीर्घकालीन रणनीति बनाउँदा के कुरामा ध्यान दिनुपर्छ?
3: अब तीनै तहको सरकारले सहकार्य गरेर आवश्यक नीति नियम योजना मार्फत संयुक्त रूपमा प्रयास गरे मात्र बाढ़ी पहिरो लगायत प्रकोपसँग हामी जुझ्न सक्छौं। पूर्व चेतावनी समयमै र प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने चेतावनी प्रणालीलाई सुदृढ बनाउनु पर्यो जसले सुरक्षित रूपमा विस्थापन गर्न पर्याप्त समय उपलब्ध गराउनेछ। दोस्रो, संरचनात्मक बाढ़ी व्यवस्थापन रणनीतिलाई क्रमिक रूपमा प्रकृति आधारित उपायतर्फ रूपान्तरण गर्नुपर्ने हुन्छ। बाढ़ीको समयमा केही समयको लागि पानी स्टोर गर्न सकिने डिटेन्सन जलाशय निर्माणको लागि उपयुक्त सार्वजनिक स्थलको पहिचान गर्नु पर्यो। पछिल्ला बाढ़ी घटनाहरू र अनुसन्धानहरूबाट आधारित नदी तट नजिकका बफर जोन सम्बन्धी कानूनी व्यवस्था र मार्गदर्शनहरूलाई पुनरावलोकन गर्नु पर्यो। काठमाडौँ उपत्यकाको ढल निकास प्रणालीलाई अत्यधिक वर्षा झेल्न सक्ने बनाउँदै सुधार गर्ने साथै फोहोर मैला व्यवस्थापन सुधार गरी प्राकृतिक तथा कृत्रिम जल निकास मार्गहरूमा अवरोध नहोस् भनेर सुनिश्चित गर्नु पर्यो। बालुवा गिट्टी

0: यसलाई राष्ट्रिय स्तरमा प्रवर्धन र विस्तार गर्न सक्ने हो भने यो संघीय सरकार र संघ संस्थाहरूले दीर्घकालीन रणनीति बनाउन सक्छन्।
1: यहीँनिर चाहिँ हामीले गर्ने हाम्रा व्यवहारहरू सँगसँगै हाम्रा कानूनी व्यवस्थाहरू कतिको पर्याप्त पाउनुहुन्छ तपाईँले, र कानूनी सुधार गर्नुपर्ने केही त्यस्तो पाटोहरू तपाईँले देख्नु भएको छ सबै तहको सरकारले हेर्दै गर्दाखेरि?
0: धेरै नै छ, हामीले अघि नै मैले पनि भने नीति नियम योजना हाम्रो चाहिँ अलिकति हामी धेरै त्यो सुपरिभिजनमा हामी कमी छौं, कार्यान्वयनमा कडाई गर्न सकिरहेको छैनौं। हामीले नदी क्षेत्रमा नियमहरू बनाएका छौं, त्यो नियमहरूमा हामीले कडाईका साथ लागू गर्न सकेका छैनौं, जसले गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै मानवीय क्षतिहरू भइरहेको छ। र कानूनहरू इन्डिपेन्डेन्ट रूपमा बनेका छन्, त्यसलाई चाहिँ संयोजन रूपमा चाहिँ तीनै तहका सरकार बसेर संयुक्त रूपमा प्रयास गर्नुपर्ने चाहिँ मैले देखेका छु।
1: अब अन्तमा एकजना प्राध्यापक हुनुहुन्छ, सँगसँगै अध्ययन अनुसन्धान यो बाढ़ी पहिरो लगायत विपदको स्तरमा गर्दै आउनुभएको छ, सबै ज्ञानलाई आधारित रहेर अबको मनसुनमा जोखिम घटाउनलाई कम्तीमा सबैले यो कुरा चाहिँ गरिदिए हुन्थ्यो भन्ने निष्कर्षमा तपाईँले के भन्छ?
0: आज हामीले कुरा गरेका धेरै कुराहरूमै निष्कर्ष लुकेको छ। अब पहिलो कुरा, संघीय सरकारबाट समयमा पूर्व अनुमानहरू चाहिँ आउनु पर्यो। सुपूर्व अनुमान आइसकेपछि अब त्यो अनुमानका आधारमा स्थानीय निकायहरूले त्यसलाई चाहिँ फलो गर्दै त्यहाँ कुन कुन एरियाका जनताहरू बढ़ीभन्दा बढ़ी प्रभावित हुन सक्छन् त्यसलाई समयमै स्थानान्तरण गर्ने र स्थानान्तरण गरेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा लिएर जाने। बाढ़ीको जोखिम धेरै नै बढ्छ, त्यो चाहिँ सम्पूर्ण जनताहरू श्रोताहरू जसले सुनिरहनु भएको छ उहाँले यसलाई लिनुहोला, किनभने आफ्नो ज्यान जनधन भनेको धेरै नै ठूलो कुरा हो। त्यसकारण स्थानीय निकायहरूका सरकारले चाहिँ यो कुराहरू जनतामा सुसूचित गर्ने र उहाँहरूलाई सुरक्षित ठाउँमा लिएर जाने, किनभने अब हामी धेरै नजिक भइसक्छ, हामी धेरै ठूलो कुराहरू गर्न सक्दैनौ र यो हिसाबले चाहिँ अगाडि बढ़न सक्ने हो। अघि जस्तै चाहिँ गो ब्याग हामीले चाहिँ झटपट ब्याग तयार पार्ने, त्यो पनि हामीले त्यो नदी छेउमा बस्ने स्थानीय बासिन्दाहरूले त्यो कुरालाई ध्यान दिनु पर्यो र यो सबै चीज गरेर संयुक्त प्रयास गर्न सक्ने हो भने बाढ़ी जोखिम न्यूनीकरण गर्न सकिन्छ र इभेन संघीय सरकार र स्थानीय सरकारले चाहिँ बाढ़ी आइसकेपछि के गर्ने, राहत वितरण कसरी गर्न सकिन्छ, कसरी चाहिँ मान्छेलाई बचाउनको लागि ढुंगाहरू अथवा लाइफ ज्याकेटदेखि लिएर कस्ता खालका सामग्रीहरू अहिले तयारी रूपमा राख्ने, भइसकेको ठाउँलाई पनि कसरी अगाडि बढ़ाउने, कसरी चाहिँ त्यसलाई चाहिँ सुरक्षित रूपमा जनताहरूलाई निकास दिने कुनै ठाउँमा भइहाल्यो, दुवै तरिकाले अहिलेदेखि सोच्ने हो भने हामी पानी बढ़ी परे पनि यो वर्ष पहिलेको भन्दा कम जोखिम गराउन सक्छौं।
1: हुन्छ, त महत्वपूर्ण विषयमा एकदमै महत्वपूर्ण काम लाग्दो जानकारी गराउनुभयो, यहाँलाई पनि धेरै धन्यवाद।
0: यो मलाई पनि तपाईँले यहाँ ल्याएर आफ्नो जानेका कुराहरू श्रोता मार्फत मौका दिनुभयो, पक्कै पनि श्रोताहरूले यसलाई फलो गर्नुहुनेछ र मलाई के विश्वास छ भने आज गरेका कुराहरूलाई मनन गर्ने हो भने हामी यो बाढ़ी पहिरोको जोखिमबाट चाहिँ नेपाललाई धेरै बचाउन सक्छौ र यसले पनि मलाई लाग्छ यो यत्रो ठुलो रेडियो नेटवर्क छ, नेपालको संघीय सरकार र पालिका सरकार सबैले बुझेर आजको कुरालाई मनन गरेर हामी सहयोगी रूपमा अगाडि बढ़न सक्ने हो र त्रिभुवन विश्वविद्यालय यसको लागि तयार छ, हामी सबै मिलेर नेपालको बाढ़ी जोखिमलाई घटाउन सक्छौं।
1: उहाँ हुनुहुन्थ्यो त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चो क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराई। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।

0: शिवप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टिभी। स्यामसङ भिजन एआई टिभी नपाउनुहोस्, साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
2: सजिलै हुनेछन्।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि।
8: थप जानकारी तथा बुकिङका लागि
9: 0142-3888-9800-12-3588।
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय निमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसपाको सभापतिमा रवि लामिछाने निर्विरोध। 99 केन्द्रीय सदस्यका लागि 400 भन्दा धेरैको उम्मेद्वारी। मतदान शुरू हुन केही ढिलाइ हुने। 64 पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट। धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मशान्तसम्म पारित गरिसक्नुपर्ने। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने। सतर्कता अपनाउन महाशाखाको आग्रह। मनसून कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकको उद्धार शुरू। अमेरिका र इरानबीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै। र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कंगो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 घोषणा गरेको राजसभाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नु भएको हो। अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिलो भएर हिजो दिउँसो 3:15 मात्र शुरू भएको थियो। यसैबीच चुनावबाट आउने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि शुरू भएको छ। 99 केन्द्रीय सदस्य पदका लागि 400 भन्दा धेरैको उम्मेद्वारी परेको आयोगले जनाएको छ। अहिले बिहान 9 बजेदेखि मतदान शुरू गर्ने तयारी रहे पनि व्यवस्थापकीय कामका कारण ढिलाइ भएको छ। निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन। खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ। सबै प्रक्रिया सक्दा केही ढिला हुने आयोगले जनाएको छ। 80 भोटिङ मेसिन प्रयोग हुनेछन्। मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा 20 मिनट लाग्ने भएकाले सबैले मतदान गर्न समय लाग्नेछ। पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको चुनाव हुनेछ। राजसभामा 19 पदाधिकारी र 151 सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ। देशभरका पालिकाले धमाधम आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित पालिकाहरूले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म 64 पालिकाले बजेट सार्वजनिक गरिसकेका छन्। धेरै पालिकाहरूले आज बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मशान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धी गाउँ वा नगर सभामा पेश गर्नुपर्छ। बजेटमाथि कार्यतालिका बनाई 15 दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ। सुझाव सहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारण सहित सभामा 5 दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ। यसरी पेश भएको बजेट असार मशान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। लगातार चर्को गर्मीको चपेटामा परिरहेको पश्चिम तराईमा आज पनि गर्मी कायमै रहने मौसमविदको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा चर्को गर्मी हुने अनुमान सार्वजनिक गरेको छ। तातो लहरका बेला हावा तातो चल्दा जनजीवन थप प्रभावित हुन्छ। महाशाखाले तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका ठाउँका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही ठाउँमा मनसूनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका केही तथा बागमती प्रदेशका 1-2 ठाउँमा सामान्य पानी परिरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मौसम सफा रहने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेश प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। चरा तथा पक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा देखिएको छ। पशुसेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,89,313 अण्डा र 1,95,485 किलो दाना नष्ट गरेको विभागले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेका केही ठाउँमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भए पुनः निसंक्रमण गरेर मात्र भित्र्याउने जस्ता कार्य गर्नुपर्दछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको लर्ड्स प्लाजा होटललाई 3,00,000 रूपियाँ जरिवाना गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलले गुणस्तरहीन खानेतेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कार्यवाही गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुदन गुरूङ त्यही होटलमा बस्नु भएको थियो। होटलमा खाजा खाने क्रममा उहाँले मगाएको अम्लेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराउनु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको दावी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनु भएको हो। सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेका उहाँको भनाई छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले पनि अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो। तर अरू सरकारी अस्पतालमा भने पुगेका बिरामीहरूले खोप नपाएको बताएका छन्। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनु पर्दछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको समुद्री निकाय आईएमओले हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकहरूको उद्धार कार्य शुरू गरेको छ। अमेरिका, इरान, खाड़ी क्षेत्रका तटीय देशहरू र सिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको छ। स्विजरल्याण्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि यो मार्ग खुला भएको हो। तर चलिरहेको शान्तिवार्तामा आणविक कार्यक्रमको निरीक्षण र हर्मुजको व्यवस्थापनबारे मतभेद कायमै छ। वार्ताकारहरूले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौता भएमा इरानले हर्मुजमा कुनै पनि शुल्क वा अवरोध सृजना गर्न नसक्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उच्चस्तरीय आणविक निरीक्षण अस्वीकार गरेको दावी गर्नु भएको छ, तर इरानले त्यसलाई अस्वीकार गर्दै कुनै स्पष्ट सहमति नभएको जनाएको छ। ट्रम्पले निरीक्षणमा अवरोध आए थप वार्ता रद्द गर्न सकिने चेतावनी दिनुभएको छ। आणविक निरीक्षण, क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय सुरक्षाका विषयमा दुई देशबीच अझै गम्भीर मतभेद कायम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर, फिफा विश्वकपमा अहिले कोलम्बिया र डीआर कंगो बीचको खेल भइरहेको छ। यसअघि सम्पन्न खेलमा क्रोएसियाले पनामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ। लगातार दोस्रो हारसँगै पनामा अंकविहीन बनेको छ। यसअघि घानासँग 1-0 पराजित भइसकेको पनामा विश्वकपबाट बाहिरिएको छ। यस्तै समूह एल अन्तर्गत इंग्ल्याण्ड र घाना बीच गैराती भएको खेल गोलरहित बराबरीमा सकिएको हो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लियो। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भए। यस्तै आज रातीदेखि भोलि बिहानसम्म विश्वकपमा 6 खेल हुँदैछन्। राति पाउने 1 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एण्ड हर्जगोभिना र कतारले खेल्दैछन्। यस्तै भोलि बिहान पाउने 4 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान पाउने 6 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभाको सभापतिमा रवि लामिछाने निर्विरोध, 79 केन्द्रीय सदस्यको लागि 400 भन्दा धेरैको उम्मेद्वारी, मतदान शुरू हुन केही ढिलाइ हुने। 64 पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट, धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मशान्तसम्म पारित गरिसक्नुपर्ने। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने, सतर्कता अपनाउन महाशाखाको आग्रह। मनसून कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकको उद्धार शुरू। अमेरिका र इरान बीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै। र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कंगो बीचको खेल चल्दै आज रातीदेखि बिहानसम्म 6 हुने।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू।

0: समिति हो 14 केमे बोदे लोटी पर दिदो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खै खै बहु कोई लोटरी भर दिलवा
2: आंगी समिति लोटरी पर दिउ छामताई गुदी
1: भर दि आ भर दि लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्कता न ठगि सक्या पर्दैन
2: सिद्धार्थ ब्याङ्कर क्यारे जनहेजरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन् बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं
6: अध्यक्ष परबिन गुरुङ उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
8: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
7: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
8: विशेष जानकारी एसी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
7: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
4: रेडियो दिदी बहिनी 95.2 MHz

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुष्मा पर्वत।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्कीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: अनि तान्यो कागज केमा थिए वा?
1: अँ झिल्काई,
0: के पर्सनल नम्बर ब्लक लै भए?
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाए।
0: अनि बैंकरी?
1: बैंकरी?
0: अँ
1: चर चाहिँ तली लल्पर्दी
0: चमलपति न आफै न मोबाइल नम्बर फेर दिया बेर ब्लक तयार भिसा आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगी न
2: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: सोधना के कुरा बाबु?
1: सारा मान्छे किन अछुत हुन्छ?
0: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ। अनि सुन न, त्यही शूद्र भएकोले अछुत मानिएको बाबु।
1: अनि नि बाबा, मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
0: होइन, तिमीले यो के भनेको?
1: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्रले भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
0: जन्मिँदैन बाबु, जन्मिँदैन। मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
1: त्यसो भए मान्छेलाई किन अछुत भनेको त?
0: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो। हामी भने अझै पनि अन्धविश्वासमा? म त अझैदेखि त्याग छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई। किनकि आज तिमीले मेरो आँखा खोलिदेऊ। वास्तवमा छुत र अछुत कोही हुँदैन। यो त सब मान्छेले चलाएको नराम्रो चलन मात्र हो।
1: त्यसो भए मान्छे कति
2: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राजपक्ष केन्द्रीय सदस्य छान्न मतदानमा ढिलाइ, उम्मेद्वारहरू मत माग्न व्यस्त, प्रधानमन्त्री शाह काठमाडौँ फर्की।
0: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
1: गर्मी बढ़ेपछि नेपालगंजमा थप 3 दिन विद्यालय बन्द, मनसून भित्रे पनि विस्तारण सुस्त हुँदा थप शास्ति।
0: ट्रम्पको ईरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध शुरू गर्न वा रोक्न स्वीकृति लिनुपर्ने।
1: र फिफा विश्वकप अन्तर्गत समूह चरणका निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदै नकआउट समीकरण रोमाञ्चक मोडमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्यहरू छान्न मतदान ढिलो गरी हुने भएको छ। गैराति नै मनोनयन दर्ता भए पनि अहिलेसम्म उम्मेद्वारको प्रारम्भिक नामावली पनि सार्वजनिक नहुँदा मतदान थप धकेलिने भएको हो। बिहान 9 बजे नै मनोनयन दर्ता गराएकाहरूको नामावली प्रकाशन हुने भनिएको थियो। 900 जना केन्द्रीय सदस्यका लागि 400 जनाको मनोनयन दर्ता भएको बताइएको छ। उम्मेद्वारी दिएकाहरू मत माग्न व्यस्त छन्। रासपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि चितुवनमा जारी छ। हिजै सक्ने भनिएको महाधिवेशन विभिन्न प्राविधिक समस्याबाट ढिलाइ हुँदा लम्बिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्र उम्मेद्वारी परेपछि उहाँलाई हिजै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। आज मतदान शुरू गरी निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन 2 चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गर्ने भनिएको छ। निर्वाचनमा 80 विद्युतीय उपकरणबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेद्वारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणहरूमा उनीहरूको नाम र तस्विर राखेर मतदान गराइनेछ। पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरू खटिरहेको जानकारी दिँदै वहाँले नमूना मतदानका निम्ति 5 उपकरण प्रयोग गरिने बताउनुभयो। विभिन्न क्लस्टरबाट पनि उम्मेद्वार कायम रहेकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ। मतदान पूरा भएपछि भने 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने प्रमुख केसीले बताउनुभयो। विदेशमा रहेकाहरूले मोबाइल एप मार्फत मतदान गरिरहेका छन्।
1: गर्मी बढ़ेपछि नेपालगंजका विद्यालयहरू पुनः 3 दिनको लागि बन्द गरिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकाले विद्यालयहरू आजदेखि 3 दिन बिदा दिने निर्णय गरेको हो। आजदेखि 12 गते शुक्रबारसम्म 3 दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बाल बालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगंज उपमहानगरपालिकाले विद्यालयमा 3 दिन बिदा दिने निर्णय गरेको हो। यसअघि पनि अत्याधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाले जेठ 26 देखि 29 गतेसम्म 4 दिन विद्यालयमा बिदा दिएको थियो। मनसूनी प्रणाली नेपालभित्रै पनि पश्चिमतर्फ विकसित भए नसक्दा गर्मी थप बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तापक्रम बढ़ने सम्भावना छ। आज कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी तराईका केही स्थानमा मनसूनी वायुको प्रभाव रहे पनि कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौँ फर्कनु भएको छ। चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उहाँको परिवार सदस्यसहित आज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नुभएको हो। रासोपा महाधिवेशनका लागि चितवन जानुभएका उहाँ मतदान नसकिँदै काठमाडौँ फर्किनु भएको उहाँलाई रासोपा वरिष्ठ नेतामा मनोनित गर्ने तयारी छ। प्रतिनिधि टुंग्याउने लगायतका कारण महाधिवेशन केही दिन चल्ने भएपछि उहाँ काठमाडौँ फर्किनु भएको हो।
1: चालू आर्थिक वर्षको 11 महिनामा 25,55,09,16,00 बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधनहरू आयात भएका हुन्। यो अवधिमा 5,65,00,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,80,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ।
0: स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र बजेट ल्याउनै पर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्, बाँकीले आज सार्वजनिक गर्ने तयारी गरेका छन्। संविधान तह स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गतेभित्र बजेट गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहहरूले समयसीमा अगावै बजेट पेश गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 गते अगावै बजेट पेश गरेका छन्। असार मसान्तभित्र बजेट पारित नगरेमा साउन 1 गतेदेखि खर्च गर्न नपाउने बजेट होलिडेको अवस्था सिर्जना हुन्छ।

0: देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई 15 महाधिवेशनको तयारीकै रूपमा हेरिएको छ।
1: काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5,27,00,00,000 बचत रकम फिर्ताका लागि आवश्यक प्रयास गरिदिन 6,000 बचतकर्ताले आवेदन दिएका छन्। सहकारी विभागले बचत फिर्ता गरिदिने बारेको निवेदनहरूको संख्या बढ़दै जान थालेको जानकारी दिएको छ। वैशाख 27 हालसम्म यो संख्याले रकम फिर्ता गरिदिन माग गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले दैनिक करिब 30 उजुरी गर्ने गरेको र धेरै निवेदक साना बचतकर्ता रहेको बताउनुभयो। साना बचतकर्ताले 1,00,000 देखि 5,00,000 रूपियाँसम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय महानगरले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। सुन प्रति तोला 3,600 घटेको छ भने चाँदी 105 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला 2,83,500 र चाँदीको मूल्य 4,485 रूपियाँ निर्धारण भएको छ। हिजो 1 तोला सुन 2,87,100 र 1 तोला चाँदी 4,590 रूपियाँमा खरिद बिक्री भएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसद कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कार्यवाही रोक्न ऐतिहासिक कदम चालेको छ। संसदले पहिलो पटक वार पावर सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दवाब दिएको हो। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदकै समर्थनमा पनि प्रस्ताव पारित गरेको हो। यस अनुसार ट्रम्पले अब इरानमा युद्ध रोक्न वा सैन्य कार्यवाही जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिनुपर्नेछ। यसअघि प्रतिनिधि सभाले पनि प्रस्ताव पारित गरिसकेको थियो, जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै सदनबाट स्पष्ट असन्तुष्टि देखिएको छ। 50-48 मतसहित पारित भएको यो प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्प समक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानूनी हैसियत पनि नलिने भएकाले कार्यान्वयनको अनिवार्यतामा भने प्रश्न उठेको छ। विशेषज्ञहरूका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न अझ दबाव बढ़ाउने देखिएको छ। सन् 1973 युद्ध शक्ति प्रस्ताव पारित भएदेखि नै कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कार्यवाही अन्त्य गर्न निर्देशन दिने प्रस्तावलाई अनुमोदन गरेको यो पहिलो पटक हो।
0: र अब खेल समाचार। फिफा विश्वकप 2026 समूह चरण अन्तर्गत तेस्रो चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै नकआउट राउण्ड अफ 32 समीकरण रोमाञ्चक मोडमा पुगेको छ। आठोली सहभागी यस प्रतियोगिता यस ऐतिहासिक विश्वकपमा दुई खेलबाट स्पष्ट 6 अंक जोड्दै 7 राष्ट्रले 1 खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका छन्। साबिक विजेता अर्जेन्टिना र दुई आयोजक राष्ट्र अघिल्लो चरण प्रवेश गरिसकेका छन्। आयोजक देशहरू मेक्सिको र संयुक्त राज्य अमेरिका यूएसले लगातार दोस्रो जीत दर्ता गर्दै घरेलु मैदानमा अन्तिम 32 टिकट काटेका छन्। मेक्सिकोले समूह एमा र अमेरिकाले समूह डीमा दबदबा कायम राखे। साबिक विजेता अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीबाट उत्कृष्ट प्रदर्शन गर्दै समूह जेबाट नकआउट यात्रा तय गर्यो। फ्रान्स, जर्मनी, नर्वे र कोलम्बिया पनि लगातार 2 जीतसहित अघिल्लो चरण प्रवेश गर्ने टोली बनेका छन्। यस पटकको विस्तारित ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष 2 टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट 8 टोली पनि नकआउट चरणमा पुग्ने प्रावधान छ। 4 अंक जोड़ेका ब्राजील, इंग्ल्याण्ड, पोर्चुगल, स्पेन, नेदरल्याण्डस र जापान जस्ता फुटबलका देशका पावर हाउसहरू बलियो स्थितिमा रहे पनि गणितीय रूपमा ढुक्क हुन बाँकी छ। क्रोएसिया, बेल्जियम र दक्षिण अफ्रिका जस्ता टोलीहरूका लागि समूह चरणको अन्तिम खेल गर या मरको स्थितिमा पुगेको छ। लगातार दुई हार बिहोरेका हैटी, टर्की र ट्युनिसियाले भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्। समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदैछन्। खेलमा हुन सक्ने सम्भावित मिलो मतो र दाउपेच रोक्न फिफाको नियम अनुसार एउटै समूहका अन्तिम दुई खेलहरू एकै समयमा खेलाइनेछ। तेस्रो स्थानमा रहने टोलीहरूका लागि गोलअन्तर निर्णायक बन्ने हुँदा आगामी खेलहरू झन प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रासपाको केन्द्रीय सदस्य छान्न मतदानमा ढिलाइ, उम्मेद्वारहरू मत माग्न व्यस्त, प्रधानमन्त्री शाह काठमाडौँ फर्किए।
1: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
0: गर्मी बढेपछि नेपालगंजमा थप 3 दिन विद्यालय बन्द, मनसून भित्रिए पनि विस्तार सुस्त हुँदा थप शास्ति।
1: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध शुरू गर्न वा रोक्न स्वीकृति लिनुपर्ने।
0: र फिफा विश्वकप अन्तर्गत समूह चरणका निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदै नकआउट समीकरण रोमाञ्चक मोडमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya chha ra ho khas pya?
3: Ke chaina bhana na. Noon dekhi sun samaka sampurna samagri haru, latta kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
4: Wow, kaha chha ra yo?
3: Yahi Min Bhavan ma, Santinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier.
6: You know.

0: हामीलाई पनि यस्तो हेर न
1: आफ्नो अनुहार ऐनामा हेरेर हेर्छ
0: आफ्नो रूपको यत्रो घमण्ड।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रपा महाधिवेशनमा मतदान शुरू हुन अझै केही समय लाग्ने, केन्द्रीय सदस्यका लागि 370 भन्दा धेरैको उम्मेद्वारी।
0: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित, श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी।
1: दृष्टिविहीन नागरिकको आज पनि माइती घरमा प्रदर्शन, माग पूरा नभए अनसन बस्ने चेतावनी।
0: इरानी विदेश मन्त्री अराघची र हमास अधिकारी बीच भेटवार्ता, अमेरिका इरान समझदारी बारे छलफल।
1: र ब्राजिलियन स्टार नेमार 8 महिनापछि मैदान फर्किँदै स्कटल्याण्ड विरूद्ध खेल्ने सम्भावना बलियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी महाधिवेशनमा मतदान शुरू हुन अझै केही समय लाग्ने भएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संचारकर्मीहरूसँग कुरा गर्दै मतदान शुरू हुन 2-3 घण्टा लाग्न सक्ने बताउनु भएको हो। उहाँले केन्द्रीय सदस्यका लागि 370 जना भन्दा धेरैको उम्मेद्वारी परेको जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीका अनुसार मतदान गर्न एकजनालाई करिब 7 देखि 10 मिनटसम्म लाग्ने अनुमान गरिएको छ भने मतदान सकिएको 2 घण्टाभित्र परिणाम आइसक्यो। उहाँले प्रतिनिधिको समस्या सञ्चालन गर्नका लागि 3 वटा डेस्क सञ्चालन गरिएको बताउनु भएको छ।
1: नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको पाइएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी कुल 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उक्त आर्थिक वर्षमा 1,52,16,000 रूपियाँ राजस्व प्राप्त भएको थियो। आर्थिक वर्ष 2081-82 को विवरण अनुसार शिवपुरी नागार्जुन राष्ट्रीय निकुञ्जमा 3,46,644, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा 2,78,113, चितवन राष्ट्रिय निकुञ्जमा 2,49,965 पर्यटक प्रवेश गरेका थिए। सबैभन्दा कम अपिनाम्पा संरक्षण क्षेत्रमा 229 जना पर्यटक प्रवेश गरेको तथ्याङ्कमा उल्लेख छ।
0: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। आज काठमाण्डुमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको स्पष्ट पार्नुभयो। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफ्लेको भनाई छ। सचिव काफ्लेले श्रमका लागि बाहिर गएका नागरिकहरूको पनि मानव अधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध भएर लागि परेको दावी गर्नुभयो।
1: लुम्बिनी प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ। आज दिउँसो 1 बजे बस्ने कार्यसूची रहे पनि बैठक समेत बस्न नसके पुनः भोलिसम्मका लागि स्थगित गरिएको सूचना सार्वजनिक गरिएको हो। सत्तापक्षकै केही

हँसाउने सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउनै सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रह

भयो भने भयो भने अब त माइला ठुलो मान्छेलाई कुट्नु हुँदैन.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक चार बज्यो।

0: आज बिहानको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz।
1: चिन्न नसक्ने भएकाले मत माग्नु परेको उनीहरूको भनाई छ। राष्ट्रपतिको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दोस्रो चरणमा हुने निर्वाचनमा उम्मेद्वार बन्न पाउने व्यवस्था रहेकाले सदस्यको निर्वाचनले प्राथमिकता पाएको राष्ट्रपा चितवनका सचिव तेजेन्द्र पौडेलले बताउनुभयो। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम ज्ञान पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। आगामी दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरहवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको उहाँले बताउनुभयो। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। र शेयर बजारको परिसूचक नेप्सेमा आज 14 अंकको गिरावट आएको छ। यससँगै नेप्से 2660 अंकमा झरेको छ। हिजो पनि नेप्से परिसूचक 26 अंकले घटेको थियो। कारोबार रकम भने आज केही बढ़ेको छ। हिजो 4 अर्ब 36 करोड़को कारोबार भएकोमा आज 4 अर्ब 41 करोड़को कारोबार भएको छ। 62 कम्पनीको मूल्य बढ़दा 202 घट्यो भने 10 कम्पनीको स्थिर रह्यो। दिउँसो 4 बजेको थाह अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
2: थाह संचार नेटवर्क।

0: the extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।

0: भने यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-15-16-094 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरे लागि त्यो त तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरको म हेल्प

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: आइमै भएर मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: दे आफै न ब्याङ्क खातै न जानकारी अरू नै योरी थोनी दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
5: तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पूर्वपक्षका लागि थुनामा रहेका दीपक भट्टको शेयर कारोबारसँग जोडेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले असार आठ गते सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले आवश्यक पक्राउ पूर्जी जारी गरी मंगलबार बिहान भ्यान मार्फत काठमाडौँ ल्याइएको थियो। त्यसपछि विशेष अदालतले हिजो 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो।
6: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले यस्तो रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिएको हो। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानवाधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको स्पष्ट पार्नुभयो। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफलेको भनाई छ।

0: टिभी एआई टिभीमा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ। भीरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति बाबतको रकम दिएपछि विवाद टुङ्गिएको हो। धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सब डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फुलारा पनि थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई 7,000 धरोटीमा छाडेको हो।
3: नेपालमा निर्वाचन जित्नका लागि धेरै पैसा खर्च गर्नै पर्छ भन्ने स्थापित मान्यतालाई एउटा नयाँ अध्ययनले चुनौती दिएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको प्रतिनिधि सभा निर्वाचन 2082 निर्वाचन खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले धेरै खर्च गर्ने उम्मेद्वार नै हारेको देखाएको छ। प्रतिवेदन अनुसार विजयी उम्मेद्वारहरूले औसत 88 लाख रूपियाँ खर्च गरेका थिए भने उपविजेताहरूले औसत 2,83,00,000 रूपियाँ खर्च गरेका थिए। अर्थात हार्ने उम्मेद्वारहरूले जित्ने भन्दा झनै 3 गुणा बढ़ी रकम खर्च गरेको अध्ययनले देखाएको छ। यो तथ्याङ्कले निर्वाचनलाई आर्थिक प्रतिस्पर्धाको रूपमा हेर्ने परम्परागत बुझाइमा पुनर्विचार गर्न पर्ने देखाएको छ। निर्वाचनमा पैसाको प्रभाव महत्वपूर्ण भए पनि मतदाताको अन्तिम निर्णयमा उम्मेद्वारको छवि संगठन राजनैतिक सन्देश र स्थानीय मुद्दाले अझै निर्णायक भूमिका खेल्ने

0: संकेत यसले दिएको छ। अध्ययनको अर्को गम्भीर निष्कर्ष, निर्वाचन खर्चको कानूनी सीमा व्यापक रूपमा उल्लंघन भएको छ। निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेद्वारका लागि 25 देखि 33 लाख रूपियाँसम्म खर्च गर्न पाउने सीमा तोकेको भए पनि अध्ययनमा समावेश उम्मेद्वारहरूले औसत 72 लाख रूपियाँ खर्च गरेको भेटिएको छ।
1: देशभर 1,37,000 हेक्टर जमीन रोपाई भएको छ। कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको छ। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमतीमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। मौसमको प्रतिकूलता, प्राकृतिक विपत्ति, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ।
0: तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभएको छ। उहाँले बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। आगामी दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरवको तापक्रम 41 डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान उहाँले सुनाउनुभयो। वीरेन्द्रनगर र घोराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ।
1: नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङ स्थलबाटै हराएर सुनसरीमा व्यवहारिसी अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेशनको सिलगुड़ी डिपोबाट 20,000 लिटर पेट्रोल लोड गरी असार 7 गते आइतबार कञ्चनबारी स्थित पार्किङमा राखिएको CO1-6190 नम्बरको ट्याङ्कर असार 8 गते सोमबार बिहान गायब भएको थियो। नवीन ढुवानी सेवा प्रणालीको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरी निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रहबरमा घटनास्थलको मुसुल्का तयार गरी ट्याङ्करलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्याङ्करलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखेको थियो। आज असार 10 गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र पत्रकार र सरकारवालाको रहबरमा ट्याङ्करको सिल खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ।
0: कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकड़ा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष्य र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी कुल 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उक्त आर्थिक वर्षमा 1,52,16,000 राजस्व प्राप्त भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: चार वर्ष को साथ 4 वर्ष कई वारंटी इजी को विश्वास हर एक गोल हर एक उत्साह इजी टीवी ले बनाओ घर अचक खास वर्ल्ड कप 2026 को अवसर में सीजी टीवी ने ल्याएको छ 2+3 वर्ष को वारंटी साथ ही 36,000 सम्म को कैशबैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजी टीवी खेल संगे भरोसा संगे परदेश

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू पनि लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। परिसंघले आगामी मौद्रिक नीतिलाई तीनवटा पक्षमा केन्द्रित गर्न सुझाव दिएको छ। तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव दिइएको छ।
2: आज शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 14.45 अंकले घटेको छ। यो अंकको कमीसँगै नेप्से 2660 बिन्दुमा कायम भएको छ। नेप्सेको यो अंक 4 महिनाकै न्यून हो। अघिल्लो दिन पनि नेप्से परिसूचक 26.16 अंकले घटेको थियो। आजको अंक फागुन 14 यताकै न्यून हो। फागुन 14 गते नेप्से 2654 अंकमा थियो। आज बजार परिसूचक दिनभर जस्तो रातो रह्यो। दिउँसो 1 बजे नेप्से आजको न्यूनतम अंक 2634 अंकसम्म झरेको थियो।
1: बुधबार शेयर बजारको खबरपछि अब विदेशका खबर। स्ट्रेट अफ हर्मुज जलमार्ग बन्द हुँदा 1200 भन्दा बढ़ी मालवाहक जहाजहरू 125 अर्ब अमेरिकी डलरको सामानसहित सो क्षेत्रमा फँसेको बेलायती फाइनान्सियल टाइम्सले जनाएको छ। एलिन्जाका सामुद्री प्रमुख जस्टन हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपूर्ण जलमार्गको बन्दले बीमा कम्पनीका लागि जाँच केन्द्रमा जोखिम वहनको ढाँचा परिवर्तन गरेको समेत जनाइएको छ। संयुक्त राज्य अमेरिका र इरान बीच सम्झौता घोषणा भएर स्ट्रेट अफ हर्मुज खोल्ने निर्णयपछि ढुवानी यातायात विस्तारै सहज भएको जनाइएको छ। आधिकारिक तथ्याङ्कले यसअघिको हप्तामा 69 जहाजहरू खाड़ीबाट बाहिर निस्किएको देखाएको छ, जुन एक हप्ता अघि मात्र 24 थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किएपछिको सबैभन्दा बढ़ी साप्ताहिक ढुवानीको मात्रा यही भएको जनाइएको छ।
2: मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै आज भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ। औपचारिक रूपमा जारी गरिएको सुरक्षा सुझावमा दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। पछिल्लो समयमा सकारात्मक घटनाक्रम र समग्र स्थितिमा भएको सुधारोन्मुख अवस्थामा पनि दूतावासले इरान यात्रा गर्ने विचार गरिरहेका भारतीय नागरिकका लागि संशोधित सुझाव जारी गरेको जनाएको छ।
1: अब खेलकुद। एस्ट्रनमा उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकालेपछि पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो उत्साहित भएका छन्। जारी विश्वकपको दोस्रो खेलमा 2 गोल सहित खाता खोलेका उनले उत्कृष्ट प्रदर्शन पनि गरे। लगातार 6 विश्वकपमा गोलको रेकर्ड बनाएका उनी म्यान अफ दि म्याच पनि भए। समूह केमा कंगो डीआरसँगको बराबरी खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका 41 रोनाल्डोले उज्बेकिस्तान विरूद्ध खेलको 6 मिनटमै गोल गरेका छन्। रोनाल्डोको 2 गोलसँगै उनी पुरूष विश्वकपको इतिहासमा 6 विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी बनेका हुन्। उज्बेकिस्तानका अब्दु भोभित नेमाटोभले आत्मघाती गोल गर्न पुगेका थिए र यस जितपछि पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ। पोर्चुगलका कप्तान रोनाल्डोले पोस्ट म्याच सम्वादका क्रममा समकालीन विश्व फुटबलका अर्का सुपर स्टार लियोनेल मेसीबारे रोचक कुरा बोलेका छन्। विश्वकपको नकआउट चरणमा लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्ने सम्भावनालाई उनले पत्रकारमाझ अद्भुत भनेका छन्। समूहको पहिलो खेलमा बराबरीपछि दोस्रोमा जित निकालेको पोर्चुगलको भेट मेसी नेतृत्वको अर्जेन्टिनासँग हुने सम्भावना पनि छ। आफ्नो लामो करियरमा रोनाल्डो र मेसीले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको नकआउट चरणमा एकअर्का विरूद्ध खेल्ने अवसर पाएका छैनन्।
2: फिफा विश्वकप 2026 अन्तर्गत समूह के को खेलमा कंगोलाई 1-0 पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोमा भएको खेलको 76 मिनटमा ड्यानियल मुनियोसले गरेको एकमात्र गोल नै कोलम्बियाका लागि निर्णायक बन्यो। यस्तै विश्वकप अन्तर्गत समूह बी को विजेता बन्नका लागि सहआयोजक क्यानाडा र स्विजरल्याण्ड आज राति आमने सामने हुँदैछन्। दुवै टोलीको समान 4 अंक रहेकाले यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। अर्कोतर्फ चोटका कारण शुरूआती 2 खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेमार जुनियर मैदानमा फर्कन तयार भएका छन्। उनी भोलि बिहान पाउने 4 बजे स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने तयारीमा छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: राष्ट्रपा महाधिवेशनमा साँझ 7:30 बजेबाट मात्रै मतदान शुरू हुने। 384 जनाको प्रारम्भिक नाम सार्वजनिक। एकजनालाई मतदान गर्न 7 देखि 10 मिनट लाग्ने। क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले 77 जिल्लामै खटायो प्रतिनिधि।
2: रेबिज विरूद्धको खोपको अभाव नभएको स्वास्थ्य मन्त्रालयको दावी। पर्याप्त मात्रामा नभए पनि आकस्मिक उपचारका लागि नरोकिएको जिकिर। तराईमा निरन्तर तापक्रम बढ्दै सतर्कता अपनाउन आग्रह। काठमाडौँका विभिन्न ठाउँबाट 24 जना बंगलादेशी नागरिक पक्राउ।
1: भोलि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित। विष्णु पौडेलको पक्राउ विरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्न सरकारको चेतावनी।
2: बेलायतको प्रधानमन्त्रीमा बर्नहामको बलियो दावी। सामान बोकेका 1200 भन्दा बढी जहाज हर्मुजमा अलपत्र। ढुवानी यातायात विस्तारै सहज भएको दावी। भारतीय दूतावास तथा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी।
1: र ब्राजिलका स्टार फुटबलर नेमार भोलि बिहान स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रिँदै उज्बेकिस्तानमाथि शानदार जित निकालेपछि पोर्चुगिज सुपर स्टार रोनाल्डो उत्साहित। विश्वकपमा मेस्सीसँग भिडन्त भए अद्भुत हुने प्रतिक्रिया। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: सक्छ।
1: बाहिरबाट हेर्दा यो साँच्चै विरोधाभास जस्तो लाग्न सक्छ, तर यसलाई खै एउटा दौड़ प्रतियोगिताको रूपमा हेरौं न।
0: दौड़ प्रतियोगिता
1: मानौ, एउटा ट्रैकमा दुईजना धावक छन्। एकजना एकदम स्वस्थ छ र उसले महिनौदेखि तालिम लिएको छ। अर्को धावकको चाहिँ खुट्टामा चोट लागेको छ र उसलाई भारी पनि बोकाइएको छ।
0: बाफ्रे,
1: अब समानताको नाममा दुवैलाई एउटै शुरूआती रेखाबाट दौड़ाउनु र एउटै नियम लगाउनु न्याय हो त? पक्कै होइन नि।
0: त्यो त सिधै अन्याय भइहाल्यो नि। चोट लागेको मान्छे त सुरुमै हार्छ।
1: हो, ऐतिहासिक, सामाजिक र सांस्कृतिक रूपमा महिलाहरूलाई त्यही भारी बोकाइएको छ क्या। उनीहरूलाई शिक्षा, सम्पत्ति र निर्णय प्रक्रियाबाट सयौं वर्षसम्म टाढा राखियो नि त।
0: एकदम सही कुरा।
1: त्यसैले अहिले आएर अचानक ल अब सबै समान छौ, सँगै दौड भन्नु वास्तविक समानता होइन। त्यो भारी बिसाउन र त्यो चोट निको पार्न राज्यले जुन विशेष अवसर र आरक्षण दिन्छ त्यसैलाई सकारात्मक विभेद भनिन्छ।
0: ए, भनेपछि यो समानताको विरुद्धमा छैन?
1: बिल्कुल छैन, यो समानताको विरुद्धमा होइन, बरु समानतामा पुग्ने एउटा पुल हो क्या।
0: कस्तो राम्रो कुरा। भनेपछि समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन रहेछ, आवश्यकता अनुसारको व्यवहार गरेर सबैलाई एउटै स्तरमा पुर्याउनु पो हो त।
1: ठ्याक्कै,
0: यो कुराले धारा 38 बुझ्न अझ सजिलो बनाए मलाई। धारा 38 महिलाको हकको कुरा गरिएको छ र त्यहाँ एउटा लाइन छ जसले मेरो ध्यान एकदमै तान्यो।
1: कुन चाहिँ लाइन?
0: त्यसमा स्पष्ट भनिएको छ कि धार्मिक, सामाजिक, सांस्कृतिक वा परम्पराको नाममा कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक हिंसा गर्न पाइने छैन।
1: यो व्यवस्था दक्षिण एसियाटिक सन्दर्भमा एउटा क्रान्तिकारी कदम मानिन्छ नि, किनभने हाम्रो समाजमा हुने धेरै जसो हिंसाहरू त अपराधको रूपमा होइन संस्कार वा परम्पराको आवरणमा आउँछन् क्या।
0: हो नि, हाम्रो त चलनै यस्तै हो वा धर्मले यस्तै भन्छ भन्ने कुरा हामीले कति सुनेका छौं, होइन र?
1: एकदम, छाउपडीदेखि लिएर बोक्सी प्रथा र दाइजोसम्मका कुराहरूलाई हिजोसम्म समाजले परम्पराकै नाम दिन्थ्यो। घरभित्र बुहारीलाई दिइने मानसिक यातनालाई संस्कार सिकाएको भनिन्थ्यो। तर संविधानले नै तिम्रो धर्म वा तिम्रो परम्पराले मानव अधिकार हनन गर्न पाउँदैन भनेर एउटा स्पष्ट रेखा कोरिदिएको छ। धर्मभन्दा माथि मानिसको ज्यान र सम्मान हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ।
0: यो त भयो संविधानको जगको कुरा। तर अघि मैले भने जस्तै जगले मात्र त पानी छेक्दैन, एउटा दफाले मात्र घरभित्र भइरहेको हिंसालाई तत्काल कसरी रोक्छ त?
1: यो राम्रो प्रश्न हो।
0: जब ढोका बन्द हुन्छ र त्यहाँभित्र आर्थिक वा मानसिक यातना शुरू हुन्छ, तब यो समानता र हकका कुराहरू कसरी व्यवहारमा लागू हुन्छन्? कानूनले यस्ता अपराधलाई चाहिँ कसरी हेर्छ नि?
1: त्यही नै हामी मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनभित्र प्रवेश गर्छौं क्या। बन्द ढोकाभित्र हुने अपराधलाई कानूनले अत्यन्तै सूक्ष्म रूपले परिभाषित गरेको छ।
0: जस्तै
1: घरेलु हिंसा भन्नाले केवल कुटपिट वा शारीरिक चोटलाई मात्र मानिँदैन। यदि कसैले घरभित्र मानसिक तनाव दिन्छ, अपशब्द प्रयोग गर्छ वा सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक रूपमा यातना दिन्छ भने त्यो पनि घरेलु हिंसा हो।
0: साँच्चै आर्थिक यातनालाई पनि कानूनले घरेलु हिंसा मान्ने कुरा निकै रोचक छ नि। यसको मतलब कसैले कमाएको पैसा खोस्नु वा खाना लाउन नदिनु पनि कुटपिट सरहकै अपराध हो?
1: बिल्कुल हो, र यसको सजायको व्यवस्था पनि स्पष्ट छ नि त। यस्तो कसुर गर्नेलाई 3,000 देखि 25,000 रूपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ। अझै यसमा उद्योग गर्ने अर्थात हिंसाको प्रयास मात्र गर्ने वा हिंसा गर्न मदत गर्ने व्यक्तिलाई पनि मुख्य अपराधीले पाउने सजायको आधा सजाय हुन्छ।
0: ए, त्यो पनि छ। तर यी सबै व्यवस्थाहरू मध्ये मलाई सबैभन्दा अनौठो लागेको एउटा नियम छ है। हाम्रा स्रोतहरूका अनुसार यदि घरेलु हिंसा गर्ने व्यक्तिले कुनै सार्वजनिक पद धारण गरेको छ भने
1: त्यो विशेष व्यवस्था,
0: मानौ कोही वडा अध्यक्ष हो, कुनै विद्यालयको शिक्षक हो, प्रहरी हो वा सरकारी कर्मचारी हो भने उसलाई थप 10% सजाय हुन्छ नि। म त यो व्यवस्था देखेर केही बेर घोरिए क्या। यो त एउटा वडा अध्यक्ष र एउटा सामान्य नागरिकलाई एउटै अपराधमा फरक फरक सजाय दिए जस्तो भएन र?
1: सुन्दा त्यस्तै लाग्छ, तर यसको पछाडिको कानूनी दर्शन धेरै गहिरो छ नि। राज्यले कुनै पनि व्यक्तिलाई सार्वजनिक पद दिँदा उसलाई एउटा विशेष विश्वास पनि सुम्पेको हुन्छ क्या। समाजले त्यो व्यक्तिलाई आदर गर्छ र कानूनको पालना गराउने

0: अपेक्षा गर्छ।
1: ए भनेपछि यो केवल हिंसा मात्र भएन, मलाई त यो सुन्दा कस्तो लाग्यो भने कानूनले उनीहरूमाथि एउटा विश्वासघातको कर जस्तै लगाइरहेको छ क्या।
0: हो ठ्याक्कै,
1: जस्तै तपाईँसँग समाजको विश्वास थियो, तपाईँले त्यो भत्काउनु भयो, त्यसैले अब तपाईँले सामान्य नागरिक भन्दा बढी मूल्य चुकाउनु पर्छ। मेरो मतलब एउटा ब्रिच अफ ट्रस्ट ट्याक्स जस्तो।
0: एकदम सठिक विश्लेषण। जो व्यक्ति समाजलाई बाटो देखाउने कुर्सीमा बसेको छ उसैले कानूनको उल्लंघन गर्नु भनेको त दोहोरो अपराध हो नि।
1: हो नि,
0: एउटा त उसले घरभित्रको व्यक्तिमाथि हिंसा गर्यो र अर्को उसले पद शक्ति र समाजले दिएको विश्वासमाथि घात गर्यो। त्यसैले कानूनले सार्वजनिक पद धारण गर्नेहरूलाई बढी जवाफदेही बनाएको हो।
1: कति गहिरो कुरा। अब अघि हामीले शुरूमा कुरा गरेको त्यो चिया टेबलको दाइजो सम्बन्धी प्रसंगमा फर्काउ न।
0: हुन्छ,
1: घरभित्र हुने हिंसाको एउटा ठूलो कारण दाइजो पनि हो नि। कानूनले दाइजोको लेनदेनलाई कसरी हेर्छ त?
0: दाइजोको हकमा कानून झनै कड़ा छ क्या। यदि कसैले दाइजो माग्छ वा दाइजोका कारण दुःख दिन्छ भने 3 वर्षसम्म कैद वा 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। तर तपाईँले अघि शुरूमै भने जस्तै यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको लेनदेनको मंजूरी मात्र गर्नु पनि अपराध हो।
1: त्यही त, पैसाको लेनदेन भएकै छैन, सुनको हार किनेकै छैन, तर ल ठिक छ बिहेपछि दिउँला नि त भनेर बोलेको भरमा अपराधी ठहरिने, यो त मानसिकतालाई नै कानूनले समात्न खोजेको जस्तो देखियो नि। यो कसरी प्रमाणित हुन्छ र किन यति कड़ा बनाइएको होला?
0: यसलाई कानूनको भाषामा भन्नुपर्दा प्रिभेन्टिभ मेजर अर्थात रोकथामको उपाय भनिन्छ क्या।
1: ए हजुर,
0: दाइजोका कारण पछि गएर महिलामाथि हुने शारीरिक यातना, जलाइने घटना वा मानसिक प्रताड़नाको जड़ भनेकै विवाह अगाडि हुने त्यही मंजूरी वा सम्झौता हो नि त।
1: हो, शुरूआत त त्यहीबाट हुन्छ।
0: जबसम्म लेनदेनको सम्झौतालाई नै अपराध मानिँदैन तबसम्म दाइजो प्रथा रोकिँदैन। कानूनले यहाँ स्पष्ट सन्देश दिएको छ, विवाह भनेको दुई व्यक्तिको मिलन हो, कुनै व्यापारिक सम्झौता होइन।
1: साँच्चै आगो लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो नि। घरभित्र हुने आर्थिक र मानसिक हिंसाको कानूनी दायरा त हामीले बुझ्यौं, अब अलिकति गम्भीर शारीरिक सुरक्षा र महिलाको शरीरमाथिको अधिकार जसलाई हामी बडीले अटोनोमी भन्छौ नि त्यसतर्फ लागौं न।
0: हुन्छ, शरीरमाथिको अधिकार त मानव अधिकारको सबैभन्दा आधारभूत पक्ष हो क्या। मेरो शरीरमाथि मेरो मात्र अधिकार छ भन्ने कुरालाई कानूनले कसरी संरक्षण गर्छ भन्ने कुरा जबरजस्तीकरणी वा बलात्कार सम्बन्धी सजायको व्यवस्थाबाट प्रष्ट हुन्छ।
1: स्रोत सामग्रीहरू हेर्दै गर्दा मैले सजायको वर्गीकरण देखे र मलाई त्यो एकदमै गणितीय लाग्यो क्या। कानूनले उमेर अनुसार सजायलाई एकदमै खण्डीकृत गरेको रहेछ नि।
0: हो, कानूनले उमेरलाई सजायको मुख्य आधार मानेको छ यहाँ।
1: जस्तै यदि पीड़ित 10 वर्ष भन्दा कम उमेरकी बालिका छिन् भने सिधै जन्म कैद अर्थात 20 वर्षको सजाय छ। 10 देखि 14 वर्षसम्मको हकमा 18 देखि 20 वर्ष कैद, 14 देखि 16 वर्षसम्म भए 16 देखि 18 वर्ष कैद, 16 देखि 18 वर्ष भए 14 देखि 16 वर्ष कैद र 18 वर्ष वा सो भन्दा माथि भए 10 देखि 12 वर्ष कैद। उमेर अनुसारको यो यति स्पष्ट र सूक्ष्म वर्गीकरण किन आवश्यक पर्यो होला?
0: खै, सुन्दा अलि धेरै नै गणितीय लाग्न सक्छ।
1: के यसको उद्देश्य अदालतमा धेरै बहस नगरी सिधै सजाय तोक्न सजिलो होस् भनेर हो र?
0: छिटो न्याय दिन त यसले पक्कै मदत गर्छ नै, तर यसको मुख्य कानूनी दर्शन अर्कै छ नि। कानूनले भल्नराबिलिटी अर्थात जोखिममा पर्न सक्ने अवस्थाको मापन गरेको हो क्या।
1: ए, जोखिमको मापन?
0: हो, उमेर जति कम हुन्छ प्रतिकार गर्न सक्ने क्षमता, घटनाको प्रकृति बुझ्न सक्ने मानसिक परिपक्वता र शारीरिक सामर्थ्य त्यति नै कम हुन्छ नि त।
1: ए, भनेपछि एउटी 10 वर्षकी बालिकाले त आफूमाथि के भइरहेको छ भनेर बुझ्न पनि सक्दिनन् नि त।
0: ठ्याक्कै, त्यस्तो अवस्थामा हुने अपराधलाई कानूनले क्रूरताको चरम सीमा मान्छ। राज्यको दायित्व कमजोर र असुरक्षित नागरिकलाई बचाउनु हो। जति सानो उमेर त्यति नै बढ़ी सुरक्षाको आवश्यकता र त्यति नै कड़ा सजाय।
1: एकदम सही।
0: यसले अपराधीलाई यो सन्देश दिन्छ कि तिमीले जति निहत्था र कमजोर व्यक्तिमाथि हात हाल्छौ राज्य त्यति नै कठोर रूपमा प्रस्तुत हुनेछ।
1: यो तर्कले साँच्चै नै त्यो गणितीय वर्गीकरणलाई अर्थपूर्ण बनायो क्या। शारीरिक स्वायत्तताकै कुरा गर्दा अर्को एउटा व्यवस्था छ जसले हाम्रो समाजको परम्परागत सोच र विवाहको परिभाषालाई नै चुनौती दिन्छ, त्यो हो वैवाहिक बलात्कार।
0: यो एकदमै गम्भीर विषय हो।
1: हाम्रो जस्तो समाजमा जहाँ बीए गरेपछि त श्रीमानको हक लाग्छ नि भन्ने डरलाग्दो अन्धविश्वास छ नि, त्यहाँ यो कानूनले कसरी काम गर्छ त?
0: कानूनले त्यो अन्धविश्वासलाई सिधै खारेज गरिदिएको छ क्या। यदि श्रीमानले श्रीमतीको सहमति बिना जबरजस्ती करणी गरेमा पनि 5 वर्षसम्म कैद हुने स्पष्ट व्यवस्था छ।
1: बाफरे, भनेपछि विवाहले छुट दिँदैन?
0: दिँदैन नि। विवाह भनेको शारीरिक स्वायत्तता गुमाउने सम्झौता पत्र हुँदै होइन। सहमति बिनाको यौन सम्बन्ध जहिले सुकै, जहाँ सुकै र जो सुकैबाट भए पनि त्यो बलात्कार नै हो।
1: विवाहको लाइसेन्सले शरीरमाथि कब्जा गर्ने अधिकार दिँदैन भन्ने कुरा कानूनले स्पष्ट पारेको छ। र मैले अर्को कुरा पनि देखेँ, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई पनि कानूनले एकदम गम्भीर रूपमा लिएको छ। त्यसमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ नि।
0: अनि त्यसमा एउटा थप व्यवस्था पनि छ नि।
1: कुन चाहिँ?
0: यदि हाकिमले कर्मचारीलाई अर्थात आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई दुर्व्यवहार गरेमा थप सजाय हुन्छ, त्यही हो
1: ठ्याक्कै त्यही। यहाँ पनि शक्ति र पदको दुरूपयोगलाई कानूनले अझ ठूलो अपराध मानेको छ क्या। जो व्यक्ति तपाईँको संरक्षणमा छ वा तपाईँको अधीनमा काम गर्छ, उसको रोजगारी खोसिने डर देखाएर गरिने दुर्व्यवहारलाई कानूनले सामान्य दुर्व्यवहार भन्दा माथि राखेर हेर्छ। यौनजन्य हिंसा र शक्ति सन्तुलनलाई कानूनले यसरी सम्बोधन गरेको देख्दा निकै आशा जाग्छ। तर समाजमा यस्ता अपराधहरू पनि छन् नि जसको उद्देश्य केवल शारीरिक चोट पुर्याउनु मात्र हुँदैन, व्यक्तिको अस्तित्व, उसको पहिचान र बाँच्ने इच्छालाई नै सखाप पार्नुहुन्छ। म विशेष गरी एसिड प्रहार र बोक्सीको आरोप जस्ता अमानवीय क्रूरताको कुरा गर्दैछु है।
2: यी अपराधहरू साँच्चै नै जघन्य छन्। यिनीहरूले व्यक्तिको सामाजिक पहिचान नै मेटाउन खोज्छन् क्या। एसिड प्रहारको कानूनी व्यवस्था हेर्ने हो भने कसुरको गम्भीरता हेरी 20 वर्षसम्म कैद र 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था छ।
1: यहाँनिर मलाई अचम्म लागेको कुरा के हो भने, सामान्यतया अदालतले गर्ने जरिवानाको रकम त राज्यको ढुकुटीमा वा सरकारी कोषमा जान्छ नि, होइन र?
2: धेरैजसो केसमा त्यस्तै हुन्छ।
1: तर एसिड प्रहारको कानूनमा त्यो 10 लाख रूपियाँ सिधै पीड़ितको उपचार र क्षतिपूर्तिका लागि दिइने व्यवस्था छ। कानूनले अपराधीलाई सजाय दिने मात्र होइन, पीड़ितको तत्काल उपचार गर्ने संयन्त्र जस्तो पो काम गरिरहेको छ त।
2: यो न्याय प्रणालीमा आएको एउटा ठूलो वैचारिक परिवर्तन हो क्या। परम्परागत फौजदारी कानूनको उद्देश्य त अपराधीलाई जेलमा कोच्नु मात्र हुन्थ्यो नि,
1: हो नि।
2: तर आधुनिक न्याय प्रणालीले रेस्टोरेटिभ जस्टिस अर्थात पुनर्स्थापनात्मक न्यायलाई पनि अंगाल्न थालेको छ। एसिड प्रहार जस्तो घटनामा पीड़ितलाई तत्काल महँगो शल्यक्रियाहरूको आवश्यकता पर्छ क्या। अपराधी जेल गएर मात्र त पीड़ितको भत्किएको जीवन सहज हुँदैन नि।
1: ए, भनेपछि त्यो 10 लाख जरिवाना सिधै उपचारमा जानु भनेको राज्यले पहिले पीड़ितको ज्यान बचाओ र अनुहारको शल्यक्रिया गर भनेर लिएको दायित्व हो नि त। कानूनले सजाय मात्र नदिएर तत्काल स्वास्थ्य सेवा जस्तो काम गरिरहेको छ,
2: हो नि। कानूनको काम अपराधीलाई दण्डित गर्नु मात्र होइन, पीड़ितलाई तंग्रिन र आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु पनि हो।
1: पुनर्निर्माणको कुरा गर्दा बोक्सीको आरोप सम्बन्धी कानूनको पनि चर्चा गरौं न अलिकति। स्रोत सामग्री अनुसार बोक्सीको आरोप लगाउने वा अपमानजनक व्यवहार गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। एकछिन सोच्दा यो कुनै मध्ययुगीन कुप्रथा जस्तो लाग्छ क्या। अहिलेको 21औं शताब्दीमा पनि यस्ता कानून बनाइरहनु पर्ने बाध्यता हाम्रो समाजको कस्तो यथार्थ हो त।
2: प्रविधिमा समाज जति नै अगाडि बढे पनि खै कतिपय सोचहरू अझै अन्धकारमै छन् नि। बोक्सीको आरोप अक्सर कसलाई लगाइन्छ भनेर हेर्नुभयो भने एउटा प्याटर्न देखिन्छ क्या।
1: अस्तो प्याटर्न?
2: प्राय एकल महिला, गरीब, सीमान्तकृत वा समाजमा आवाज नभएका महिलाहरू यसको शिकार हुन्छन्। यो कुनै अन्धविश्वास मात्र होइन, यो एउटा कमजोर महिलालाई समाजबाटै विस्थापित गर्ने, उसको सम्पत्ति हडप्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने सुनियोजित हतियार पो हो त।
1: ए, त्यसैले कानूनले सामाजिक बहिष्कारलाई पनि थप सजायको भागीदार बनाएको रहेछ। कसैको पनि सम्मानपूर्वक बाँच्न पाउने हकलाई समाजको कुनै झुण्डले वा पञ्चायतले खोस्न सक्दैन भन्ने प्रष्ट सन्देश।
2: बिल्कुल। र अघि हामीले एसिड प्रहारमा उपचार खर्चको कुरा गर्यौं नि।
1: हजुर।
2: अदालतले गर्ने क्षतिपूर्तिको व्यवस्था त्यतिमा मात्र सीमित छैन क्या। महिला हिंसाका घटनामा अदालतले पीड़ितको शारीरिक घाउ मात्र होइन मानसिक अवस्था समेत हेरी उचित क्षतिपूर्ति भराइदिने विशेष व्यवस्था कानूनमा छ नि।
1: यहाँनिर म अलिकति घोरिन चाहन्छु है। शारीरिक घाउ त बाहिर देखिन्छ, अस्पतालको बिल आउँछ, डाक्टरले यति खर्च लाग्छ भनेर भनिदिन्छन्, त्यो नाप्न त सजिलो छ
2: हो नि।
1: तर अदालतले मानसिक अवस्था हेरेर क्षतिपूर्ति भराइदिने कुरा सुन्दा जति प्रगतिशील लाग्छ, व्यवहारमा त्यति नै गाह्रो होला नि। अदृश्य घाउ अर्थात् मानसिक असरलाई एउटा न्यायाधीशले वा अदालतले कसरी मापन गर्छ त? यो त निकै चुनौतीपूर्ण काम होला नि।
2: यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो कानूनी इतिहासमा लामो समयसम्म रगत नबगेसम्म वा हड्डी नभाचिएसम्म घाउ मानिँदैन भन्ने सोच हावी थियो क्या?
1: हामीले सुन्दै आएको कुरा त्यही हो।
2: तर अहिले अदालतले मानसिक क्षतिको मापन गर्न विभिन्न संयन्त्रहरू प्रयोग गर्छ। मनोवैज्ञानिक विज्ञहरूको रिपोर्ट, पीड़ितले भोग्नु परेको ट्रमा, उसले लामो समयसम्म खानुपर्ने डिप्रेसन वा एन्जाइटीको औषधि, र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो घटनाको कारणले उसले गुमाएको रोजगारीको अवसर वा पढ़ाएको क्षति, यी सबै कुराको मूल्याङ्कन गरेर अदालतले क्षतिपूर्ति तोक्छ नि।
1: बाफ्रे, यो त मानव संवेदनालाई कानूनले बुझेको एउटा उत्कृष्ट उदाहरण हो क्या। शरीरको घाउ निको हुन केही महिना लाग्ला, तर मनको घाउ निको हुन वर्षौं वा सायद जीवनभर लाग्न सक्छ भन्ने कुरा राज्यले स्वीकार गर्नु धेरै ठूलो प्रगति हो।
2: एकदम।
1: तर यी सबै कुराहरू त घटना भइसकेपछि र अदालतसम्म पुगिसकेपछि हुने प्रक्रिया हुन् नि त। मानौ कसैलाई अहिले नै यो सुन्दै गर्दा तत्काल सहयोग चाहिएको छ भने उसले के गर्ने त? कानूनका किताबहरू वा अदालतका फैसलाहरू त तुरुन्तै आएर घरको ढोका ढकढक्याउँदैनन् नि।
2: एकदम व्यावहारिक प्रश्न गर्नुभयो। कानून जतिसुकै राम्रो भए पनि संकटको बेला तत्काल उद्धार गर्न त संयन्त्रहरू चाहिन्छन् नि त।
1: हो नि।
2: त्यसैका लागि तत्काल सहायता प्रणालीहरू बनाइएका छन्। नेपाल प्रहरीको हटलाइन नम्बर 100 र राष्ट्रिय महिला आयोगको हटलाइन 1145 यसका लागि सधैँ खुला हुन्छन्।
1: यी नम्बरहरूलाई त मैले कानूनी प्राथमिक उपचार बाकस अर्थात फर्स्ट एड किट जस्तै मानेका। आपत पर्दा सबैभन्दा पहिले प्रयोग गरिने हतियार
2: हो। ठ्याक्कै। घरभित्रै हिंसा भइराखेको बेला वा कतै दुर्व्यवहार हुँदै गर्दा प्रहरी चौकीसम्म पुग्न सम्भव नहुन सक्छ नि त। त्यस्तो बेला एउटा फोन कलले राज्यको शक्तिलाई घटनास्थलमा मै ल्याइ पुर्याउन सक्छ। यी नम्बरहरूले उजुरी गर्ने प्रक्रियालाई एकदमै पहुँचयोग्य बनाएका छन्।
1: आजको हाम्रो यो गहन छलफलले साँच्ची नै कानूनका पानाहरूलाई व्यावहारिक रूपमा उतारेको छ। हामीले शुरूमा कुरा गरे जस्तै नेपालको संविधानको धारा 18 र 38 समानता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
2: एकदम।
1: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले सुरक्षित पर्खालहरू निर्माण गरेका छन्।
3: हो, दाइजोको सम्झौतालाई नै अपराध मान्ने रोकथामको उपायदेखि लिएर बलात्कारमा उमेर अनुसारको कड़ा सजाय, एसएस प्रहारमा तत्काल उपचार खर्च भराउने व्यवस्था र मानसिक क्षतिको पूर्तिसम्मका कुराहरूले उमा नेपालको कानूनी ढाँचा कति विस्तृत छ भन्ने देखाउँछन् क्या।
1: साँच्ची नै कानूनले अपराधीलाई थुन्ने मात्र होइन, शारीरिक र मानसिक घाउमा मलम लगाउने काम पनि गरिरहेको छ। तर यी सबै व्यवस्थाहरूको बारेमा कुरा गरिसकेपछि अन्त्यमा मलाई एउटा कुराले भने एकदमै सोचमग्न बनाएको छ क्या।
3: के कुराले नि?
1: अघि हामीले घरेलु हिंसाको प्रसंगमा कुरा गर्यौं नि। यदि सार्वजनिक पद धारण गरेको व्यक्तिले हिंसा गर्छ भने उसलाई 10% बढ़ी सजाय हुन्छ भनेर। कानूनले त शक्ति र पदमा बस्नेहरूलाई बढ़ी जवाबदेही बनाउनु पर्छ भनेर स्पष्ट भनिदियो। तर के हाम्रो समाज साँच्चै नै त्यो स्तरको जवाबदेहीता खोज्न तयार छ त? हामी अक्सर पद र पहुँच भएकाहरूले गल्ती गर्दा ठूलो मान्छे हो मिलाएर जाउँ भन्ने समाजमा बाँचिरहेका छौ नि।
3: त्यो त हाम्रो समाजको तितो यथार्थ हो।
1: कानूनले त ठूलो मान्छे हो भने झन बढ़ी सजाय देऊ भन्छ क्या। कानूनका पानाहरू, हामीले कुरा गरेका ती पर्खाल र छानाहरू जतिसुकै बलिया भए पनि ती तब मात्र जीवन्त हुन्छन् जब एउटा सामान्य नागरिकले हिंसा देखेर मौन बस्न अस्वीकार गर्छ नि।
3: एकदम सही कुरा।
1: के हामी हाम्रो कानूनी संरचनाले दिएको यो शक्तिशाली हतियार बोक्न पूर्ण रूपमा तयार छौं त? सुन्ने जो कोहीलाई पनि यो प्रश्नको उत्तर कानूनका किताबहरूमा नभएर हाम्रो आफ्नै दैनिक व्यवहारमा छ भन्ने लाग्न सक्छ।
3: हो नि, सुरुवात त आफैबाट गर्नुपर्छ।
1: यही विचारणीय प्रश्नको साथमा आजको यो गहन छलफल हामी यही टुंग्याउँछौ। सुन्दै गर्नुहोला र सोच्दै गर्नुहोला।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: के छ दुःख, के हुन् समस्या, के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने,
2: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन, वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न, गण्डकी कोशी सबैभन्दा पछाडि, छ महानगरको बजेट भने निर्धारित समयमै, रोजगारदातामाथि कड़ा कार्यवाही हुने सरकारको चेतावनी,
3: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप समाधान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
2: तराईमा गर्मी बढ्दै, 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह, आज मनसून प्रति कार्य कमाण्ड पोस्टको पहिलो बैठक सम्पन्न, पूर्व तयारी तीव्र बनाउन निर्देशन,
4: सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने, र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ।
2: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द, विश्वकपमा आज राति समूह बी का 2 खेल हुँदै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: स्थानीय तहका बजेटहरू आइरहेका छन्, कतिपय तहको बजेट आउन बाँकी छ। धेरै जसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्यूटावरदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सड़कसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एकअर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्च भन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ।
6: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँसभा वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मधेश प्रदेश 25% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनैतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुट्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यो एउटा पहिलो कुरा त त्यही नै भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने, हामी कहाँ अत्यधिक बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ नि ग्रास रुटमा के छ दुःख, के हुन् समस्या, के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने, पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने, त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो। एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू आएन। अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट, अब यो त तपाईँको चाहिँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। तर यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
6: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमाभित्रै बजेट पेश नगर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसैबीच देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7,48,00,00,000, पोखराले 7,15,00,00,000, भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छूट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधूरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छूट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सीआईएनसँग बताउनुभयो।
7: गाई विरोधको फर्म ठ्याक्क भर्खर सक्यो उम्मेद्वारको, त्यही त अब सक्यो। अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको गाई विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको 3-4 घण्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ अरे त्यो मिसिनलाई, अनि त्यसपछि भोटिङ शुरू हुन्छ। लगभग अब मेरो विचारमा धेरै छैन, यो 20-30 होला। अब यसलाई चाहिँ हटाउन पर्ने, तपाईँको नाम सचाउन पर्ने, के के छ यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ, भनौँ न के अरे प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो 2-3 घण्टा ढिलो हुन सक्छ, 8:30 भने 10-10:30-11 बज्छ।
6: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
3: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ, त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न गुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरा हुन्छ र आफ्नो एउटा जीवनपछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
6: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ़न सक्ने अनुमान गरिएको छ। विभागले धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ़ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का लुगा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसूनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
4: अब भारी वर्षा अति भारी धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा 2-3 सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ पहाड़वान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर एक्सट्राभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य गैर खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सड़क खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सड़कहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 प्रदेश त्यसै सड़क विभाग त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहकोहरूमा यो भूमि व्यवस्था सहकारी संघीय मानव सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
6: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1,000 बढ़ी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6 डिग्री सेल्सियस पुगेको थियो। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत आज राति 12:15 समूह बीका 2 खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सीका मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 7:15 समूह एका 2 खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
2: गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
8: बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ। उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
2: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708 01-5421-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबंगला फाउण्डेशनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौं।
14: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने र रिसर्चले पनि के देखायो भने बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
2: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, होइन त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
14: ईसीडीको लागि हामीले धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन। होइन जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो। बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, ऊ उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैनौँ। ए त्यसलाई हप्काइदिउ न, हप्काएपछि त त्यो भइहाल्छ नि भन्ने, होइन? तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर
8: अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि,
2: होइन?
8: र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन. र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12मा 19मा 24मा हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003मा पनि हामीले सम्मेलन गरिसकेको छ. यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन, यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन. यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फरेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, ल्याएका पनि छौँ, र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्. यसलाई कसरी चेन्ज गर्ने त भन्ने, अब रातो बंगलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि, अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नु पर्यो. अब 5 वटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी.
15: तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी.
2: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवालाई रोजगारी दिने युवा उद्यमी संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ. अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ.
15: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो, होइन? यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है. दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू, हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ, होइन? हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन सस युज गर्छौँ, मैक्सी प्यानहरू युज गरेको छौँ, पहिला त युज गरेको छौँ. इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलबेडा ल्याएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ. तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ यी सबै कुराहरू. त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टरमा भन्दा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या. र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठूलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन्, होइन? कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त्यो सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामीले प्रोसेसहरू गरेको छैनौँ, होइन? तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि 5 स्टार होटेल होइन, सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ है. यदि 5 स्टारले डेलिभरी गर्ने हो भने त बाटोमा आएर रुम बेचेको भयो नि त, तिनीहरूलाई 5 स्टार किन भन्ने? 5 स्टार भनेको मेरो जमानामा जब होइन अब स्किड होइन माया लाग्थ्यो, ओहो त्यहाँ चाहिँ भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पाले दाइले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्छ कि. तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेवकुफ पर्ने ठाउँ मात्र हेर्नुहोस्, तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
17: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
15: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छौँ।
17: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहेको हुन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहेको हुन्छ, होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसैले कन्टिन्यू गरिरहनु भएको छ। तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
15: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ, होइन, त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ, होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी फ्युजन गरिराखेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामी लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छौँ, लास्ट इन फर्स्ट आउट, होइन, कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ, होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ, होइन, त्यो बाहेक पनि हामीले डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट जाओस्, होइन, काम गर्दाखेरि कहिले काहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ, होइन, तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेन्योर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छौँ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला, होइन, अझ कति नयाँ आउँदैछन् होला, तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी, त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है, जस्तै एउटा सिटिभिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन, होइन, तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले

0: के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि।
1: रासोपा महाधिवेशन जारी रहेको छ। नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मेसिन अहिले थम तयारी अवस्थामा राखिएको छ। आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ। तराईमा गर्मी बढ़दै गएको छ। 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ र अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द भएका छन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठीक 8 बज्यो।

0: खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन नयाँ नेतृत्व चयन गरी सकिने चरणमा पुगेको छ। सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। केन्द्रीय सदस्यका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदानको तयारी भएको छ। अघि 7:30 बजेबाट शुरू हुनु भनिएको मतदान फेरि सरेको छ। अब 8:30 बजेबाट मतदान शुरू गर्ने भनिएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्न एकजनालाई 8 देखि 10 मिनटसम्म लाग्नेछ। मतदानका लागि 80 वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ। मतदान सकिएको 1.5 घण्टामा नतिजा सार्वजनिक गर्ने विद्युतीय भोटिङ मेसिनका आविष्कार रामप्रसाद रिमालले जानकारी दिनुभएको छ।
1: डेट तोक्न सक्दिनँ तर मैले ड्युरेसन तोकेँ। हामीलाई मतदान गर्न लगाई 10 देखि 11 घण्टा र मतगणनाको लागि 1.5 घण्टा। भोटिङ मेसिनमा चाहिँ हामीले पद अनुसार प्रत्येक पद अनुसारको वर्णानुक्रममा आएको हुन्छ होइन, त्यो चाहिँ नामको क्रममा होइन, उहाँले दिएको एउटा सिक्वेन्स नम्बर छ, त्यो सिक्वेन्स नम्बर चाहिँ अब निर्वाचन आयोगले निर्वाचन कमिटीले हामीलाई दिन्छ, त्यो सिक्वेन्स नम्बरको आधारमा आउँछ। जस्तो फर्स्टमा आएको नम्बर यदि कसैले सम्झिनु पर्यो अथवा केही चिट लिएर आएको छ भने पनि फर्स्टको र लास्टकोलाई जोड्नु भएन त्यहाँनिर, किनभने यो फर्स्टको छ भने यो फर्स्टमै भन्नु पर्यो, सेकेन्डमा छ भने यो सेकेन्डमा भन्नु पर्यो, त्यसरी लिएर जानुभयो भनेदेखि चाहिँ एकदम भोट गर्न सजिलो हुन्छ। अर्को दोस्रो कुरा चाहिँ तपाईँहरूले गएर नाम र फोटो हेर्न सकिन्छ। अब त्यो फोटो हेरेर फोटोलाई टच गर्ने हो, फोटो खिच्ने हो, त्यसले गर्दा हामीलाई चाहिँ यो भोट गर्नको लागि चाहिँ हामीलाई नाम थाहा भयो अथवा एउटा अनुहार मात्रै थाहा भयो भने भोट गर्न सजिलो हुन्छ।
0: मतदान ढिलो हुनुको कारण व्यवस्थापकीय कमजोरी रहेको रासपाले स्वीकार गरेको छ। प्रवक्ता मनिष झाले प्रक्रिया पूरा गर्नुभएकाले केही ढिलो भए पनि काम नगरी कोही पनि नबसेको बताउनुभयो।
2: अस्तिदेखि नै तपाईँले हेर्नुभयो भने व्यवस्थापकीय केही कमजोरी त्रुटि केही सिकाइहरू छ, तर काम नगरेर बसेका चाहिँ कोही पनि छैन। अहो रात खटिरहेका छन्। अब त्यसमा प्रक्रियागत रूपमा हामीले सिक्नुपर्ने कुरा, बिहान हामी ओभर ब्रेकफास्ट पनि केही रिभ्यू गर्दैछौँ, हामीले के कुरा सिक्नुपर्ने, आगामी अधिवेशनहरूमा के कुरा सुधार्नु पर्ने भनेको हामीले स्वीकारोक्ति साथ रिभ्यूहरू गरिराखेका छौँ। काम ढिलो भएको छ तर काम नगरी चाहिँ केही पनि बसेको छैन। काम नगरेको कारणले ढिलो भएको होइन, केही प्रक्रिया नपुगेको कारणले, नजानेको कारणले, व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको, इन्टेन्सनले ढिलो भएको होइन।
0: मतदान शुरू हुन ढिला भए पनि उम्मेद्वारहरू भोट माग्न व्यस्त छन्। रासपाको केन्द्रीय सदस्यका लागि बालेन्द्र शाह क्याबिनेटका सदस्यले पनि उम्मेद्वारी दिएका छन्। प्रधानमन्त्री शाह भने सिधै वरिष्ठ नेतामा मनोनित हुने भएकाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएन। उहाँ मतदानै नगरी काठमाडौँ फर्कनु भएको छ। तर मन्त्रीहरू भने भोट मागिरहेका छन्। गुट उपगुटमा विभाजित भएर उम्मेद्वारहरूले आफ्नो पक्षमा भोट मागिरहँदा शिक्षा मन्त्री सस्मित पोखरेल पार्टीमा कुनै गुट उपगुट नरहेको दावी सुनाउनुहुन्छ।
3: प्रधानमन्त्रीज्यू र सभापतिज्यूको बीचमा को प्रसंगलाई लिएर, तर अब सभापतिज्यूको प्रस्तावक नै प्रधानमन्त्रीज्यू हुनुभएको छ र हामीले हिजोको उपस्थिति हेर्यौँ भने पनि एकदमै ऐतिहासिक उपस्थिति पनि थियो र केन्द्रीय समिति सदस्यको लागि पनि धेरैजनाले चासो दिनुभएको छ। त्यसले के देखाउँछ भने पार्टी एकदमै बढ्ने क्रममा छ र एकदमै मलाई खुसी लागेको, सबैभन्दा खुसी लागेको कुरा चाहिँ के भने हामीले वैकल्पिक राजनीतिमा आजभन्दा 12-14 वर्ष अगाडिदेखि सानो सानो स्टेपबाट हामीले शुरू गरेका थियौँ। त्यो बेला हामीलाई 5 जना एक ठाउँमा जम्मा हुन गाह्रो हुन्थ्यो भने आजको दिनमा हरेक जिल्लामा हरेक सानो गाउँपालिकामा पनि ठूलो संख्यामा पार्टीको कार्यकर्ताहरू महाधिवेशन प्रतिनिधिहरू भएको देख्दाखेरि चाहिँ वैकल्पिक अभियानले वैकल्पिक आन्दोलनले चाहिँ एउटा राम्रो बाटो लिएको देख्दाखेरि सबैभन्दा खुसी चाहिँ मलाई त्यो कुरामा लाग्छ।
0: 9 जना मन्त्रीले केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय क्लस्टरबाट गण्डकी प्रदेशबाट र परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय क्लस्टरतर्फ नै बागमती प्रदेशबाट उम्मेद्वारी दिनुभएको छ। कानून मन्त्री सविता गौतम, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र महिला तथा बाल बालिका मन्त्री सीता बादीको नाम उम्मेद्वार सूचीमा छ। मन्त्री सस्मित पोखरेलले आफूहरूको उम्मेद्वारीमा महाधिवेशन प्रतिनिधिहरू उत्साहित रहेको दावी सुनाउनु भएको छ।
3: महाधिवेशन प्रतिनिधिहरूले पनि हाम्रो उम्मेद्वारीमा पनि उहाँहरू एकदम उत्साहित हुनुहुन्छ। उहाँहरूले एकदमै सांसद मन्त्रीहरू यसरी बाटोमा हिँडेर हामीसँग वार्तालाप गरेको पहिलो पटक हो, यसको लागि पनि हामी एकदमै उत्साहित छौँ र तपाईँहरूले जुन किसिमको ऊर्जा देखाउनु भएको छ, काम गर्नुभएको छ, त्यसको लागि हामी एकदमै उत्साहित छौँ भनेर सकारात्मक टिप्पणीहरू हामीले सबै नै त्यस्तै पाइरहेका छौँ।
0: पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा बालेन्द्र निकट भनेर चिनिएका गृहमन्त्री सुदन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको नाम छैन। भौतिक पूर्वाधार मन्त्री लम्साललाई सिधै पदाधिकारीमा मनोनित गर्ने तयारी रासोपाले गरेको छ। केन्द्रीय सदस्यका लागि उम्मेद्वारी नदिने अन्य चारजना मन्त्रीमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, सूचना तथा संचार मन्त्री विक्रम तिमलसेना, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेश र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादव हुनुहुन्छ। केन्द्रीय सदस्यका उम्मेद्वार घनश्याम विष्टले भने सुशासन र समृद्धिको नारा सुनाउँदै भोट मागिरहेको बताउनु भएको छ।
4: यो देशमा भएको कुरीति कुसंस्कारको विरूद्ध हामी लाग्छौं भनेर आएको हो। मैले भन्नुपर्दाखेरि मैले कुनै पार्टीको पनि सदस्यता नलिएको व्यक्ति हुँ र वैकल्पिक शक्तिको खोजमा थिएँ म। र त्यसै क्षणमा 79 सालमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भयो। त्यही सँगसँगै मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा सदस्यता लिएर अबको देशलाई सुशासन समृद्धिको बाटोमा लग्ने जिम्मेवारी हाम्रो हो। हामीले नगरे कसले गर्ने भन्ने एउटा सोच यो उजागर भएको र साथसाथै यो जिम्मेवारी वहन गर्न सक्छु भनेर म अगाडि छु।
0: सभापति रवि लामिछानेले मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव अघि सारेको महाधिवेशनमा शासकीय स्वरूपसँगै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव पनि अघि सार्नु भएको छ। राष्ट्रपतिको महाधिवेशनमा यी दुई विषयले औपचारिक रूपमा प्रवेश पाएसँगै संविधान संशोधनको एजेण्डामाथि थप बहस केन्द्रित हुने देखिएको छ। राष्ट्रपतिले अहिलेकै निर्वाचन प्रणालीबाट करिब दुई तिहाई बहुमत ल्याए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा उभिने नीति लिएको छ। राष्ट्रपतिले राष्ट्रिय सभालाई गैर दलीय बनाउने प्रस्ताव समेत अघि सारेको छ। यो प्रस्तावको राजनैतिक वित्तमा बहस शुरू भए पनि राष्ट्रपतिभित्र भने चुनावी चटारो देखिएको छ। राष्ट्रपतिका नेताहरू प्रस्तावमा भन्दा चुनावमा विजय हुने ढ्याउन्नमा लागेका छन्। केन्द्रीय सदस्यकी उम्मेद्वार पूजा बास्तोलाले नीति निर्माण तहमा युवाको माग सम्बोधन गराउन उम्मेद्वारी दिएको बताउनु भएको छ।
5: युवा पुस्ताको आवाजलाई चाहिँ पार्टीको केन्द्रीय तहकै नीति निर्माणमा चाहिँ युवा पुस्ताको आवाज चाहिँ बुलन्द हुनु पर्यो, युवा पुस्ताको चाहिँ मागहरू चाहिँ प्रतिबिम्बित हुनु पर्यो भन्ने एउटा तरिकाले चाहिँ युवा पुस्ताहरूको आवाजलाई केन्द्रीय तहसम्म पुर्याएर त्यसलाई चाहिँ नीति निर्माणमा समेट्नको लागि चाहिँ मैले चाहिँ आफ्नो उम्मेदवारी दिएको छु।
0: राष्ट्रपा महाधिवेशनमा निराशा वैमनस्यता जस्ता विषयमा पनि नेताहरूबीच कुराकानी चलिरहेको छ। केन्द्रीय सदस्यकी उम्मेद्वार जमुना शर्माले भूई मान्छेका न्यूनतम आवश्यकता सम्बोधन गर्न नसक्दा राज्य चुकिरहेको बताउनुभयो।
5: म चाहिँ पेसाले मनोपरामर्शकर्ता पनि हुँ र मेरो पेसाले मनको भावनात्मक कुरा मान्छेको मनस्थितिका कुराहरूमा धेरै ग्यापहरू छन्। अहिलेको समय एकदम विक्षिप्त अवस्थाहरूबाट चलिरहेको छ। व्यक्तिहरूमा निराशा वैमनस्यता दिगदारीहरू जसले गर्दा आत्महत्याका जस्ता घटनाहरू घटिरहेको छन्। यसका तल भुइँ मान्छेका न्यूनतम आवश्यकताहरूलाई पनि सम्बोधन गर्न नसक्दा राज्य कसरी चुकिरहेको छ र त्यहाँ नेतृत्वमा पुग्नुपर्ने मान्छेले जनजीविकाका मनोभावनामा जोडिने साना मसिना झिना मसिना विषयवस्तु जनताका सम्बोधन गरिनुपर्ने इस्यु भन्ने कुरालाई जसरी बिर्सिरहेको देखिएको छ। म चाहिँ त्यो बीचको ग्यापलाई बीचको पुलको माध्यम बनेर यसलाई जोड्नको लागि प्रयास गर्नलाई र व्यक्तिको भावनात्मक अवस्थादेखि उनीहरूका दैनिक जीविकोपार्जनका कुराहरूलाई चाहिँ सकारात्मक रूपमा उनीहरूको मनोविज्ञानलाई कसरी सम्बोधन गर्दै अगाडि आउन सकिन्छ, म मनोविज्ञानको विद्यार्थी पनि हुँ, त्यसलाई चाहिँ प्रमुख मुद्दाको रूपमा अगाडि ल्याउनको लागि मेरो
0: राष्ट्रपा पार्टी स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशनमा होमिएको हो। बल्ल बल्ल बन्द सत्र शुरू भए पनि चुनावका लागि मतदान शुरू हुन भने ढिलो भइरहेको छ। व्यवस्थापनको काम चलिरहेकाले केही ढिलो भए पनि प्रतिनिधिहरूले संयमता अप्नाइरहेको केन्द्रीय सदस्यका उम्मेद्वार हिमाल महतले बताउनुभयो।
1: यो हामी अलिकति पहिलो ऐतिहासिक महाधिवेशन पनि हो। धेरै जिल्लाबाट देशैभरिबाट आउनुभएका प्रतिनिधिज्यूहरूले संयमतापूर्वक नै गरिरहनु भएको छ। केही कुराहरूमा तलमाथि हुन गएको होला तर त्यस्तो अन्यथा केही पनि भएको छैन। जति मिडियामा बाहिर यो अलिकति कुराहरू गएको छ त्यस्तो कुराहरू होइन, संयम तरिकाले नै भएको छ। यो ऐतिहासिक महाधिवेशनमा यति हुनु धेरै त्यस्तो नराम्रो कुरा जस्तो लाग्दैन।
0: पहिलो चरणमा केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ। राष्ट्रपाको संशोधित विधान अनुसार 19 सदस्य पदाधिकारी मध्ये 8 जनाका लागि मात्र चुनाव हुनेछ, बाँकी 11 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनु भएको हो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेको दावी गर्नुभएको छ। नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। भोलि बिहिबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको छ। बिहिबार बिहान 11 बजे बस्ने गरी बैठक बोलाइएको थियो। उक्त समयमा बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै संसद सचिवालयले स्थगित गरेको छ। संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार शुक्रबार दिउँसो 1 बजे बैठक बस्नेछ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैर कानूनी रहेको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। आज पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। उक्त रिटमाथिको प्रारम्भिक सुनवाई बिहिबारका लागि तोकिएको छ। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शोधिकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ। पासपोर्ट नभएका तथा पर्यटक भिजाको अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका 24 विदेशी नागरिक पक्राउ परेका छन्। विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय पत्र खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिजा लिई गैर कानूनी रूपमा बस्दै आएका 24 बंगलादेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषद काठमाण्डुले जनाएको छ। प्रहरी वृत्त सम्बुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका 15 डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपड़ा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेको परिसर काठमाडौँले जनाएको छ। सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको स्पष्ट पार्नुभयो। देशभर 1,37,000 हेक्टर जमीन रोपाई भएको छ। कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% मात्रै धान उत्पादन हुने गरेको छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभयो। परिसंघले आगामी मौद्रिक नीतिलाई 3 पक्षमा केन्द्रित गर्न सुझाव दिएको छ। तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव दिइएको छ। मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ। औपचारिक रूपमा जारी गरिएको सुरक्षा सुझावमा दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह के को खेलमा कंगोलाई 1-0 पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोमा भएको खेलको 76 मिनटमा डियाना ईएल मुन्सियोसले गरेको एकमात्र गोल नै कोलम्बियाका लागि निर्णायक बन्यो। यस्तै विश्वकप अन्तर्गत समूह बीको विजेता बन्नका लागि सह आयोजक क्यानाडा र स्विजरल्याण्ड आज राति आम्ने सामने हुँदैछन्। दुवै टोलीको समान 4 अंक रहेकाले यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। अर्कोतर्फ चोटका कारण शुरूवाती दुई खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेमार जुनियर मैदानमा फर्किन तयार भएका छन्। उनी भोलि बिहान 4:15 स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने तयारीमा छन्। यता मंगलबार उज्बेकिस्तानमाथि 5-0 को शानदार जीत निकालेपछि पोर्चुगीज सुपर स्टार क्रिस्टियानो रोनाल्डो उत्साहित भएका छन्।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आरजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ
2: काठमाडौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट सभापति रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह बालेन निर्विरोध चयन भएसँगै शीर्ष तहमा अभूतपूर्व एकताको सन्देश गएको छ तर केन्द्रीय समितिका अन्य पदहरूमा हुन गइरहेको खुल्ला निर्वाचनले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर नयाँ तरंग पैदा गरिदिएको छ विशेष गरी ओडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूमा संस्थापन रवि लामिछाने पक्षकै पुराना र भिजिसकेका कार्यकर्ताहरूको वर्चस्व देखिएको छ यसले गर्दा महाधिवेशन प्रतिनिधिहरूमा पनि रवि पक्षकै अत्याधिक बाहुल्यता छ अर्कोतर्फ निर्वाचन अगाडि मात्र राष्ट्रपासँग जोड़िएको बालेन पक्षका उम्मेद्वारहरू तुलनात्मक रूपमा नयाँ जुनियर र संगठनमा कम चिनिएका छन् महाधिवेशन प्रतिनिधिहरूले चिने जानेका र व्यक्तित्वका आधारमा मतदान गर्दा रवि पक्षका उम्मेद्वारहरू अत्याधिक मतका साथ विजय हुने र बालेन पक्षका उम्मेद्वारहरू ठूलो संख्यामा पराजित हुने सम्भावना देखिएको छ शीर्ष तहमा दुवै पक्ष समान देखिए पनि केन्द्रीय कार्य समितिमा बालेन पक्षका उम्मेद्वारहरू धेरै हारे भने रासोपाको आन्तरिक राजनीति र आगामी यात्रामा के कस्तो असर पर्ला राजनीतिक वित्तमा यति बेला यो गम्भीर बहसको विषय बनेको छ सम्भावित परिदृश्य र असरहरूलाई तीन तरिकाले विश्लेषण गर्न सकिन्छ एक गुटिय खाडल र सिनियर जुनियर इगोको शुरूआत अहिले महाधिवेशनको मञ्चमा रवि र बालेनले अंकमाल गर्दा जति उत्साह देखिएको छ निर्वाचनको परिणामपछि त्यो उत्साह संशयमा बदलिन सक्छ केन्द्रीय समितिमा बालेन पक्षका नेताहरूको उपस्थिति न्यून र शून्य प्राय भयो भने पार्टीभित्र हामी रैथाने संस्थापन र उनीहरू भित्रिएका जुनियर भन्ने मनोवैज्ञानिक खाडल गहिरिनेछ बालेन पक्षका जुनियर नेताहरू पराजित हुँदा उनीहरूमा उपेक्षित भएको भावना पैदा हुन सक्छ जसले पार्टीभित्र आन्तरिक गुटबन्दीलाई संस्थागत गर्ने खतरा रहन्छ दुई दोस्रो तहको नेतृत्वमा असन्तुलन सभापति लामिछाने र वरिष्ठ नेता शाह बीच राजनीतिक समझदारी बलियो भए पनि नीति निर्माण र निर्णय प्रक्रिया चलाउने मुख्य थलो केन्द्रीय समिति नै हो केन्द्रीय समितिमा बालेन पक्षका एजेण्डा वा भावना बोक्ने सेकेण्ड लेयरका नेताहरू नै कम भए भने पार्टीका निर्णयहरू एकपक्षीय हुने जोखिम रहन्छ यसले गर्दा पदाधिकारी चयन र महत्वपूर्ण राजनीतिक निर्णयमा बालेन एक्लो पर्ने वा संस्थापन पक्षको निर्णयमा साक्षी मात्र बस्नुपर्ने अवस्था हुन सक्छ तीन कार्यकर्ता तहमा निराशा र भावनात्मक विभाजन रासोपाको यो लोभलाग्दो जनमत र सफलतामा रवि र बालेन दुवैको क्रेज उत्तिकै महत्वपूर्ण सारथी बनेको छ यदि केन्द्रीय समितिमा बालेन पक्षको उम्मेद्वारहरू नराम्रोसँग पराजय भए भने बालेनको लोकप्रियता देखेर रासोपामा जोड़िएका लाखौं युवा र नयाँ कार्यकर्ताहरूमा निराशा छाउन सक्छ बाहिर सबै एकै हौं भनिए पनि भोट हाल्ने बेला आफ्ना मान्छेलाई मात्रै जिताएको आरोप संस्थापन पक्षमाथि लाग्न सक्छ जसले गर्दा तल्लो तहका कार्यकर्तामा भावनात्मक विभाजन आउन सक्छ त्यसैले लोकतन्त्रमा चुनाव हुनु र कसैले जित्नु वा हार्नु स्वाभाविक प्रक्रिया हो तर रासोपा जस्तो भर्खरै बामे सरेर तरंग ल्याएको दलका लागि यो निर्वाचन पदको बाँडफाँड मात्र नभई आन्तरिक एकताको कड़ा परीक्षा पनि हो यो परीक्षामा नै गुटबन्दी असन्तुष्टि र असन्तुलनको बीउ रोपियो भने भविष्य सुखद हुने देखिँदैन दे

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ ऐतिहासिक उपन्यास बखानका लेखक बसन्त पराजुली।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले 18 सालको घटनाको मार्मिक प्रसंग उठाउनुभयो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा र त्यससँग सम्बन्धित रहेर तपाईँले चाहिँ एउटा बुक पनि लेख्नु भएको थियो। खास त्यो घटनाको बारेमा अलिकति बताइदिनुहोस् न। तपाईँले आफूले गरेको अध्ययन अनुसन्धानका आधारमा के हो त्यो घटना 18 सालको?
5: यो 2018 साल भनेको नेपाली काँग्रेसले चाहिँ क्रान्ति गर्दाखेरि असफल क्रान्ति हो काँग्रेसको त्यो देशै गरी 2018 सालमा 2017 सालको साई कदमको विरुद्धमा नेपाली काँग्रेसले देशैभरि विद्रोहको घोषणा गरेको थियो। त्यो विद्रोहको घोषणा अनुरूप चितवनको 2018 साल क्रान्ति पनि एउटा हो। त्यो चाहिँ असफल क्रान्ति हो। 2018 साल माघ 26 गतेबाट तत्कालीन काँग्रेसका योद्धाहरूले चितवनको भरतपुर लाई कब्जा गर्नको लागि रणनीति बनाए। उनीहरूको सैनिक सहित काँग्रेसले त्यो बेलामा जनमुक्ति सेना नै गठन गरेको थियो। त्यो सेनालाई परिचालन गरेर काँग्रेसले भरतपुर कब्जा गर्ने रणनीति बनायो। जस रणनीति अनुसार माघ 26 गते उनीहरूले भरतपुरलाई घेरा हाले र घेरा हालिसकेपछि त्यो रात नै तत्कालीन भरतपुरका प्रमुख भरत गुरुङले विद्रोहीहरूका अगाडि आत्मसमर्पण गरेपछि भरतपुरलाई सहजै क्रान्तिकारीहरूले आफ्नो कब्जामा लिए। त्यसको 36 घण्टा पनि नबित्दै पुनः 28 गते भरतपुरलाई फेरि नेपाली सेनाले कब्जामा लियो। त्यो बेलामा नेपाली साई सेना थियो र त्यो साई सेनाले चाहिँ भरतपुरलाई आफ्नो नियन्त्रणमा लियो। त्यो बेलामा रक्तपात भएको थियो। चितवन धेरै हाताहाती भएको थियो र त्यो यो जुन चौरमा राष्ट्रपाले जुन के अरे अहिले महाधिवेशनको उद्घाटन सत्र गरिरहेको छ त्यही चौरमा झण्डै अब त्यो तथ्य कति मान्छे मारिएको थियो भन्ने तथ्यहरूमा बीचमा चाहिँ इतिहासकारहरू बीचमा विभक्त देखिन्छ। यद्यपि अहिलेसम्म मान्यता प्राप्त इतिहासकारहरूको र डाक्टर सूर्यमणि अधिकारीले दिनुभएको तथ्यलाई टेकेर मैले पनि लेखेको छु र त्यो बखान भन्ने उपन्यासमा के अरे उल्लेख छ। त्यो तथ्यलाई हेर्दाखेरि 26 जनाले त्यहाँ शहादत प्राप्त गर्नु भएको छ। यति क्रूर तरिकाले हत्या गरिएको छ। त्यहाँ के अरे सङ्गिन रोपेर मारिएको छ, बाँधेर तपाईँको के अरे गाडीमा बाँधेर तपाईँको त्यो सडकमा लतारिएको छ र सङ्गिन रोपी रोपी हत्या गरिएको छ र छाला काटेर नुनचुक लगाइएको छ। यो कुराहरू यो समग्रमा यो इतिहासविदहरूले देखेका कुराहरूलाई के अरे उल्लेख गरेर बखान पनि तयार भएको छ। त्यो बखानमा मैले सबै कुरा लेखेको त छु। यद्यपि अझै अर्को कुरा त्यहाँ त्यो घटनामा केही इतिहासविदहरूले चाहिँ 85 जनासम्म मर्नुभएको भन्ने कुरा उल्लेख गर्नुभएको छ। यद्यपि एकजना तत्कालीन आन्दोलनमा सरी महेश्वरलाल श्रेष्ठ जो अहिले हुनुहुन्न उहाँले लेख्नुभएको एउटा के अरे कृतिमा उहाँले लेख्नुभएको एउटा किताबमा चाहिँ 84 जोड चप्पल चाहिँ यो गेस्ट हाउस चौरमा भेटिएको थियो तत्कालीन अवस्थामा भनेर लेख्नु भएको थियो। र यद्यपि त्यो चप्पल भेटिएका जति त्यहाँ शहादत थिए या थिएनन् भन्ने सवाल एउटा बहसको विषय छ। र अहिलेसम्म तथ्य र तथ्याङ्कलाई हेर्ने हो भने र इतिहासलाई तथ्य मान्ने हो भने प्राध्यापक डाक्टर सूर्यमणि अधिकारीको अध्ययनलाई नै चितवन 2018 सालको अध्ययनको अन्तिम अध्ययन मानिन्छ। त्यो अध्ययनलाई हेर्ने हो भने 26 जना सहित भएको देखिन्छ। एउटा विडम्बनाको कुरा त के हो भन्नुहोला भने सहीद भएका छन् 2018 सालमा सहीद हुने सहीदहरू सहीदको सूचीमा छैनन्। र अहिले तपाईँ सरस्वती हेर्नुभयो भने जुन घटना जस्तो घटनामा मारिएकाहरूलाई पनि राज्यले सहीदको सुविधा दिने सहीद घोषणा गर्ने गरिन्छ। तर दुःखको कुरा 2018 सालमा मारिएका व्यक्तिहरू अहिलेसम्म राज्यले सहीद घोषणा गर्न सकेको छैन। र यो चितवन काण्ड त्यो बेलामा भएको काण्ड जुन नरकटियागञ्जबाट काँग्रेसका जनमुक्ति सेनाका सेनाहरू आएका थिए र उनीहरूले माडीको प्रहरी चौकी अतिक्रमणलाई आक्रमण गरी कब्जामा लिएर भरतपुर प्रवेश गरेका थिए भने भरतपुरमा त्यो तत्कालीन अवस्थामा हवाईजहाज ग्राउन्ड जोतिएको थियो र त्यो बेलामा सेना र प्रहरीको कार्यालयहरू कब्जामा लिएको थियो र त्यसको लगत्तै कब्जा लिइसकेपछि त्यसको 48 घण्टा पनि बित्न नपाउँदै 36 घण्टा र 48 घण्टाको बीचमै पुनः शाही सेनाले चाहिँ आन्दोलनकारीहरूलाई दमन गरेर क्रान्तिकारीहरूलाई दमन गरेर एकदमै जघन्य हत्या गरेको थियो। जुन जघन्य हत्यालाई चाहिँ गगन कुमार थापा नेपाल काङ्ग्रेसका सभापतिले सार्वजनिक मञ्चमा जुन थलोमा कार्यक्रम भएको थियो त्यही थलोबाट उजागर गरिदिनु भएको हो।
4: कुरालाई उजागर गरेको विषयले त्यहाँ कस्तो अब खासेर चितवनमा यसको चाहिँ तरङ्ग कस्तो परिरहेको छ?
5: यो चितवन शहीद भूमि हो। साँच्चै नै बखान सिंह गुरुङ जो तत्कालीन अवस्थाको आन्दोलनकारी हुनुहुन्थ्यो र उहाँ आन्दोलनको नेता हुनुहुन्थ्यो, लिडर हुनुहुन्थ्यो, उहाँको राजनीतिक पृष्ठभूमिलाई यो ओझेलमा पर्यो जसका कारणले उहाँ विलुप्त जस्तै हुनुभयो र राजनीतिमा उहाँ अगाडि आउन सक्नु भएन। त्यसको फलस्वरूप चितवन राजनीतिक रूपमा पछि परेको ठाउँ हो र जसको परिणामले समस्या भोग्यो, जसको समस्या चाहिँ चितवन राजनीतिक रूपमा पछाडि पर्यो र अहिले यो जुन नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले चितवनको भूमिलाई उजागर गरिदिनु भएको छ, अहिले पछिल्लो चरणमा एउटा विषय चाहिँ जोडतोडका साथ हाबी भएको छ। विगतमा कसैले केही गरेन, विगतका दलहरूले केही गरेन, विगतमा चाहिँ कामै भएन भन्ने जुन तथ्य,
4: अझ भन्नुको मतलब चाहिँ विगतमा केही योगदानै थिएन कुनै पनि, यो लोकतन्त्रदेखि लिएर विकास निर्माण सबै काममा पनि केही भएन भन्ने कुरा एउटा कुरा भयो कि कुनै पनि कामका लागि योगदान पनि थिएन भन्नेसम्मको भाष्य पनि छ नि त।
5: हो, त्यो भाष्यलाई चिर्नका लागि गगन कुमार थापाले लोकतन्त्र ल्याउनका लागि विगतका योद्धाहरूले चाहिँ बलिदानी दिएका छन्, रगत बगाएका छन्। यो लोकतन्त्र अहिले हामीले बोल्न पाउने अधिकार चाहिँ त्यसै आएको होइन, विगतका योद्धाहरूले दिएको योगदान हो, त्यसलाई चाहिँ बिर्सन पाइँदैन भनेर भन्नका लागि एउटा जानकारी दिनको लागि स्पष्ट रूपमा बताउनको लागि चाहिँ त्यो आएको हो।
4: त्यही रक्तभूमिमाथि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हुँदैछ, त्यहाँ अहिले तपाईँहरू त्यहाँ रिपोर्टिङमा पनि जानुभएको होला, त्यहाँ चाहिँ अब यो कुरालाई लिएर राष्ट्रपाका कार्यकर्ताहरू वा चाहिँ नेताहरूले त्यस बारेमा केही प्रतिक्रियाहरू वा चाहिँ केही बताएको केही तपाईँलाई जानकारी छ?
5: यो विषयमा धेरै ज्ञान नयाँ पुस्तालाई छैन, 2018 सालको क्रान्तिको बारेमा नयाँ पुस्ता अनभिज्ञ छ। त्यसले गर्दाखेरि पनि अहिले राष्ट्रपासँग जोडिएका राष्ट्रपा पक्षका जनमानस हुनुहुन्छ उहाँहरूलाई सम्भवतः यो तथ्य धेरै कमलाई मात्रै जानकारी कुराले एउटा छलाङ र चितवनको इतिहास सार्वजनिक रूपमा उजागर गर्न चाहिँ सहयोग पुगेको छ,
4: स्थापित गर्नलाई पनि सहयोग भयो।
5: यो यो कुराले काङ्ग्रेसले देशको लागि र लोकतन्त्रको लागि जुन काम गर्यो त्यो देश र लोकतन्त्रको लागि काम गरेको विषयलाई उजागर चाहिँ गर्यो भन्न सकिन्छ।
4: जस्तो त्यहाँ चाहिँ त्यति बेला त्यहाँ हत्या भएकाहरू चाहिँ सबै काङ्ग्रेसकै मान्छेहरू थिए कि के आवाज के विषयले लिएर आएर कसरी कुन सन्दर्भमा थिए अनि कुन ठाउँका मान्छेहरू थिए त्यहाँ मारिएका भनेका मान्छे कुन कुन ठाउँका मान्छे थिए?
5: विशेष त चितवन आसपासका क्षेत्रका मान्छेहरू नै हुन् र विद्रोहमा समावेश भएका थिए। नेपाली काङ्ग्रेसले त्यो बेलामा 2007 सालमा राणाको विरुद्धमा आवाज उठायो, सशस्त्र विद्रोह गर्यो काङ्ग्रेसले। त्यो उपलब्धि 2007 सालको उपलब्धि 2017 सालमा शाही घोषणाबाट पुस एक गते महेन्द्र राजा महेन्द्रले खोसे र जसको परिणाम राजा महेन्द्रले खोसिसकेपछि काङ्ग्रेस विद्रोहमा गयो र काङ्ग्रेसका शीर्ष नेताहरू जेल परे र काङ्ग्रेस विद्रोहमा गयो। त्यो विद्रोह गर्दै गर्दा काङ्ग्रेसले नै देशव्यापी गरेको विद्रोहको एउटा रूप चितवन भरतपुर काण्ड थियो, त्यसलाई भरतपुर काण्ड पनि भनिन्छ, भरतपुर क्रान्ति पनि भनिन्छ। र जुन त्यो भरतपुर क्रान्ति काङ्ग्रेस आफैले गरेको कारणले गर्दा तत्कालीन अवस्थामा शहादत प्राप्त गर्ने 26 काङ्ग्रेसका योद्धाहरू थिए र विशेष त धेरै जसो मारिनेहरू चाहिँ काङ्ग्रेसका जनमुक्ति सेनाका व्यक्तिहरू पनि थिए जो नरकटियागंजमा गएर प्रशिक्षित भएर आन्दोलनका लागि सहभागी भएर फर्किएका थिए।
4: अनि जस्तो त्यति बेला जस्तो यो अब तपाईँले भन्नुभयो त्यत्रो चाहिँ योगदान गरेका वा चाहिँ त्यसरी मारिएका मान्छेहरूको लागि सहित घोषणा गरिएको छैन भनिसकेपछि त्यसबाहेक उनीहरूलाई अरू क्षतिपूर्ति वा अरू कुनै सेवा सुविधा अरू केही कुरा त सायद भएन होला त्यति बेला झन्।
5: एउटा मात्रै उदाहरण भन्छु तपाईँलाई, बखान सिंह गुरुङको दुई भाइ छोरा त्यो बेलामा 2007 साल र 2018 सालमा शहादत प्राप्त गर्नुभयो। 2007 सालको फिल्डगत नेतृत्व लालदोज गुरुङले गरेका थिए जुन बखान सिंह गुरुङका छोरा हुन्, जेठा कान्छा छोरा हुन्, उनले गरेका त्यो बेलामा शहादत प्राप्त लालदोज गुरुङलाई तनहुँमा लगेर मारियो तर अहिलेसम्म लालदोज गुरुङ सहित छैनन् र त्यति मात्र होइन त्यो बेलामा सम्पत्ति हरण गरियो। बखान सिंह गुरुङको सम्पूर्ण सम्पत्तिहरू चाहिँ राज्यले त्यो बेलामा हरण गर्यो तर त्यो सम्पत्ति पनि पूर्ण रूपमा अहिलेसम्म त्यो परिवारले फिर्ता पाउन सकेको छैन। अब यो कारणले गर्दाखेरि सबैभन्दा ठूलो चुनौती तत्कालीन अवस्थामा जुन विद्रोह भयो त्यो विद्रोहले संस्थागत पाउन नसक्दाको समस्या हो भन्ने मलाई लाग्छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
3: हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: भावना सेवा विकास बैंकको विशिष्ट बचत खाता नेपालको पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो चौतारी।

0: भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनुवर्षन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्व घोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
2: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22,000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ स्व घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत स्व घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार्क गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन्। दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौ।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
3: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशिष्ट शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषतः वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौं। यहाँलाई हार्दिक स्वागत छ अध्यक्षज्यू। शुरूमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसारकै आयो अथवा त्यसमा केही फरक पर्यो?
1: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
0: के त्यस्तो
1: गरेर सामुदायिक वनलाई वन ऐन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला

0: सुशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसे कम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ लिएका छौँ।
1: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम निरन्तर
0: पहिला पनि नआएको चाहिँ होइन, त्यही त मैले भने आउन आउँथ्यो तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अल्मलिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थ्यो भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नुपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढंगले लिएको छ। यो के मान्यमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह। अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32 लाख भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25 लाख हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न वनको प्रशोधन गर्न वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो हो।
1: बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सृजना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई थोकेर लेख्दाखेरि
0: एक होइन समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौं। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौं।
1: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोफेन लगायतका अरू सरकारवालाले पनि
0: अब अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
1: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
0: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसको मतलब विगतमा नआएको भन्ने होइन, आएको, तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन, जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौं, अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौं भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैन थियो, हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौं। पर्यटन त अवैध थियो 2076 सालसम्म, हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौं। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैन थियो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौं। वन्यजन्तु व्यवस्थापनका कुरा, यी चारवटा अत्यन्तै महत्वपूर्ण कुरा, म त्यति बेलाको सरकारलाई, त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड़ दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौं। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
1: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेका छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भन्नु?
0: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौं। अब सरकारसँग हामीले शुरू गरेका छौं संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ, स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन, त्यो गर्न उहाँहरू तयार हुनुहुन्न, र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढ़िरहेको छ, हामीले भनेका छौं ए बाबा स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानून बनाउनुपर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखे त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेका छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन, एक। दुई, एउटा सामुदायिक वनले 1200-1500 बेचेको प्रति क्युफिट काठ काठमाडौँ अथवा कुनै शहरमा आउँदाखेरि 1500-1600-7000 पुग्छ, त्यो के कारणले भन्दा, म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौं, र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ, उहाँहरू अन्यायमा पर्नु भएको छ। बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीड़ित हुनुहुन्छ। के मानेमा भने, आज 1500-1500 टेन्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000 बेच्दा उहाँहरूलाई घाटा छ, किन भन्दा बीचबीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन, 1500-1500 हुन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ, त्यहाँ प्रति क्युफिट कति हो त्यहाँ बुझाउनु पर्छ, त्यसपछि ट्रक हिँडाल्यो बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शंका लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनु पर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नुपर्छ, एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 लाख खर्च हुन्छ, चित्त बुझाउने भनेको त अब बुझ्न पर्छ, अब के भनेर अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काट्न आउँदैनन्, हातले भन्न पर्छ।
1: काठको ओसार पसारको बेलामा जुन खालको झन्झट छ नि अहिले, कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि हुँदैन?
0: यसमा के छ भन्दा, तेह्रो कर भनेको अहिले संघले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो। अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारहरू कुनै अधिकार दिएन, उसले के भन्यो भन्दा संघीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लगाइदियो। त्यो स्थानीय सरकारले लिएको कर होइन। स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न, तर संघीय सरकारले ऐनमा लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ। बेरोजी निकालिदिन्छ, हरेक पालिकाको बेरोजी निकालिदिएछ। अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्। प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने भनेर भन्नुभयो, त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनु भएको छ। त्यो कर संघीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ। अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न। बजेटले छोएको छ त्यसले त अहिलेकोले त के हो भन्दा संघीय कुरालाई सम्बोधन गर्यो। जस्तै 5 लिने ठूलो समस्या थियो त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ, अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो, योभन्दा 3 अगाडि योभन्दा अघिल्लो सरकारले 2 कर तिरेर 5 लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गर्यौँ उहाँहरूले, अहिले पनि हामीले 1 गराउनुहोस् भनेर भनेका थियौँ, यद्यपि उहाँले 4 गराउनु भयो। यो ढंगले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो, यो खालको अवस्था छ। एक दुई तपाईँको चाहिँ हामीले कृषि वन जडीबुटीको कुरा गरेका छौँ, अहिले बजेटमा आएको छ, तर अब वनमा व्यापक रूपमा जडीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि। अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन। सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ, जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन। यहाँ नीति कार्यक्रममा ल्याएर त भएन। अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5,00,000, 10,00,000, 15,00,000, 20,00,000 लिने गरिन्छ, त्यो के का निम्ति लिइन्छ थाहा छैन। एउटा डिओफो साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15,00,000 लाग्ने भयो भन्नुहुन्छ, उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफो कार्यालयमा भएको 2-4 लाख पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ, त्यसपछि गएर यदि 15,00,000 छ भने 10,00,000 तिमीले हाल्न पर्छ है भनेर 10,00,000 भार सामुदायिक वनलाई बोकाएर यता 5,00,000 मैले उदाहरण दिएको 5,00,000 बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न। त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ। यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौं। त्यसैले हामीले भन्यौं कि भन्दा आएको चीज राम्रो छ, यदि हुन त यो सरकार अरू भन्दा अब नयाँ ढंगले उत्साहित ढंगले आएको छ गर्ला हामी त्यो विश्वासमा छौँ, तर नीति कार्यक्रममा ल्यायौं भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न, उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ। एकजना डिओफो साहब कहाँ गएर यो काम गर्न पर्यो ऐनमा लेखेको छ भन्ने पनि तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाटीमा त अख्तियारको घण्टी छ भन्नुहुन्छ। अब त्यो अख्तियारको घण्टी कस्तो हुन् त, अहिले अब यो घण्टीको कुरा गर्दा अन्य अर्थ नलागोस्, डिओफो साहबहरूले भन्ने त्यही हो, यो सामुदायिक मलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो, यो कहाँ सजिलो छ र, हामीलाई त अख्तियारको घण्टी झुन्डियो छ तपाईँहरूले भनेर हुनुहुन्छ हुन्छ भोलि पर्यो भने त बेहोर्नु पर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ। यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ भने बजेट हामीलाई विश्वास छ।
1: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो हो?
0: त्यो त हाम्रो ड्युटी नै त्यही हो। हामी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चाहिँ 31 यात्रामा अगाडि बढ़िरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौँ, सम्मान गरेका छौँ। यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ। अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन, तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ, किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् अल्मुनियमबाट बनेका छन्, काठ त थोरै हो। हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि, त्योभन्दा दशौं गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा। हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ, हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो, नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो। त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौ। त्यसकारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ, त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ।
1: अब फेकु वनको यो स्थापना दिवसको कुरा गरौं, 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो, अब 1 वर्ष कार्यकाल अझै बाँकी छ। तपाईँ आइसकेपछि फेकु वनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो?
0: एउटा त के हुन्छ भने निरन्तरता हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो, हामी भोलि हामीले 31 स्थापना दिवस मनाउँदैछौ।